0: 08562607034 र 08562607138
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
3: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
1: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
3: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
1: पाठेघरमा मासु पलाउने,
3: निसन्तान महिलाको चेक जाँच,
1: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँचने मिति यही असोज 30 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
6: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
9: होइन भाइला,
10: लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिट तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता, ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
14: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77,000 नेहरू र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
12: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
16: उपचार हुने रोगहरू:
15: पायल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
16: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
15: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
16: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
15: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास,
17: पिसाब पोल्ने, दुख्ने, सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
18: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
19: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराही 15 विपिसोक दाङ। सम्पर्क फोन नम्बर 9686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
21: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
22: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
23: विस्तृत आँखा परीक्षण उपचार,
19: बाल दृष्टि रोग निदान उपचार,
22: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
23: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
22: कन्ट्याक्ट लेन्स सेवा,
23: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
22: कृत्रिम आँखा फिटिङ गरिन्छ,
23: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
22: दाङ जिल्लाकै पहिलो र एकमात्र
19: भिजन थेरापी सेवाहरू।
22: अल्छी आँखा उपचार,
23: डेढो आँखा उपचार,
22: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
23: डबल भिजन उपचार,
22: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
23: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
22: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेयरमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
23: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
19: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
23: फोन नम्बर 9869-84-602 र 9864-84-73।
24: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
25: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
24: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
25: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
26: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
12: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
26: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848-23-572।

0: यो हो रेडियो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जाङ ज्याक यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 29 गते बिहिबार, सन् 2026 अक्टोबर 15 तारीख असोज शुक्ल पक्षको पञ्चमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यान पावर व्यवसायसँग रकम लिएको आरोप।
0: गएको वर्षको चौथो त्रैमासमा नेपालको अर्थतन्त्र 4% विस्तार, विद्युत र सेवा क्षेत्रको योगदान बलियो।
1: आज बड़ा दशैंको पाँचौं दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदै दशैंमा बजारमा चहल पहल बढ़े पनि व्यापारमा विगतको उत्साह नभएको व्यापारीहरूको भनाई।
4: व्यापार व्यवस्थामा त धेरै निकै नै मन्दी नै छ।
5: 80% घटेको छ, 20% मात्रै कारोबार छ अहिले। फेरि राम्रो होला भन्ने आश पनि छ, पर्ख र हेर भन्ने अवस्थामा छ।
0: स्टारलिङ्कमा नयाँ सीमा निर्धारण कारण युक्रेनी सेनाका सैन्य अभियान प्रभावित। इन्टरनेटमा प्रतिबन्ध लगाउने अधिकार अमेरिकी सरकारसँग रहेको एलन मस्कको भनाई।
1: र चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई हरायो।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: काया कैरनमा अब खबरको सिलसिला। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका दुईजना राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत भएका छन्। संसदीय समितिको हिजोको बैठकले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत गरेको हो। उच्च नैतिक चरित्र नभएको ठहर गर्दै सुनारको नाम अस्वीकृत गरेको हो भने खरेलको नाम आर्थिक अपचलन र म्यानपावर व्यवसायसँगको लेनदेनको आरोपमा अस्वीकृत भएको छ। बैठकमा दुवैलाई नाम फिर्ता लिन अवसर दिए पनि उनीहरूले मानेका थिएनन्। सुनार विरूद्ध महिला हिंसा, धम्की र आर्थिक अनियमितताका गम्भीर उजुरी तथा डिजिटल प्रमाणहरू प्राप्त भएका थिए। सुनारको सुनवाईको क्रममा सांसदहरूले उठाएका प्रश्नमा उहाँको जवाबसित बुझ्दो नभएको र प्रस्तुत अडियो भिडियोको प्रमाणले उच्च नैतिक चरित्र पुष्टि नगर्ने निष्कर्ष समितिले निकालेको छ। त्यसै गरी मलेसियाका लागि प्रस्तावित खरेलमाथि म्यानपावर व्यवसायीसँग रकम लिएको, विवादास्पद गाड़ी प्रयोग गरेको र विभिन्न संस्थाको आर्थिक घोटालामा मुछिएको आरोप लागेको छ। संसदीय सुनवाई समितिले 15 सदस्यीय पूर्ण बैठकबाट दुवैको नाम सर्वसम्मतिले अस्वीकृत गरेको हो। नेपालको संसदीय इतिहासमा नाम फिर्ता लिने गरिए पनि समितिबाटै राजदूतको नाम अस्वीकृत भएको यो पहिलो घटना हो। यसैगरी जापानका लागि प्रस्तावित राजदूत विज्ञान कुमार थापाको नाम भने समितिले स्थगित गरेको छ। सभापति श्रेष्ठका अनुसार थापाको हकमा परराष्ट्र मन्त्रालयबाट थप प्रमाण तथा पालिकासँगको संलग्नताबारे स्पष्टता मागिएको छ। सरकारले 13 जनाको नाम प्रस्ताव गरेकोमा 10 जनाको स्वीकृत भएको छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको आउँदो मंगिर दोस्रो हप्ता हुने भारत भ्रमणका लागि काठमाडौँ र नयाँ दिल्लीमा तयारी शुरू भएको छ। गएको चैत 13 सरकारको नेतृत्व सम्हाले यता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनैतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली संचार माध्यमले शाहले 23-25 नोभेम्बर, 7-9 मंगिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू भ्रमणको मिति निश्चित भई नसकेको बताएका छन्। स्रोतका अनुसार शाहको भारत भ्रमण 3 दिनको हुनेछ भने दिल्ली बाहिर जाने सम्भावना कम छ। भारतका भ्रमणका क्रममा शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र अन्य वरिष्ठ भारतीय मन्त्रीहरूसँग प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्नुहुनेछ। दुवै पक्षबीच विभिन्न सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाई छ। प्रधानमन्त्री शाह असोज दोस्रो हप्ता संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर न्यूयोर्क जानु भएको थियो। प्रधानमन्त्रीको भारत भ्रमण मंगिर दोस्रो हप्ता कान्तिपुरमा खबर छ।
4: मुख्यमन्त्रीहरूले प्रदेशका साझा सरकारलाई सामूहिक रूपमा अघि बढ़ाउने प्रतिबद्धता गरेका छन्। उनीहरूले संघीयता कार्यान्वयन सम्बन्धी साझा मागमा प्रदेशहरूबीच समन्वय संस्थागत गर्न साथै प्रदेशका मुख्यमन्त्री सदस्य रहने अन्तर प्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने पनि निर्णय गरेका छन्। विराटनगरमा आयोजित 2 दिने अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको निर्णय अनुसार मंचले साझा प्रतिबद्धता कार्यान्वयन, अनुगमन र अन्तर प्रदेश विकास साझेदारीलाई अघि बढ़ाउनेछ। प्रतिबद्धताको समीक्षा गर्न कम्तीमा वर्षमा एकपटक मुख्यमन्त्री स्तरीय बैठक वा सम्मेलन आयोजना गरिनेछ। मुख्यमन्त्री सम्मेलनले संघीयता कार्यान्वयनमा संघीय सरकारबाट अधिकार हस्तान्तरण नभएको, वित्तीय स्रोत प्रदेशको स्वायत्तता कमजोर रहेको र प्रशासनिक संरचना हस्तान्तरण अपूरो रहेको साझा निष्कर्ष निकालेका छन्। कोशी प्रदेश सरकारको आयोजनामा अस्ति र हिजो भएको सम्मेलनले जारी गरेको कोशी घोषणापत्र 2083 प्रदेशका साझा मागमा प्रहरी समायोजन र प्रदेश प्रहरीको संगठन तथा स्रोत साधन हस्तान्तरण, संघीय निजामती सेवा कानूनको कार्यान्वयन र संघबाट प्रदेशमा हस्तान्तरण भएका अधूरा आयोजना पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने विषय उठाएका छन्। संघले प्रदेशको कार्यक्षेत्रभित्र पर्ने आयोजनामा सशर्त अनुदान मार्फत गर्ने दोहोरो लगानी अन्त्य गर्नुपर्ने र प्रदेशलाई आफ्ना प्राथमिकता अनुसार आयोजना छनौट गर्न पाउने व्यवस्था गर्नुपर्ने घोषणापत्रमा उनीहरूले माग गरेका छन्। प्रदेशबीच सड़क तथा आर्थिक करिडोर, हवाई सम्पर्क, कृषि उत्पादन र निर्यात, पर्यटन, ऊर्जा, नदी बेसिन र विपद व्यवस्थापनका क्षेत्रमा संयुक्त आयोजना अघि बढ़ाउने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ।
5: राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को चौथो त्रैमास वैशाखदेखि असारसम्मको प्रारम्भिक अनुमान अनुसार नेपालको अर्थतन्त्र आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा 4% वृद्धि भएको छ। मौसमी प्रभाव समायोजित आधारमा भने तेस्रो त्रैमासको तुलनामा 1.54% विस्तार भएको छ। यो वृद्धि दर सामान्य अवस्थामा रहेको भए पनि क्षेत्रगत संरचना र योगदानका दृष्टिले अर्थतन्त्रमा केही महत्वपूर्ण संकेतहरू देखा परेका छन्। समग्र वृद्धि दरको विश्लेषण अघिल्लो आर्थिक वर्ष 2081-82 चौथो त्रैमासमा 4.8% थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका उप प्रमुख तथा तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेका अनुसार 18 औद्योगिक वर्गीकरण मध्ये 17 घनात्मक वृद्धि देखिएको छ। अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि वन तथा मत्स्य क्षेत्रको वृद्धि दर मात्र 1.35% रहनु कमजोर पक्ष हो। कृषि उत्पादनमा सामान्य वृद्धि भए पनि यसले समग्र अर्थतन्त्रलाई बलियो रूपमा उठाउन सकेको छैन। यसको विपरीत विद्युत, ग्यास, स्टीम तथा वातानुकूलन आपूर्ति क्षेत्रले 24.36% उच्च वृद्धि हासिल गरेका छन्। यो वृद्धि जलविद्युत उत्पादन, प्रसारण र वितरण क्षमतामा भएको सुधारसँग प्रत्यक्ष रूपमा जोड़िएको छ। ऊर्जा क्षेत्रको यो विस्तारले उद्योग र सेवा क्षेत्रलाई समेत सकारात्मक प्रभाव पार्ने सम्भावना छ।
4: समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको समूहले वडा अधिवेशन नै गरिसकेको छैन। कतिपय प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरकै अधिवेशन भइसक्दा पनि अझै 1243 अधिवेशन गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। देउवा समूहले असोज 15 गतेदेखि वडा अधिवेशन गर्ने र असोज 20 गते गाउँपालिका नगरपालिका अधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो। असोज 23 प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने थालिका थियो। निर्वाचन समितिका अनुसार देशभरका 6,743 मध्ये 5,500 अधिवेशन सकिएको छ। 753 पालिका मध्ये 497 अधिवेशन सम्पन्न भएको छ। अब 256 पालिकामा अधिवेशन गर्न बाँकी रहेको समितिले जनाएको छ। देउवा पक्षको वडा अधिवेशन अधूरो शीर्षकमा कान्तिपुरले खबर छापेको छ। काया कैरनमा दशैं बजारको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
7: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्के सिमिट एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
6: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
7: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
6: वाट्सएप नम्बर 9854149982 होइन त? अनि त्यसपछि
7: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
6: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
7: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
8: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
7: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
9: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बाग, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घाँस, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
10: Keep on fighting.

0: तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड उड्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएसमा अनर स्पेस आइएमईआई वा एसएम नम्बर टाइप गर्नुहोस्, 35001मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यक्रममा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत, सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यान पावर व्यवसायसँग रकम लिएको आरोप, प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी शुरू, गएको वर्षको चौथो त्रैमासमा नेपालको अर्थतन्त्र 4% विस्तार, विद्युत र सेवा क्षेत्रको योगदान बलियो लगायतका खबर प्रस्तुत गरे।
3: बाँकी खबर। बड़ा दशैंको पाँचौं दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको नौ रूप मध्ये पाँचौं रूप स्कन्द माता भगवतीको पूजा गर्ने चलन छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौं दिन स्कन्द माताको पूजा गर्ने परम्परा छ। यस्तै छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ। नवरात्रभर दुर्गा सप्तशती, चण्डी, श्रीमदेवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। काठमाडौँ उपत्यका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिका स्थान, शोभा भगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी सहितका देवी दुर्गाका शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीहरूको भीड़ लागेको छ। उपत्यका बाहिर सुनसरीको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोर्खाको मनोकामना, सप्तरीको छिन्नमस्ता र पोखराको विन्ध्यावासिनी सहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लाग्ने गर्दछ।
2: मुख्य चाड़ दशैंमा बजारमा ग्राहकको चहल पहल बढ़न थालेको छ। दशैंका लागि नयाँ लुगा, जुत्ता, खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिद गर्न ग्राहकहरू बजारमा पुगिरहेका छन्। तर बजारमा ग्राहकको उपस्थिति बढ़े पनि विगतका वर्षहरूमा जस्तो व्यापार हुन नसकेको व्यापारीहरूको भनाइ छ। चाड़पर्वको समयमा व्यापार बढ़ने अपेक्षा गरेका व्यवसायीहरू यस वर्ष भने उत्साहित देखिएका छैनन्। सुनौ यससँग सम्बन्धित एक सामग्री।
3: काठमाडौँको असन, इन्द्रचोक, न्यूरोड लगायतका बजारमा दशैंको किनमेल गर्ने ग्राहकको चहल पहल बढ़ेको छ। दशैंलाई लक्षित गरी पसलमा नयाँ सामान राखेका व्यापारीहरू ग्राहकको आगमन बढ़े पनि बिक्री भने अपेक्षा अनुसार हुन नसकेको बताउँछन्। विगतका वर्षमा दशैं नजिकै गर्दा ग्राहकको भीड़सँगै व्यापार पनि बढ़दै गरेको थियो। तर यस वर्ष बजारमा मानिसहरूको आवत जावत बढ़े पनि सामान किन्ने ग्राहक कम रहेको व्यापारीहरूको अनुभव छ। भोटाहेटीमा कपड़ा व्यवसाय गर्दै आउनुभएका विजेन्द्र मकाजू।
4: पोहोर परारको अब मेरो त पसलले 40 वर्ष पुरानो पसल हो। अब त्यसको तुलनामा हेर्ने हो भने त व्यापार व्यवस्थामा त धेरै निकै नै मन्दी नै छ। अब तपाईँले अब आफै हेरिराख्नु भएको छ, पहिलाको न्यू रोड गुचाटोल अहिले कस्तो छ। पहिला खुट्टा टेक्ने ठाउँ नहुने ठाउँमा अहिले मान्छेहरू भनेको अब यस्तो खाली खाली भएर बसिरहेका छन्।
3: आमदानीको तुलनामा खर्च बढ्दै जाँदा उपभोक्ताले चाडपर्वमा समेत खर्च कटौती गर्न थालेका छन्। यस्तै विपदका कारण आर्थिक गतिविधिमा परेको असर, व्यवसाय सञ्चालनको बढ्दो लागत र सामानको खरिद मूल्यमा आएको परिवर्तनले पनि व्यापारमा दबाव परेको उनीहरूको भनाइ छ। न्यूरोडका कम्प्युटर व्यवसायी रंजित पोदार।
5: सानो ग्याजेटहरू भए पनि या ठूलो ल्यापटप वाटेभर जे भए पनि ती किन्नेहरूको एउटा ताती हुन्थ्यो, तर त्यो चाहिँ यसपालि चाहिँ एकदमै कम मात्रामा देखिरहेछ। अब भोटेकोसीदेखि लिएर जुन अहिले आइरहेछ देशमा, हिजोको दिनमा के हुन्थ्यो, पुरानो चाहिँ नयाँ लिएर जाउँ न त भन्ने कुराको एउटा ताती हुन्थ्यो, त्यो चाहिँ यसपालि एकदमै कम देखिरहेछ, न्यून देखिरहेछ।
3: दशैं नेपाली व्यवसायका लागि वर्षकै महत्वपूर्ण व्यापारिक समय मध्ये एक हो। यही अवधिमा हुने बिक्रीले धेरै व्यवसायको वार्षिक कारोबार र आमदानीमा महत्वपूर्ण योगदान पुर्याउँछ। तर चाडपर्वको समयमा बजारमा चहल पहल बढ़दैमा व्यापार पनि त्यही अनुसार बढ़छ भन्ने अवस्था यस वर्ष देखिएको छैन। व्यापारीहरू अझै पनि दशैंको मुख्य किनमेल अवधिमा ग्राहकको संख्या र बिक्री बढ़ने आशामा छन्। उपभोक्ताको क्रय शक्ति बढ़ाउने वातावरण, बजारमा सहज आपूर्ति, मूल्यमा स्थिरता र व्यवसाय मैत्री वातावरणले व्यापारलाई गरिदिन सक्ने उनीहरूको अपेक्षा छ। असन इन्द्रचोकका सुनचाँदी व्यवसायी एवं नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्र रत्न साक्य।
6: मंगसिर पुसको पनि अर्डर चाहिँ दशैंमा आउँथ्यो, यसपालि यस्तो भयो कि यो मूल्य वृद्धि अचानकले भएपछि अब फेरि त्यो पनि नेपालीहरूको क्रय शक्ति पनि पहिला जस्तो रहेन। सुनचाँदी भनेको एउटा चाहिँ कस्तो भन्दाखेरि यो चाडबाड बिहे होइन व्रतबन्ध त्यो संस्कारमा लगाउने चिज भएकोले मान्छेमा अलिकति खुसियालीको टाइममा लगाउने भएको हुनाले एउटा हर्षको समयमा लगाउने भएको हुनाले यसपालि अलिकति प्राकृतिक विपत्तिले पनि त्यति गाँजेको छ। 80% घटेको छ, 20% मात्रै कारोबार छ अहिले, फेरि राम्रो होला भन्ने आश पनि छ, पर्ख र हेर भन्ने अवस्थामा छ।
2: व्यवसाय संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। कार्यक्रममा खबरकै सिलसिला कालीको कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको खाडाचक र एक मानमामा गुडिरहेको गाडीमा आगलागी भएको छ। आगलागीबाट गाड़ी र यात्रुका सबै सामान जलेर नष्ट भएका छन्। गाड़ीमा रहेका 3 बालबालिका सहित 21 जना यात्रु भने सकुशल रहेका छन्। सुर्खेतबाट नागमाका लागि छुटेको VE1-4094 नम्बरको गाड़ी मानमाको उकालोमा इन्जिन तातिएपछि आगलागी भएको हो। हिजो बेलुकी पख गाड़ीमा धुवा देखिएपछि चालक चन्द्रदेव मगरले यात्रुलाई बाहिर निस्कन भन्नुभएको थियो। कालीकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीका अनुसार आगलागी भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट 15 जना प्रहरीको र 4 फायर एक्सिडेन्ट सहितको टोली घटनास्थलमा पुगेको थियो। आगो निभाउने प्रयास गरिए पनि गाड़ी र यात्रुका सामान जोगाउन भने नसकेको उहाँले बताउनुभयो। काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
8: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
7: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
8: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
7: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
9: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
10: सम्पर्क मोबाइल नम्बर 9822-9264।
11: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
14: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
15: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
14: उपलब्ध। शल्यक्रियाहरू
15: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
14: बालबालिकाको न्यूरो सर्जरी,
15: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
14: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
15: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
14: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
3: यिनको चुई चुई सुनिनु पर्ने हो, तर धेरै ठाउँमा अहिले त्यो दृश्य दुर्लभ बन्दै गएको छ। दशैंमा पिङ खेल्ने चलन कहिलेदेखि शुरू भयो भन्ने स्पष्ट लिखित प्रमाण भेटिँदैन, तर खोजकर्ता एवं साहित्यकार सूर्यप्रकाश लाकाजूका अनुसार दशैं मनाउन थालिएसँगै पिङ खेल्ने परम्परा पनि विकास भएको हुन सक्छ। पिङ मनोरञ्जनको साधन मात्र होइन, स्वास्थ्यसँग पनि जोडिएको छ। स्वास्थ्यकर्मी उज्जवल अधिकारीका अनुसार पिङ खेल्दा शरीरका विभिन्न मांसपेशी सक्रिय हुन्छन्। पिङ सामाजिक सम्बन्ध गाँस्ने माध्यम पनि थियो। सामाजिक सञ्जाल र मोबाइल नभएको समयमा गाउँका युवा युवती पिङ हालिएको चौरमा भेला हुन्थे, तर समय समय यो परम्परा ओझेल पर्दै गएको छ। बढ़दो शहरीकरण, प्रविधिको प्रभाव, वैदेशिक रोजगारीका कारण गाउँका चौरहरू रित्तिन थालेका छन्। पिङ बनाउन आवश्यक बाँस, बाबियो र सानपाटको अभाव अर्को चुनौती बनेको छ। तराई क्षेत्रमा सानबाटको लठारो प्रयोग गरेर पिङ बनाउने परम्परा पनि हराउँदै गएको छ। आउँदै दशैं हराउँदै पिङ आजको गोर्खापत्रमा खबर छ।
2: अब विदेशको खबर। स्पेस एक्सका मालिक एलन मस्कले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवाको प्रयोगमा लगाइने प्रतिबन्धको निर्णय अमेरिकी सरकारको अधिकार क्षेत्रभित्र पर्ने बताउनु भएको छ। मस्कका अनुसार अमेरिकी सरकारको सैन्य संचार सेवा स्टार सिल्डमा गति वा प्रयोग सम्बन्धी सीमा निर्धारण गर्ने अधिकार अमेरिकी सेनासँग रहेको र अन्तिम निर्णय राष्ट्रपतिले गर्ने व्यवस्था छ। युक्रेनले सैन्य ड्रोन संचालन तथा हवाई सुरक्षाका लागि स्टारलिंक इन्टरनेट सेवाको प्रयोग गर्दै आएको छ, तर गएको मंगलबार राति स्टारलिंकमा लगाएको नयाँ गति सीमाका कारण युक्रेन सेनाका केही सैन्य अभियानहरू प्रभावित भएका छन्। नयाँ व्यवस्था अनुसार प्रति घण्टा 160 किलोमिटर भन्दा बढ़ी गतिमा यात्रा गर्ने उपकरणको इन्टरनेट सम्पर्क विच्छेद हुने सीमा निर्धारण गरेको बीबीसीले जनाएको छ। युक्रेनमा हिजो बेलुकासम्म सेवा आंशिक रूपमा पुनर्स्थापित भएको खबर मूल लेख छ। यसैबीच युक्रेन राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका सल्लाहकार सेर्ही ब्रेस्केन्सभोभले स्टारलिंकमा लगाएको प्रतिबन्ध संयोग मात्र नभई युक्रेन तथा अमेरिका बीच बढ़िरहेको राजनीतिक तनावसँग सम्बन्धित रहेको बताउनु भएको छ।
3: अब खेल खबर। चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई 24 रनले पराजित गरेको छ। हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हिजो वेस्ट इण्डिजले दिएको 248 रनको लक्ष्य पछ्याएको भारत 19 ओभर 3 बलमा 223 रनमा समेटियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 247 रन बनाएको थियो। वेस्ट इण्डिजले भारतसँगको चौथो खेल जित्दै श्रृंखला बराबरीमा पुर्याएको छ। अब दुवै टोली बीचको पाँचौं तथा निर्णायक खेलको खेलले श्रृंखलाको विजेता टुंगो लाग्नेछ। पाँचौं खेल पर्सी शनिबार बेंगलुरूको एम चिन्नास्वामी स्टेडियममा हुनेछ।
2: अब खबर संक्षेपमा। यस वर्षको मनसून हिजोदेखि नेपालबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार देशको सबै भूभागबाट मनसून बाहिरिएको हो। यसअघि असो 17 गते सुदूरपश्चिम कर्णाली लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मनसून बाहिरिएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई 2 अक्टोबरसम्म बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो। यस वर्षको मनसून औसतको आसपासमै वर्षा भएको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखा अनुसार आज गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
3: गोर्खाको चुम्नुबुरीमा आएको विदेशी पर्यटक अलपत्र परेका छन्। भीड़ भिसा सकिन लागेको छ भने कतिलाई खर्चको अभाव पर्न थालेको छ। युकेएडको 3,40,00,000 आर्थिक सहयोगमा बनेको 246 मिटर लामो क्यान्टी लिभर पुल बुढ़ी गण्डकीले बगाएपछि चुम भ्यालीका चुमचेत र छेकाम्बरका बासिन्दाले आवत जावतमा समेत समस्या भोग्नु परेको छ।
2: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स यूएई गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ, तर यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदैछ। गएको वर्षको जेएनजी आन्दोलनपछि नेपालीहरूले यूएई जानका लागि प्रहरी कार्यालयबाट प्रहरी रिपोर्ट लिनुपर्ने अनिवार्य नियम यूएई सरकारले लगाएको थियो। प्रहरी रिपोर्ट प्रमाणीकरण समेत गर्नुपर्ने हुन्थ्यो। अबदेखि भने भिजिट भिसामा यूएई घुम्न जाने नेपालीले प्रहरी रिपोर्ट बुझाउन नपर्ने भएको छ। कामदार भिसामा जाने नेपालीले मात्र प्रहरी रिपोर्ट प्रमाणीकरण गरेर बुझाउनु पर्ने नियम भने कायम रहेको छ।
3: पछिल्लो 3 वर्षमा जिल्ला प्रहरी परिषद काठमाडौँमा मात्रै मिटर ब्याज सम्बन्धी 1,485 उजुरी परेका छन्। त्यसमध्ये गम्भीर किसिमका घटना 89 अदालतमा 35 मिलापत्रमा र अन्य कतिपयमा प्रमाण नपुगेको कतिपय छानबिनमा छन्, जबकि तराईका जिल्लामा मिटर ब्याजका समस्या धेरै रहेका खबर नयाँ पत्र
2: बैंकिङ क्षेत्रमा पछिल्लो समय कर्जाको ब्याजदर निकै कम छ। कम ब्याजमै ऋण पाइने भए पनि यसको माग पनि सुस्त देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाको भारित औसत ब्याजदर घटे पनि कर्जा प्रवाह भने सुस्त देखिएको छ। वाणिज्य बैंकहरूको निक्षेप तथा कर्जा प्रवाह सम्बन्धी केन्द्रीय बैंकको पछिल्लो प्रतिवेदन अनुसार 2083 को असार मा वाणिज्य बैंकहरूको समग्र कर्जाको भारित औसत ब्याजदर 6.48% झरेको छ।
3: दशैं र तिहार नजिकै गर्दा घर फर्किने यात्रुको चाप काठमाडौँ उपत्यकाका निकासद्वारमा उल्लेखनीय रूपमा बढ़न थालेको छ। घटस्थापनाको दिन असोज 25 गतेदेखि 27 गतेसम्म 3 दिनमा मात्रै उपत्यकाबाट 1,87,774 जना यात्रु बाहिरिएका खबर कारोबारमा छ।
2: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका दुई मन्त्रालय बीचको आपसी मतभेदका कारण बिजुलीका आम उपभोक्ता प्रभावित भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई र अर्थ मन्त्रालय बीचको आन्तरिक विवादका कारण साउन 1 गतेदेखि बिजुलीमा लागू भएको 5% मूल्य अभिवृद्धि कर भ्याट हटाउन ढिलाइ भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालू आर्थिक वर्ष 2083-84 गएको जेठ 15 ल्याएको बजेटमा बिजुलीमा पहिलो पटक भ्याट लगाउने काम भएको थियो। साउनदेखि त्यो व्यवस्था कार्यान्वयनमा आएसँगै उपभोक्ता मारमा परेका छन्। त्यसलाई हटाउनका लागि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले बिजुली महसुल घटाउन समिति नै बनाएर पहल गर्नुभएको भए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन। कार्यान्वयनमा अब पालो उखानको
3: घाम छाउन्जेल धान सुकाउनु।
2: उखानसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यान पावर व्यवसायीसँग रकम लिएको आरोप।
2: गएको वर्षको चौथो त्रैमासमा नेपालको अर्थतन्त्र 4% विस्तार। विद्युत र सेवा क्षेत्रको योगदान बलियो।
3: आज बडा दशैंको पाँचौं दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदै दशैंमा बजारमा चहलपहल बढ़े पनि व्यापारमा विगतको उत्साह नभए व्यापारीहरूको भनाई।
2: स्टारलिंकमा नयाँ सीमा निर्धारणका कारण युक्रेनी सेनाका सैन्य अभियान प्रभावित। इन्टरनेटमा प्रतिबन्ध लगाउने अधिकार अमेरिकी सरकारसँग रहेको एलन मस्कको भनाई।
3: र चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई हरायो।
2: आजको कार्यक्रम सकिएको छ।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
3: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घुराही दान। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, मिरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घुराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
6: डाक्टर राजीव ढकाल एमबीबीएस एमएस एफएमएएस डीएमएएस अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू
7: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
6: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफार,
7: पुरुषको लिंग सम्बन्धी समस्या,
6: पिसाब पोल्ने समस्या,
7: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
6: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार तथा उपचार,
7: शरीरको कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार,
6: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: डाक्टर भेट्ने समय
6: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
7: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
6: साँझ 5 बजेदेखि 8 बजेसम्म।
8: सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-585-0023, 98-78-18-617 र 98-78-35-643।
9: गजबको अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो, गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
10: सञ्चालक नरेश कुमार श्रेष्ठ।
11: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: प्रविधिका मित्र विशाल चौधरी र सहकर्मी देवा भूषालसँगै अमर सुकिसको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली, गढुवामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आधुनिक कृषि यन्त्रले किसानलाई धान भित्र्याउन सहज, बदलिँदै देउखुरी मकै खेती गर्ने तरिका पनि फेरिँदै।
0: रक्त संचार केन्द्र तुलसीपुरमा रगतको अभाव, रक्तदाता खोज्दै कर्मचारी।
1: र चाडपर्व लक्षित घोराहीमा बजार अनुगमन तीव्र, लुम्बिनी प्रदेशमा पूर्वाधार विकासलाई प्राथमिकता।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: वर्षे खेती मकै खेती हुन्थ्यो, किसान त्यसैमा व्यस्त हुन्थे, तर यो समयमा गरिएको मकैले उत्पादन राम्रो दिँदैनथ्यो। त्यही भएर किसानलाई हिउँदे र वसन्ते मकै खेतीमा संलग्न गराउने गरी कार्यक्रम केन्द्रित भयो। तत्कालीन अवस्थामा प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम मकै सुपर जोन लागू गरियो। त्यसको प्रभावले अहिले मकै खेतीको चक्रमा निकै परिवर्तन आएको छ। पहिला मुस्किलले दुई बालीसम्म खेती हुने यहाँ अहिले सजिलो गरी तीन बाली किसानले भित्र्याउँदै आएका छन्। बर्खे मकै खेतीको सट्टा किसानले हिउँदे र वसन्ते मकै लगाउन थालेका हुन्। वसन्ते सिजनमा देउखुरीमा धेरै जमिन बाँझो रहन्थ्यो, खडेरी हुने समयमा अहिले सिंचाई सुविधा पुगेपछि हरियाली छाउने गरेको छ। तर अहिले यो समयमा बाँझो जमिन भेट्टाउन मुस्किल छ। खेती प्रणालीमै आएको सुधारले मकैको उत्पादन र उत्पादकता दुवैमा सफलता मिलेको छ। सिंचाई सुविधा विस्तार, कृषि यन्त्रीकरण, उन्नत बीउको प्रयोग र व्यावसायिक उत्पादनमा जोड़ दिएपछि मकै खेतीको क्षेत्रफल र बाली लगाउने सिजनमा समेत परिवर्तन आएको हो। राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई दाङका अनुसार आर्थिक वर्ष 2073-74 मकै सुपर जोन क्षेत्रमा वसन्ते मकै खेतीको हिस्सा 15.53% मात्रै थियो। आर्थिक वर्ष 2079-80 आइपुग्दा यो बढ़ेर 53.68% पुगेको छ। अवधिमा हिउँदे मकै खेतीको हिस्सा पनि 14.74%बाट बढ़ेर 24.49% पुगेको छ। बर्खे मकै खेतीको हिस्सा भने 69.72%बाट घटेर 21.83% छरेको छ। खेती प्रणालीमा आएको यो परिवर्तनले एउटै सिजनमा सीमित खेतीबाट बाहिर निस्केर उपलब्धि जमिन र मौसम अनुसार उत्पादन गर्ने अभ्यास बढ़ेको कार्यक्रम कार्यान्वयन एकाई दाङका प्रमुख कोमल शाहीले बताउनु भएको छ। उत्पादकताका हिसाबले पनि मकै सुपरजोन क्षेत्र जिल्लाको औसत भन्दा अगाडि छ। कार्यालयको तथ्याङ्क अनुसार मकै सुपरजोन क्षेत्रमा प्रति हेक्टर 5.25 मेट्रिक टन मकै उत्पादन भइरहेको छ। दाङ जिल्लाको औसत उत्पादक 3.53 मेट्रिक टन र राष्ट्रिय औसत 3.59 मेट्रिक टन प्रति हेक्टर रहेको छ। खेती प्रणालीमा आएको परिवर्तनले कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषि विकासमा योगदान पुर्याउने, कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई दाङले 30 जना कृषकलाई

0: सम्मान गरेको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ।
1: गढवा गाउँपालिका पाँच बोधीपुरका किसान पतिराम चौधरीले विगत चार वर्षदेखि 17 कट्ठा खेतमा धान खेती गर्दै आउनु भएको छ। परिवार ठूलो हुँदा 17 कट्ठा खेतको धान बाली भित्र्याउन सजिलो थियो। गाउँमा पालो गर्दै काट्दा 6-7 दिनमा धान काटेर घरमा ल्याउन सकिन्थ्यो। तर पछिल्लो समय परिवार सानो भएको र गाउँमा काम गर्ने मानिस नहुँदा धान काट्न समस्या हुने गरेको थियो। गाउँमै धान काट्दै च्याङफा ट्र्याक्टर रिपरको सुविधा भएपछि भने धान भित्र्याउन सहज भएको छ। पहिले धान काटेदेखि घरमा भित्र्याउँदासम्म 6-7 जना लाग्ने गरे पनि पछिल्लो समय कृषि यन्त्रको सहयोगले 3-4 दिनमै काट्ने दाउने र घर भित्र्याउन सकिने उहाँ बताउनुहुन्छ। यन्त्र प्रयोग गर्दा पैसा खर्च हुने भए पनि समयमै बाली भित्र्याउन सकिने भन्दै किसान चौधरी भन्नुहुन्छ। सानो परिवार भए पनि प्रविधिको विकासले खेती गर्न सजिलो भएको छ। धान काट्नेदेखि दाउनेसम्म प्रविधिले गरेको छ। प्रविधिको सहायताले कृषि काममा धेरै सहयोग पुगेको भन्दै थोरै परिवार भएका व्यक्तिले धेरै खेती गर्न सकिने उहाँको भनाइ छ। दशैं नजिकै गर्दा खेतमा धान पाकेपछि सोही ठाउँका लालबहादुर रावतले पनि रिपरको सहायताले 18 कट्ठा क्षेत्रफलको खेतको धान काटेको बताउनुहुन्छ। कृषि यन्त्रले किसानलाई धान भित्र्याउन सहज, लीलाधर ओलीले यो खबर लेख्नु भएको छ।
0: कार्यक्रम खबर पत्रिकामा अब रिपोर्टको पालो। देउखुरी क्षेत्रमा असारको शुरूआतीमा रोपेको धान पाकेर खेत पहेल पुर्छ। राप्ती लमही गडवा राजपुर गाउँपालिकामा लगाइएको धान सबै पाकिसकेको छ। असोज 8 गतेको निरन्तरको वर्षाले धान स्याहार्न नपाएका दाङ देउखुरीका किसान यति बेला धान स्याहार्न व्यस्त छन्। दशैं नजिकिएका समयमा किसानलाई भने धान स्याहार्ने चटारो छ। काम गर्ने मान्छे नपाउँदा प्रविधिको प्रयोग गरी किसान चाँडो धान स्याहार्ने र दशैं मान्ने तयारीमा छन्। एक रिपोर्ट।
2: दशैं नजिकै आइसकेको छ। देउखुरी क्षेत्रका किसानहरूलाई यति बेला धान स्याहार्न भ्याइ नभ्याइ छ। खेतमा पाकिसकेको धान स्याहार्ने र चाडपर्व मान्ने भनेर यहाँका किसानहरू रात दिन नभनी धान स्याहार्नमा व्यस्त छन्।
3: देउखुरी क्षेत्रको लमही राप्ती गडवा र राजपुर गाउँपालिकामा अधिकांश किसान अहिले बिहान सबेरैदेखि साँझ अबेरसम्म धान काट्न, मुठा पार्न र थ्रेसरको सहायतामा धान भित्र्याउन व्यस्त छन्। पहिले नै पाकिसकेको धान असोजको 8 गतेदेखि भएको निरन्तरको वर्षाका कारण किसानले धान भित्र्याउन ढिला भयो। अहिले दशैं नजिकै आइसकेको छ। वर्ष दिन खाने र बिक्री गरी घर खर्च चलाउने धान चाँडो भित्र्याएर दशैं मानौला भन्ने सोच किसानको छ।
4: एक बिघा भनेको काट्ने छ, तर 5 कट्ठा काटिसकेको छन् र दशैं यहाँ नजिक आइसक्यो। दशैं राम्रो काटेर भ्याएर दशैं तिहार मानौला भन्ने लागिरहेको छ। रात दिन लागिरहेको छ।
5: पानी परेर धान स्याहार्न पा छैन। अहिले सबै ट्र्याक्टरले मसिनले गर्ने हो, अनि मान्छे बोलाएर धान स्याहार्न लाग्छौँ। मिलिमिली गरिरहेछौँ सबैजना सर। हामी दसैँ तिहार आइसक्यो, दसैँ मान्न नपाउने जस्तो छ हाम्रो।
3: हिजो आज धान काट्नका लागि मान्छे पाउन निकै मुस्किल छ भने पहिले जस्तो दाई हाल्ने गोरु पनि पाइँदैन। त्यसकारण किसानहरू अहिले प्रविधिको प्रयोगमा जोड दिएका छन्। धान काट्नकै लागि कतिले निजी प्रयोगका लागि त कतिले व्यावसायिक रूपले पनि धान काट्ने दाउने मेसिन भित्र्याएका छन्। प्रविधिको प्रयोगले लागतमा कमी आउने, समयको बचत हुने र काम पनि धेरै हुने भएकाले धान काट्ने दाउने मेसिन वालाहरूलाई पनि भ्याइ नभ्याइ छ।
6: अब अहिले धान काट्ने सबैजना मचामच सबैको हतार छ। दसैँ पनि आइसक्यो, अनि अस्ति पानीले गर्दा पनि टाइममा काट्न पाएनन्। अहिले सबैको हतार छ, धान अब खसिरहेछ। आफ्नो पनि काट्न छ, अरूको पनि काटिन छ। अब टाइम मिलाएर सबैको काटिरहेछौँ।
7: कहाँ स्याहार्न पाउने? आफ्नो त अझै खेतैमा छ सर। अझै पानी छ खेतमा, काट्न पाइएको छैन, मान्छे पनि पाएको छैन, उठाउन पाइएको छैन। अब तानो तान छ, अब कहिले यता आइज कहिले उता आइज, पञ्चायत हेर्नुहोस् आफ्नो केही एक छिन काम गर्न पाइन्न। दसैँ तिहार अब नजिक आइसक्यो, मान्छे पनि पाउँदैन भन्ने बेला यस्तै हो सर, बडो दुःख छ।
8: टाइमको बचत भयो मेन कुरा, अनि त्यसपछि खर्चको बचत भयो तपाईँको, अब त्यसपछि अब तपाईँको मौसमहरू अनुसार अब काम गर्न सक्यो प्रविधि भएपछि। प्रविधिले त धेरै सजिलो छ तपाईँको, आजकल त सबै चिज जम्मै प्रविधिको प्रयोग छ, प्रविधिले नगर्ने हो भने त पछि परिन्छ।
2: चाँडै नै खेती लाग्ने देउखुरी क्षेत्रमा धान पहिले नै पाकिसकेको थियो। असोज 8 गतेदेखिको निरन्तरको वर्षाका कारण धान स्याहार्न नपाएका देउखुरी क्षेत्रका किसानलाई यति बेला भने भ्याइ नभ्याइ छ। गाउँघरमा धान स्याहार्ने मान्छे नपाउने समस्याका कारण यहाँका धेरै किसानहरू अहिले प्रविधिको प्रयोग गरेर धान स्याहार्न थालेका छन्।
0: अब बाँकी प्रसंग, रक्तदान कार्यक्रम पर्याप्त नहुँदा रक्त संचार केन्द्र तुलसीपुरमा रगत अभाव भएको छ। केन्द्रमा एबी पोजिटिभ बाहेक अन्य सबै रक्त समूहको रगत अभाव भएपछि बिरामीलाई आवश्यक परेको समयमा रगत उपलब्ध गराउन कठिनाई हुन थालेको छ। रक्त संचार केन्द्र तुलसीपुरका प्राविधिक सहायक रेखा चौधरीका अनुसार असोज महिनामा एउटा मात्रै रक्तदान कार्यक्रम भएको थियो। उक्त कार्यक्रममा पनि पर्याप्त रगत संकलन हुन नसकेपछि केन्द्रमा रगत अभाव देखिन थालेको हो। तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा मात्रै 80 जना भन्दा बढ़ी बिरामीले डायलाइसिस सेवा लिइरहेका छन्। डायलाइसिस गराउने बिरामीले हप्तामा दुई पटक उपचार गराउनु पर्ने र एक पटकमा दुईदेखि तीन पिण्डसम्म रगत आवश्यक पर्ने गरेको चौधरीले बताउनुभयो। डायलाइसिस गराउने बिरामीसँगै सुत्केरी विभिन्न कारणले रगतको कमी भएमा बिरामी तथा सिकलसेल तथा थालसेमियाका बिरामीलाई समेत रगत आवश्यक पर्ने भएकाले माग व्यवस्थापन गर्न चुनौती थपिएको चौधरीले बताउनु भएको छ। केन्द्रमा रगतको मौजात घटेपछि कर्मचारीहरूले नियमित रक्तदातालाई फोन गरेर आवश्यक रगतको व्यवस्था गर्दै आएका छन्। विभिन्न संघ संस्थासँग समन्वय गरी रक्तदाता जुटाउने प्रयास भइरहेको चौधरीले बताउनुभयो। चाडपर्वका समयमा मानिसहरू भेटघाट तथा रमाइलोमा व्यस्त हुने भएकाले रक्तदान कार्यक्रम भएका छैनन्, तर पनि हामीले सम्भावित व्यक्ति र संघ संस्थामा सम्पर्क गरिरहेका छौं। उहाँले भन्नुभयो, रक्तदान कार्यक्रम नियमित नहुँदा आवश्यक परेको समयमा रगत जुटाउन रक्त संचार केन्द्रलाई कठिनाई भएको छ। रगतको आवश्यकता जुनसुकै समयमा पर्न सक्ने भएकाले स्वस्थ व्यक्तिलाई शुभेच्छुक रक्तदानमा सहभागी गराउनु पर्ने देखिएको छ। विभिन्न संघ संस्थाले नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, रक्तदाताले निरन्तर सहयोग गर्ने गरे भने केन्द्रमा रगतको अभाव न्यूनीकरण गर्न सकिने चौधरीले बताउनु भएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ।
1: घोराहीमा इन्जिनियरिङ क्याम्पसको भवन निर्माण कार्य तीव्र गतिमा अघि बढ़ेको छ। घोराही उपमहानगरपालिका वड़ा नम्बर 15 भरतपुरमा करिब 5 बिघा जग्गामा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत घोराही क्याम्पसको भवन निर्माणको काम धमाधम भइरहेको छ। महेन्द्र बहुमुखी क्याम्पस अगाडि निर्माण भइरहेको क्याम्पसको दुई तलासम्मको भवन निर्माणको काम भइरहेको छ। इन्जिनियरिङ क्याम्पसको भवन निर्माणका लागि 2082 फागुनमा खड्का निर्माण सेवा प्रणाली बाँकेसँग 20,87,40,221 रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार 2084 साल फागुन महिनाभित्र भवन निर्माणको काम सम्पन्न गर्नुपर्ने त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पस निर्माण परियोजना संयोजक अरूण अर्यालले जानकारी दिनुभएको छ। सम्झौता अनुसार निर्माण कम्पनीले 5 तले इन्जिनियरिङ क्याम्पस भवनको हालसम्म 2 तलासम्मको निर्माण काम गरेको, परियोजना संयोजक अर्यालका अनुसार पहिलो चरणमा क्याम्पस एको एकाडेमिक भवन निर्माण भइरहेको छ र भवन निर्माण सँगै शैक्षिक गतिविधि सञ्चालनको काम शुरू हुनेछ। सम्झौता मितिमै भवन निर्माणको काम सक्ने गरी भवन निर्माणको काम धमाधम भइरहेको उहाँले बताउनुभयो। इन्जिनियरिङ क्याम्पसको भवन निर्माण सम्पन्न भएसँगै पठन पाठनको काम अगाडि बढ़ने उहाँको भनाइ छ। भवन निर्माणका लागि भरतपुरमा रहेको क्याम्पसको जग्गा संरक्षणका लागि पर्खाल लगाउने काम गरिएको छ। निर्माणाधीन क्याम्पसको भवनमा बढ़ी 30 कोठा हुनेछन्। क्याम्पसमा क्याम्पस सञ्चालनका लागि आवश्यक पर्ने शैक्षिक प्रशासनिक कार्यसँगै प्रयोगत्मक अध्ययनका लागि आवश्यक आधुनिक प्रयोगशाला पुस्तकालय बनाइनेछ। घोराईमा इन्जिनियरिङ क्याम्पसको भवन बन्दै गोरक्ष दैनिकमा खबर छ।
0: चाड पर्वलाई लक्षित गर्दै घोराही उपमहानगरपालिकाले नेतृत्वमा बुधबार घोराही बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको छ। चाडपर्वका समयमा खाद्यान्न तथा उपभोग्य वस्तुको खपत बढ़ने र म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री बिक्री हुने जोखिमलाई मध्यनजर गर्दै उपभोक्तालाई गुणस्तरीय र म्यादभित्रका सामान उपलब्ध गराउने उद्देश्यले अनुगमन गरिएको हो। घोराई उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय दाङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुर, ओडा प्रहरी कार्यालय खोराही, नेपाल पत्रकार महासंघ दाङ, घोराई उपमहानगरपालिकाका नगर प्रहरी लगायत सरकारवाला निकायको सहभागितामा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा घोराही बजार क्षेत्रका चारवटा होटल, तीनवटा मार तथा छवटा किराना र खाद्यान्न पसल गरी तेह्रवटा व्यवसायको निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा घोराही उपमहानगरपालिका 15 पाठक चोक स्थित सुभाष ट्रेडर्समा 1535 रूपियाँ, सोही चोक नजिक रहेको अमित एण्ड अजित किराना तथा सरकारी पसलमा 4795 रूपियाँ र घोराई 15 निमहाल रोड स्थित मामा भान्जा किराना पसलमा 170 रूपियाँ बराबरको म्याद गुज्रिएका किरानाजन्य खाद्य सामग्री फेला परेका थिए। ती तीनवटा पसलबाट बरामद गरिएका म्याद गुज्रिएका खाद्य सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको छ। तीनवटा पसलबाट गरी कुल 6500 रूपियाँ बराबरका म्याद गुज्रिएका खाद्य सामग्री नष्ट गरिएको हो। अनुगमनका क्रममा अन्य होटल, मार्ट, किराना तथा खाद्यान्न पसलमा देखिएका कमी कमजोरी तत्काल सुधार गर्न सम्बन्धित व्यवसायलाई पनि निर्देशन पनि दिइएको छ। चाडपर्वका समयमा उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै बजारमा गुणस्तरीय सामग्रीको बिक्री वितरण सुनिश्चित गर्न अनुगमन गरिएको हो। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ। अब एकैछिन व्यापारिक विश्राम।
9: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
10: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
11: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
10: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
12: अन्य विशेषज्ञ सेवाहरू,
13: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच
14: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
16: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
17: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
19: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
20: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 082563218।
21: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
23: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
24: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
25: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
26: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082560734 र 082560138।
27: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारी का लागि नया बजार हाट जोड़नी नशा तथा मेरुदंड उपचार केन्द्र घोराई 14 नया बजार दांग शहीद लखन पार्क देखि 50 मीटर उत्तर पुरानो घोराई हॉस्पिटल को ठीक अगाड़ी फोन 082-5563-509 र मोबाइल 98453-0653।
1: अब बाँकी प्रसंग लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। दिगो गुणस्तरीय र सुरक्षित पूर्वाधार निर्माणलाई जोड़ दिँदै प्रदेश सरकारले सड़क पुल सुरक्षा र विपद व्यवस्थापन कार्यक्रमका लागि उल्लेख्य बजेट विनियोजन गरेको जनाएको छ। प्रदेश सरकारको रणनीति अनुसार सड़क सञ्जाल विस्तार बहुवर्षीय आयोजना समयमै सम्पन्न गर्ने सड़क सुधारमा सुधार ल्याउने सड़क सुरक्षामा सुधार ल्याउने तथा निर्माणाधीन र नयाँ पूर्वाधारको गुणस्तर सुनिश्चितता गर्ने कार्यक्रम अघि सारेको छ। प्रदेशको समग्र आर्थिक तथा सामाजिक विकासका लागि सड़क पूर्वाधारलाई आधारभूत संरचनाका रूपमा लिँदै ग्रामीण क्षेत्रको पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको छ। चालू आर्थिक वर्षको बजेट अनुसार आयोजना छनौट गर्दा प्रशासनिक सड़क सञ्जाल गुरू योजनामा समावेश भएका सड़कलाई प्राथमिकता दिइने भएको छ। गुरू योजनामा समावेश सड़कको नक्साङ्कन तथा प्राथमिकताका आधारमा लगानी योजना तयार गर्न आवश्यक बजेट समेत विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ। आजको गोरखक्षेत्र दैनिकमा अमरराज आचार्यले यो खबर लेख्नु भएको छ।
0: त्रिभुवन नगर डिसिसको आयोजनामा संचालित हेल्थ विक 2026 अन्तर्गत चौथो दिन वृहत प्रजनन स्वास्थ्य शिविर तथा निशुल्क रक्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराई उपमहानगरपालिका वडा नम्बर 8 स्थित शहरी स्वास्थ्य केन्द्र मर्फा डाँडामा आयोजित उक्त शिविरबाट 50 जना भन्दा बढ़ी लाभान्वित भएका छन्। परिवार नियोजन संघ घोराही दाङ तथा नेशनल प्याथ ल्याब घोराही दाङको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा महिलाहरूको पाठ्यघरको मुखको क्यान्सर परीक्षण गर्नुका साथै सहभागीहरूको निशुल्क रक्त परीक्षण गरिएको थियो। रक्त परीक्षण मार्फत मृगोला सम्बन्धी स्वास्थ्य अवस्था तथा रगतमा चिनीको मात्रा जाँच गरी आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो। त्रिभुवन नगर डिसिसका अध्यक्ष मिनराज भाटको अध्यक्षता तथा घोराई उपमहानगरपालिका वडा नम्बर 8 अध्यक्ष जितेन्द्र शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जनरल चिकित्सक डाक्टर अमित लामगादी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा नम्बर 8 अध्यक्ष जितेन्द्र शाहले प्रजनन स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै समयमै स्वास्थ्य परीक्षण गराउनु आवश्यक रहेको बताउनु भएको थियो। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ।
1: अब लागौं यिनै पत्रिकाहरूले छापेका लेख विचार र सम्पादकीय टिप्पणीहरूतर्फ। जीवन नबुझेरै जीवन बित्यो कि नारायण प्रसाद शर्माको विचार यो दैनिकमा छापिएको छ। दाङको शास्ति र समृद्धिको सपना गणेश आचार्यको विचार छापिएको छ भने राजनीतिमा अपराधीकरण बन्द कहिले शीर्षकमा यो दैनिकमा सम्पादकीय छापिएको छ।
0: यसै गरी आजको गोरख राष्ट्रिय दैनिकमा राजनीतिमा महिला सहभागिता र सामाजिक दृष्टिकोण शीर्षकमा अनिता अधिकारीको विचार छापिएको छ। परिवर्तनको गति विनाशको स्वरूप र पुननिर्माणको विरोधाभास शीर्षकमा ददीराम नेपालको विचार छापिएको छ। गगन सामु अवसरसँगै चुनौतीका चाङ शीर्षकमा धर्मेन्द्र झाको विचार छापिएको छ भने उपभोक्ता मैत्री उपभोक्ता बजारको अपेक्षा शीर्षकमा सम्पादकीय छापेको छ।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा पहिरोको सकस भित्र पर्वको उत्साह घामछाया स्तम्भमा पद्मप्रसाद शर्माको विचार छापिएको छ। कथा वृद्धाश्रमको यात्रा सुरेन्द्र कुमार पाण्डेको यो कथा छापिएको छ भने एक कर्मठ सिपाहीको सम्मानजनक बहिर्गमन सम्भावनाको नयाँ ढोका केशरमान बुढाथोकीको यो विचार छापेको छ। विकासका लागि साझा सहकार्य आवश्यक शीर्षकमा सम्पादकीय लेखिएको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र विशाल चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर छेपी
0: अनि म देवा भूषाल पनि बिदा हुन्छौं। नमस्कार।

0: खुसीको खबर खुसीको 29 सम्मका
1: लागि संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदको सदस्यमा निर्वाचित यस वर्षको शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 1098 जनाले अनुमति लिए। यस वर्षको मनसून नेपालबाट बाहिरिएको मौसम विज्ञान विभागद्वारा जानकारी र युक्रेनको ऊर्जा केन्द्रमा पुनः रूसको आक्रमण 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित।
2: फोनमा कुरा गर्दा अस्पष्ट नआएर दिक्क लाग्छ।
3: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
2: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
3: HD भोइस क्वालिटी सँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
2: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
3: र अझ रमाइलो कुरा,
2: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
3: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
2: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्दे
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: समाचार अब विस्तारमा। संसदीय सुनवाई समितिले सरकारले सिफारिश गरेको 13 जना मध्ये 10 जना प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ। समितिको हिजो बसेको बैठकले भारतका लागि प्रस्तावित डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा अनुमोदन गरेको हो। त्यस्तै इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंका लागि प्रस्तावित राजदूत मञ्चला कुमारी झाको नाम सुनवाई समितिको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो। यसअघि समितिको बैठकमा श्रीलंका लागि प्रस्तावित राजदूत मञ्चला कुमारी झाले आफूले राजदूत नियुक्त भएपछि नेपालमा बौद्ध अध्ययन, इन्जिनियरिङ र मेडिकल शिक्षा अध्ययन गर्न आउने विद्यार्थीको संख्या वृद्धि गर्न प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो। साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार, मलेसियाका लागि प्रस्तावित चुडामणि खरेल र जापानका लागि प्रस्तावित जिज्ञान कुमार थापामाथि गम्भीर आरोप लागेकाले कार्ययोजना प्रस्तुत गर्न दिएर संसदीय सुनवाई स्थगित गरिएको थियो। गम्भीर आरोपका उजुरी परेकाले सांसदहरूले राजदूतको प्रस्ताव फिर्ता लिन सुझाव दिए पनि साउदी अरबका प्रस्तावित राजदूत सुनवारले भने आफूमाथि लागेको महिला हिंसा र जर्मनीले डिपोर्ट गरेको आरोप अस्वीकार गर्नुभयो। सुनवाई समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेल र जापानका लागि प्रस्तावित जिज्ञान कुमार थापाको सुनवाई पनि स्थगित गरेको थियो। कार्ययोजना प्रस्तुत गरेपछि सांसदहरूले उहाँहरू विरूद्ध थप उजुरी प्राप्त भएकाले विस्तृत अध्ययन गरेर मात्रै सुनवाई अघि बढ़ाउन प्रस्ताव गर्नुभएको थियो। बैठकमा सांसदहरूले मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि झापाका केही स्थानीयसँग अनुदान मिलाइदिन्छु भनी लाखौं रूपियाँ लिएको र अहिले राजदूत सिफारिश भएपछि रकम फिर्ता गर्न थालेको, धेरैवटा सामाजिक सञ्जाल चलाएर ब्ल्याकमेलिङ गरेको, मेन पावर कम्पनीसँग साँठगाँठ रहेको र मेन पावर कम्पनीकै गाड़ी प्रयोग गर्ने गरेको भनी उजुरी प्रमाणसहित प्राप्त भएको बताएपछि सभापति बोधनारायण श्रेष्ठले थप अध्ययन गरी सुनवाई प्रक्रिया अघि बढ़ाउने बताउनुभयो। त्यस्तै जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको पीआर रहेको भन्दै सांसदहरूले प्रश्न उठाएपछि थप अध्ययन गर्ने भन्दै सभापति श्रेष्ठले सुनवाई स्थगित गर्नुभएको थियो। प्रस्तावित राजदूतहरू चुडामणि खरेल, जिज्ञान कुमार थापा र गिरीबहादुर सुनवारको प्रस्तावमाथि भने अझै छलफल भइरहेको छ। संघ प्रदेश स्थानीय तहबीच राज्य शक्तिको बाँडफाँड, सह अस्तित्व र समन्वयमा आधारित संघीय शासन प्रणाली कार्यान्वयनमा जोड़ दिँदै अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न भएको छ। कोशी प्रदेश सरकारद्वारा आयोजित 2 दिने सम्मेलनपछि सार्वजनिक गरिएको साझा घोषणा पत्रमा नेपालको संविधानमा व्यवस्था भए बमोजिम तीनै तहका सरकार सञ्चालन भई संघीय शासन प्रणालीलाई थप सुदृढ बनाउने सन्दर्भमा ऐक्यबद्धता व्यक्त गरिएको छ। संघीयता कार्यान्वयनका क्रममा अधिकार क्षेत्रको अस्पष्टता, कार्य जिम्मेवारीको दोहोरोपना, कानून निर्माणमा ढिलाई, कर्मचारी तथा संरचना व्यवस्थापन, वित्तीय स्रोत कमी, संघीय सम्पत्ति तथा दायित्व हस्तान्तरणको अपूर्णता र अन्तर सरकारी समन्वयका चुनौतीहरू विद्यमान रहेको जनाइएको छ। कोशी प्रदेश सम्मेलनले संविधान प्रदत्त प्रदेश अधिकारको प्रभावकारी प्रयोग तथा सुशासन र नागरिक केन्द्रित सेवा प्रवाह सुनिश्चित गर्नु संघीयता सबलीकरणको आधार हो भन्ने निष्कर्षसहित दिगो विकास लक्ष्य, नेपाल सरकारको 16 योजना तथा सातवटै प्रदेशका आवधिक योजना, नीति र प्राथमिकतामा समेटिएका विषयप्रति ऐक्यबद्धता जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न 5 मुलुकका राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ। राष्ट्रपति भवनमा हिजो आयोजित विशेष समारोहमा नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलका आवासीय राजदूत चार्ल्स ह्विटलीले राष्ट्रपति पौडेल समक्ष ओहदाको प्रमाणपत्र पेश गर्नुभयो। त्यस्तै इण्डोनेसिया, घाना, सुडान र ब्रुनाईका गैर आवासीय राजदूतहरूले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको थियो। समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। भटेकोशी बाढ़ीबाट प्रभावितलाई 6 महिनाभित्र अस्थायी आवासमा रूपान्तरण गरिने भएको छ। नेपाल वातावरण पत्रकार समूहले हिजो काठमाण्डुमा आयोजना गरेको भटेकोशी बाढ़ी पुनस्थापनाको सवाल कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढ़ी पीड़ितका लागि 3 वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढ़ाइएको बताउनुभयो। बाढ़ी प्रभावित रसुवा, नुवाकोट, गोर्खा र धादिङका 5116 परिवारलाई स्थायी बसोबासको व्यवस्था गर्नु अघि अस्थायी आवास निर्माण गरिने उहाँले बताउनुभयो। सरकारले बाढ़ी पीड़ित परिवारलाई 5 महिनासम्म मासिक 15,000 रूपियाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। 4 भन्दा बढ़ी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यका लागि 2,000 रूपियाँका दरले थप रकम उपलब्ध गराइनेछ। सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 4,108 परिवारलाई प्रति परिवार 45,000 रूपियाँका दरले नगद सहायता वितरण गरेको छ। विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणाली मार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार स्थानीय तहसँगको समन्वयमा प्रभावित परिवारको पहिचान गरी रसुवाका 5, नुवाकोटका 4 र धादिङका 2 गरी 11 स्थानीय तहका प्रभावित परिवारलाई सहायता उपलब्ध गराइएको हो। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका करिब 1,400 परिवारलाई पनि 3 रकम वितरण गरिसक्ने सरकारको तयारी छ। यही असोज 23 गते बसेको केन्द्र तथा 3 जिल्लाका मनसून प्रतिकारी कमाण्ड पोस्टको संयुक्त बैठकले विपद प्रभावित परिवारको पहिचान, प्रमाणीकरण र शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो। रसुवा भटेकोशी बाढ़ीबाट प्रभावित उद्योग व्यापार व्यवसायको पुनस्थापना तथा पुनरुत्थानका लागि राज्य बैंक तथा वित्तीय संस्थाको बलियो साथ समर्थन आवश्यक रहेकोमा विज्ञहरूले जोड़ दिनुभएको छ। अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलनको 5 सत्र अन्तर्गत भोटेकोशी बाढ़ी पश्चात व्यवसायको पुनर्स्थापना र पुननिर्माणको विषयमाथि भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत सामाजिक तथा विपद व्यवस्थापन समितिका सभापति राजकुमार कार्कीले यति बेला घरबार गुमाएका बाढ़ी प्रभावित व्यवसायीहरूको मनोबल उच्च बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले प्रभावितहरूको व्यापारिक आर्थिक गतिविधि पुनस्थापनाका लागि राज्य वित्तीय संस्थाहरूले साथ सहयोग देखाउन जरूरी रहेको बताउनुभयो। यस्तै वाणिज्य तथा वित्तीय क्षेत्रका विज्ञ तथा नेदरल्याण्ड स्थित ग्लोबल अलायन्स फर ब्याङ्किङ अन भ्यालुजका एसिया प्रशान्त क्षेत्रीय प्रतिनिधि उपेन्द्र प्रसाद पौडेलले व्यवसायीहरूको लगन र भावनालाई सहयोग पुग्ने गरी कर्जा प्रवाह वा लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो। सो अवसरमा नुवाकोट जिल्लाको विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले हालको वस्तुस्थितिबारे जानकारी गराउँदै भदौ 10 गतेको बाढ़ी पश्चात त्यस क्षेत्रमा दैनिक आवश्यक वस्तुको आपूर्तिमा हालसम्म कठिनाई रहेको उल्लेख गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको पुनस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। नुवाकोटको विदुर नगरपालिका 5 पिपलटार स्थित ठूलो गाउँमा नेपाल ट्रेड युनियन महासंघ जीफण्डको पहलमा निर्माण गरिएका अस्थायी आवासको साँचो बाढ़ी प्रभावित परिवारलाई हस्तान्तरण गर्दै अध्यक्ष ओलीले प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन र पुननिर्माणको काम अघि बढ़ाउनु पर्ने बताउनुभयो। नेपाल संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदको सन् 2027-2029 कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा मंगलबार भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको 180 मतमध्ये 173 मत प्राप्त गर्दै एशिया प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशमध्ये सबैभन्दा बढ़ी मत हासिल गरेको हो। न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले निर्वाचनपछि वक्तव्य जारी गर्दै नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेको छ। आज बड़ा दशैंको पाँचौ दिन देवी स्कन्द माताको पूजा आराधना गरी मनाइँदैछ। भगवान स्कन्द कुमार कार्तिकीयको बाल स्वरूपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौं दिन यिनलाई स्कन्द माताको नामबाट पुकारने गरिन्छ। भगवान कार्तिकीयको एक नाम स्कन्द पनि हो, जो ज्ञान शक्ति र कर्मशक्तिको सूचक हुनुहुन्थ्यो। त्यस्तै ज्ञान शक्ति र कर्मशक्तिको देवी स्वरूपलाई स्कन्द माता नामले चिन्ने गरिएको हो। दशैं तिहार तथा छठ लगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा 3506 जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निर्धक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्व मनाउन घर बाहिर निस्कने, किनमेलका लागि बजार जाने तथा विभिन्न स्थानमा यात्रा गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखी सुरक्षा व्यवस्था मिलाइएको छ। दशैं नजिकैसँगै भारतसँग सीमाना जोड़िएका बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कने नेपालीको संख्या बढ़दै गएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
5: दशैं शुरू भएसँगै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकको संख्या बढ़दै गएको छ। रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा रहेका नेपालीहरू झुलाघाट नाकाबाट दैनिक सयौं संख्यामा स्वदेश फर्किरहेका बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन प्रसाद तिमेल सेना।
6: नेपालीहरूको घर फिर्ता अनुक्रम चलिरहेको छ, दैनिक मनिटरिङ भइरहेको छ। झुलाघाट नाकाबाट फर्किनेमा बैतडी जिल्लाको धेरै हुनुहुन्छ।
5: मौसमी रोजगारीका लागि भारतको झुलाघाट पिथौरागढ़ क्षेत्रमा रहेका नेपालीहरूका साथै लामो समयदेखि भारतका दिल्ली पंजाब लगायतका क्षेत्रमा काम गरिरहेका नेपालीहरू झुलाघाट नाकाबाट स्वदेश फर्किरहेका बताउनुहुन्छ दशरथ चन्द नगरपालिका वडा नम्बर 8 का वडाध्यक्ष सामु सिंह थापा। सीमानाका झुलाघाटबाट स्वदेश फर्किनेमा बैतडी, बझाङ, बाजुरा लगायत जिल्लाका नागरिकहरू बढ़िरहेको बताउनुहुन्छ ट्राफिक प्रहरी नायब निरीक्षक यज्ञराज पन्त। दशैं शुरू भएसँगै बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्किनेको संख्या बढ़दै गएको हो। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
1: नेपालीहरूको महान चाड़ बड़ा दशैंका अवसरमा काभ्रे प्लान्चोक जिल्लाभर असोज 31 कार्तिक 9 गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे प्लान्चोकले सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभर टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको जनाएको छ। जिल्ला सुरक्षा समितिको असोज 27 गते बसेको बैठकको निर्णय अनुसार असोज 31 कार्तिक 9 गतेसम्म जिल्लाभर टिपर सञ्चालन नगराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो। दशैंको रौनकसँगै मिथिला तथा तराई क्षेत्रका मूर्तिकारहरूलाई मूर्ति बनाउन भ्याइ नभ्याइ छ। दशैंको बेला मिथिलाका मूर्तिकारहरूले माटोबाट विभिन्न देवी देवताका प्रतिमाहरू निर्माण गरी बिक्री गरी वर्षभरिका लागि आमदानी समेत गर्ने गरेका छन्। महोत्तरीबाट संवाददाता मंजित कुमार रामको यो रिपोर्ट।
7: दशैंको लागि मिथिला मधेस क्षेत्रका गाउँ नगर शहरमा यति बेला दुर्गा पूजाको तयारी स्वरूप माटोको मूर्ति बनाउने चटारो छ। यसका लागि मूर्तिकारहरू दिन रात माटोसँगै व्यस्त हुन्छ। अरूका लागि दशैं धार्मिक आस्थाको पर्व हो भने मूर्तिकारका लागि यही समय वर्षभरिको आमदनी जुटाउने अवसर पनि हो। मूर्तिकार शंकर पण्डित। एउटा प्रतिमा तयार गर्न माटोको कामै करिब 15 दिन लाग्छ। त्यसपछि प्रतिमा सुकाउने रंगरोबन गर्ने र अन्तिम सजावट गर्न थप तीन चार दिन लाग्ने गर्दछ। अर्थात पूजा स्थलहरूमा विभिन्न देवी देवताको प्रतिमा तयार पार्न मूर्तिकारहरूलाई दुईदेखि तीन सातासम्म आफ्नो समय र श्रम लगाउनु पर्छ। महोत्तरी जलेश्वरका मूर्तिकार राजदेव पण्डित।
8: दुर्गा पूजा होइ छै, लोक विश्वकर्मा भ गेल, अब सरस्वती पूजा साल भरिमे मनके चलु, तीन रोज जैसे हमसब मूर्ति के काम करते सिवा तो कुछ काम है न।
7: दसैंको बेला माग बढ्ने भएकोले मूर्तिकारका लागि यो मौसम आमदानीको हिसाबले महत्वपूर्ण मानिन्छन्। तर एउटै प्रतिमा बनाउन धेरै दिन लाग्ने र प्रतिमा तयार भएपछि मात्रै पारिश्रमिक पाउने भएकोले यो काम भने सजिलो हुँदैन। राम गोपालपुरका मूर्तिकार सुमित
9: पण्डित। जुट लक्सरी वाला सब चाहिए, मूर्ति बनबेक लागि महिना भर लगे।
7: मिथिलाको कला संस्कृति सँग जोडिएको मूर्तिको पूजा यो परम्परा पुस्तौदेखि चल्दै आइरहेको छ। दशैंमा दुर्गा, काली, सरस्वती, लक्ष्मी, गणेश लगायतका देवी देवताका प्रतिमा लगभग अन्तिम तयारी सँगै मेलामा मैथिली संस्कृतिको नाच खेल तयारी रहेको सोनवा गाउँपालिका चार खेसरा दुर्गा मेला समितिका अध्यक्ष संजय कुमार यादव।
10: तीन दिन तीन रात अलर्जुनको नाच है, लास्ट दिन सांस्कृतिक प्रोग्राम।
7: पूजा सकिएपछि यी प्रतिमा नदी तलाव तथा जलाशयमा विसर्जन गरिन्छ। मंजित कुमार राम, महोत्तरी।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो छ महिने कार्यकालका 137 बुँदे उपलब्धि सार्वजनिक गर्नुभएको छ। मन्त्री श्रेष्ठले हिजो आयोजित पत्रकार सम्मेलनमा ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत उत्पादन, प्रसारण, बजार विस्तार र आन्तरिक खपत वृद्धिलाई एकीकृत रूपमा अघि बढ़ाइएको बताउनुभयो। नेपाल टेलिकमले नागरिकले चाहेकै स्थानमा सिम कार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हिजो मन्त्रालयबाट हुलाक सिम सेवाको शुभारम्भ गर्नुभएको हो। सेवा अन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड फिजिकल सिम कार्ड हुलाक मार्फत घर दैलोमा प्राप्त गर्न सक्नेछन्। टेलिकमले कागजात जाँच र आवेदन स्वीकृत गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ। कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले हुलाक सिम सेवा डेलिभरीको समय छोट्याउन निर्देशन दिनुभयो। अवैध रूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकीछिपी बसिरहेका 10 विदेशी नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले हिजो उनीहरूलाई नियन्त्रणमा लिई अध्यागमन विभागको जिम्मा लगाएको छ। औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड टीआरएस अनुसार क्राइटेरिया नपुगेका 47 थरीका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ। औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णय अनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिश पत्र लगायत खारिज गरिएको जनाइएको छ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ़दो आकर्षणलाई थप मजबूत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो। शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो ऐतिहासिक कदम भएको बताउँदै यसै चालू आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढ़ीकरणका लागि कुल 6,54 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 1098 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 130 टोलीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी सूरज घिमरेले 41 हिमाल आरोहणका लागि 833 पुरूष र 265 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभए। अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 28,24,14,056 रूपियाँ रोयल्टी संकलन गरेको छ। यस वर्षको मनसून हिजोदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही असोज 17 गतेदेखि मनसून बाहिरिन शुरू भएको मनसून विगतको तुलनामा 12 दिन ढिलो गरी हिजोदेखि पूर्ण रूपमा बाहिरिएको हो। मनसून बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढ़ी पहिरो प्रभावितका लागि सरकारी निकाय र सामुदायिक तहबाट सहयोग प्राप्त हुन थालेको छ। असोज 8 11 गतेसम्मको झरीपछिको बाढ़ी पहिरोले घरवास गुमाएर होल्डिङ सेन्टर, अस्थायी शिविर र आफन्त कहाँ बसेका विस्थापितलाई जिन्सी सामग्री उपलब्ध गराइएको छ। नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा नाउर र झारलको गणना गर्न लागिएको छ। शिकारको कोटा निर्धारण गर्न प्रत्येक पाँच वर्षमा नाउर र झारलको गणना गर्दै आएको आरक्षले प्राविधिक तथा आरक्षका कर्मचारीलाई सातवटै शिकार ब्लकमा गणनाका लागि परिचालन गर्ने तयारी गरिएको जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रसियाले फेरि आफ्नो ऊर्जा केन्द्रमा ब्यालिस्टिक क्षेपास्त्र आक्रमण गरेको बताउनु भएको छ।
0: खुशीको खबर।
11: अब हाम्रै दाङको खोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
12: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
13: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
12: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
13: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
12: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
13: एकपटक दङ्गालीबाट किनेर हेर न।
12: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
14: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
13: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
0: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
15: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
13: प्रोप्राइटर सोमराज रैदास।
0: सम्पर्क फोन नम्बर 082-565-775।
13: सम्पर्क नम्बर 98-478-26873।
16: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
17: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: किराले खाएको दाँत निकाल्ने,
0: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
18: खाली ठाउँमा दाँत राख्ने,
0: दाँतको जरीदेखि उपचार गर्ने,
18: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
0: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
19: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
17: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
20: आया, मम्मी मम्मी दाँत दुख्यो।
21: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
22: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
23: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
21: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
23: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
17: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भुसाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
24: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल।
25: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
24: सम्पर्क फोन नम्बर 082-590-222।
21: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
2: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
8: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848820440।
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
26: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
28: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
29: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
28: उपलब्ध। शल्यक्रियाहरू
29: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
28: बालबालिकाको न्युरो सर्जरी,
29: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
28: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
29: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
28: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 97090965255।
30: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
31: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
30: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
31: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
32: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
29: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
32: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक, खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848742572।
33: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
28: हाम्रा सेवाहरू
33: डाक्टर हेम कर गेवाली द्वारा दिइने सेवाहरू
28: छाती दम निमोनिया खोकी छेरो
33: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
28: मधुमेह सुगर मृगौला रोग पिसाब
33: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
26: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
33: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
28: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
33: युरिक एसिड बाघ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
28: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
33: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
28: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
33: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
28: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्डा हुने
33: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
28: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
1: कसैले बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50 कार्टुन पुरस्कार दिनुहोस् ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कसैले बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार दिनुहोस् भयो नि त मजा
7: सञ्चालक नरेश कुमार श्रेष्ठ

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: महाचार महापहार Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
2: Xiaomi किन्दा उपहार एभ्रीडे
3: दाङबासीको लागि खुसीको खबर।
4: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
5: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
4: दसैँ तिहार विशेष अफर,
5: EMI र एक्सचेन्ज सुविधा
4: सीमित अवधिको लागि, चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
5: 56 जनालाई विकली विनर प्राइज,
4: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर,
5: ग्रान्ड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका।
6: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार। बिग डिजिटल तपाईँको लागि।
3: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ।
6: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-00।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: यार ये दांत दुखिरहेको
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
8: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-5-62-6-01, 98-5-78-35-990, 98-5-78-31-6-84।
11: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
13: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजार सम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
12: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-5-78-45-226।
14: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
15: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
16: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
15: यौन उत्तेजना नहुने,
16: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
15: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
16: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
17: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार,
18: समय बिहान 11 बजेदेखि।
15: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
18: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98189-08।
19: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। भीमा अस्पताल भैरहवाले दशैं विदाको समयमा पनि बहिरंग सेवा ओपीडी बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ। अस्पतालले सूचना जारी गर्दै यही असोज 31 गतेदेखि आगामी कार्तिक 8 गतेसम्म सार्वजनिक विदा रहे पनि आकस्मिक लगायत अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन हुने जानकारी दिएको हो। अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर वर्षा थापाका अनुसार विदाको अवधिमा कुकुरको टोका विरूद्ध लगाइने आरबी एन्टी रेबिज भ्याक्सिन उपलब्ध हुनेछ। यसै गरी सामाजिक सेवा इकाइबाट प्रदान गरिने सेवा उपलब्ध गराइनेछ। अस्पतालले सेवाग्राहीलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ। स्वास्थ्य समस्या देखिएमा वा आकस्मिक उपचार आवश्यक परेमा अब अस्पतालको आकस्मिक सेवा विभागमा सम्पर्क गर्न अस्पतालले सबैलाई अनुरोध गरेको छ। दशैं बिदाका कारण अत्यावश्यक उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले आकस्मिक तथा अन्य अत्यावश्यक सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ। लुम्बिनी प्रदेश तेक्वान्दो संघको एक टोली भारतको चण्डीगढ़मा आयोजित 5 इण्डो नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएको छ। प्रतियोगिता अक्टोबर 10 देखि 11 सम्म अर्थात असोज 25 र 26 गते सञ्चालन भएको थियो। लुम्बिनी प्रदेश तेक्वान्दो संघका टीम कोच बम बहादुर विकको नेतृत्वमा गएको नेपाली खेलाड़ीले विभिन्न विधाको प्रतियोगितामा भाग लिएको थियो, जसमा पुरूष समूह पुम्से तर्फ इन्सब विक विवेक चौधरी र लक्ष्मण डागीले प्रतियोगितामा भाग लिँदै प्रथम स्थान हासिल गर्न सफल भएको टीम कोच विकले जानकारी दिनुभयो। त्यस्तै महिला समूह पुम्से तर्फ उमा रसाइली त्रिजा बुढा मगर र विनिता चौधरीको टीम प्रथम भएको हो। यस्तै स्पीड किक विधामा इसब विक जीवराज विक विवेक चौधरी लक्ष्मण डागी र दीपिका रामजा मगरले भाग लिनु भएको थियो, जसमा प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएका थिए। यस्तै विभिन्न तौलको खेल विधामा सहभागिता जनाउँदै नेपाली खेलाड़ीहरूले राम्रो खेल प्रदर्शन गरेको उहाँले जानकारी दिनुभयो। 2 जना प्राविधिक र 9 जना खेलाड़ी गरी 11 जनाको टोली गत असोज 22 गते भारतको चण्डीगढ़ प्रस्थान गरी स्वदेश फर्किएको हो। दाङमा छुट्टा छुट्टै खोलामा डुबेर एक वृद्ध र एक बालकको मृत्यु भएको छ। घोराई उपमहानगरपालिका 16 स्यार खोलामा 65 वर्षीय बाउरे चौधरीको घर नजिकै रहेको खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको हो। खोलामा डुबेर अशक्त भएका चौधरीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी राजपुर गाउँपालिका 4 कोइनियाका शेरबहादुर चौधरीका 12 वर्षीय छोरा आयुष चौधरीको पनि खोलामा डुबेर मृत्यु भएको छ। मंगलबार दिउँसो राजपुर गाउँपालिका 5 सिमलखुट्टी स्थित मतेनी खोलामा डुबेर उनको मृत्यु भएको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। जाजरकोटको जुनिसादे गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। बिहिबार आज बिहान करिब 2 बजे जुनिसादे गाउँपालिका 2 गैरीगुवा स्थित भित्री सड़क खण्डमा सुर्खेतबाट जुनिसादे जाँदै गरेको कर्णाली प्रदेश 02001/1243 नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। दुर्घटनामा जीप चालक जुनिसादे गाउँपालिका 9 कल्ली स्यालाका करिब 20 वर्षीय सन्त बहादुर बस्नेत र जुनिसादे गाउँपालिका 3 स्यालाका दिलबहादुर भण्डारीकी श्रीमती करिब 30 वर्षीय विपन्ना भण्डारीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो। उहाँका अनुसार घटनामा दिलबहादुर भण्डारी, उनका करिब 4 वर्षीय छोरा शिशिर भण्डारी र जुनिसादे गाउँपालिका 3 स्यालाकी करिब 50 वर्षीय शीतला टमाटा घाइते भएका छन्। घाइते 3 जनाको अवस्था मध्यम रहेको र उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गरिएको प्रहरीले जनाएको छ। जीप सड़कबाट करिब
300 मीटर तल खसेको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो। अविरल वर्षा बाढ़ी र पहिरो जस्तो मौसमजन्य विपत्तिबाट भएको क्षतिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सरकारले 5,59,72 करोड़ रूपियाँ भन्दा धेरैको बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरिएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार विपदपछि तत्काल गरिनुपर्ने र दीर्घकालीन रूपमा सम्पन्न गर्नुपर्ने योजनाहरूलाई मन्त्रालयगत रूपमा वर्गीकरण गरी बजेटमा गरिएको छ। माग गरिएको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार, सड़क तथा जलस्रोत क्षेत्रको पुनर्निर्माणमा छ। भोटेकोशी, त्रिशुली, काली गण्डकी र बुढी गण्डकी क्षेत्रका क्षतिग्रस्त सड़क तथा झोलुङ्गे पुल, खानेपानी र सिंचाई आयोजनाहरूका लागि अर्बौं रूपियाँ बजेट प्रस्ताव गरिएको उप्रेतीले जानकारी दिनुभयो। यस्तै ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण, जल सतह मापन केन्द्र र सिंचाई पुनर्निर्माणका लागि झण्डै 1,94,00,00,000 रूपियाँ माग गरिएको छ। सूचना तथा संचार क्षेत्रमा दूरसंचार र इन्टरनेट सेवा पुनः सञ्चालन गर्न 86,86,00,00,000 रूपियाँ भन्दा धेरै आवश्यक पर्ने देखिएको छ। त्यस्तै कृषि, स्वास्थ्य, शिक्षा तथा सुरक्षा निकायका क्षतिग्रस्त पूर्वाधार निर्माणका लागि समेत बजेट छुट्याइएको छ। बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेका संरचनाहरूको द्रुत गतिमा पुननिर्माण गरी जनजीवन सामान्य बनाउन यो बजेट प्रभावकारी हुने अपेक्षा गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो। र यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाले मनसून असोज 28 गते बुधबारदेखि मनसून पूर्ण रूपमा बाहिरिएको जानकारी दिएको हो। नेपालमा मनसून बाहिरिने औसत समय अक्टोबर 2 मानिए तापनि यस वर्ष 12 दिन ढिला गरी बाहिरिएको महाशाखाले जनाएको छ। यसअघि गत असोज 17 गते सुदूरपश्चिम कर्णाली, लुम्बिनीको पश्चिमी भूभाग र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून बाहिर शुरू भएको थियो। मनसून पूर्ण रूपमा बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव कायमै रहन सक्ने सम्भावना छ। त्यसैले मौसममा आउन सक्ने परिवर्तनबारे सचेत रहन र महाशाखाले जारी गर्ने पछिल्लो मौसमी सूचनाहरू नियमित लिन सर्वसाधारणहरूलाई अनुरोध गरिएको छ। हवस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर ५ कै उत्कृष्ट नाक कान खाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-5634-479।
2: मोबाइल नम्बर 98-4-94-67-487।
4: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
5: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
6: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
5: यौन उत्तेजना नहुने,
6: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
5: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
6: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
7: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार,
8: समय बिहान 11 बजेदेखि।
5: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-4-79-57-193 र 98-1-28-89-028।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: एफएक्स सिनेमाज घोराई दश चौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र चमेलीको पुइ पेन्सन पट्टा
2: तपाईँको छलमाय नाम त यहाँ रेकर्ड फाइलमा त छैन त
1: चङ्गुल
3: विदेश नजानुहोस् न है मलाई छोडेर नजानु न बाबा
1: आचार्य
4: जब अन्यायले सीमा नाच्छ
1: बा एक एउटा
4: छोरी पनि ठुली भयो है अस्ति जस्तो मात्र लाग्छ सानो बच्चा हातमा खेलाएको
1: साथै हिन्दी कथानाक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ
5: तू गोवाका सबसे बडा हार्ड वर्किङ क्रिमिनल है
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
7: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
6: हुलासले बनाउँदैछ परिवार एक साथ
8: खुसीको खबर खुसीको खबर खुसीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती दम निमोनिया खोकी छेरो
11: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
12: मधुमेह सुगर मृगौला रोग पिसाब
11: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
12: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
11: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
12: कान पाक्ने कानबाट पिप बगिरहने कान गना हुने
11: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
12: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
8: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
13: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
14: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-7694, मोबाइल नम्बर 98-22-87-74-94।

0: అందంగా ఉండేటట్టు మీరు ఎవరెస్ట్
1: हिन्दूहरुको महान चाड विजय दशमीको उपलक्ष्यमा यस स्वर्गदारी चलचित्र मन्दिर घोराई दाङमा यही असोज 30 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। हाम्रै दंगाली हिरो पल शाहको अभिनय रहेको नेपाली कथानाक चलचित्र आबाट आमा 2
2: गुरु कुकुरको बच्चा कुकुरको बच्चा
3: छोड्ने भाइ यो लावारिस कुकुर हो यसलाई मार्नु पर्छ।
4: त्यहाँ आफ्नो ज्यान फाल्ने गरेर किन गएको त त्यहाँ? त्यो पनि एउटा कुकुरको बच्चाको लागि?
5: तैले केवल कुकुरको बच्चा मात्र देखिस्, तर त्यो पर रुखमा बाँधिएको किला राम्ररी देखिन्छ। आफू बाँधेकोले आफ्नो बच्चालाई बचाउनु

0: छमाया छपक्कै टु
1: त्यो त नियतै खाप छ है
2: कमिला
3: मैले सिए औठे छिनो राख छपक्क मैले सिए औठे छिनो राख छपक्क लौ राख छपक्क
0: साथै बाह्र गाउँ टु पनि भव्य प्रदर्शन भइरहेको छ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
4: एउटा चट्टानले बनेको पहाड हो।

0: मध्य पश्चिम FM 91.4 MHz
1: त्यसले पनि एक प्रकारको भिडभाड चाहिँ कम गरेको अवस्था चाहिँ छ।
2: त्यसको प्रभाव जस्तो पसलै राखेर भाडा तिरेर गर्ने व्यवसायहरूलाई कसैले कोठाभित्र राखेर अनलाइनमा व्यापार गरिरहेछ भने त्यो प्रभाव असर यहाँ देखिन्छ कि देखिन्न बजारमा त्यसको? त्यसका लागि के गर्ने?
1: डेफिनेटली देखिन्छ नि। त्यो कुरा किन देखिन्छ भने जो मान्छे हिजो चाहिँ न्यू रोड गएर म केही किनौ भनेर थियो भने आज ऊ घर पसेर मैले चाहिँ किन्यो भने त त्यो त मान्छे घट्यो नि त। र मान्छेहरू दुई तिन खालेका छन्। एउटा चाहिँ होइन मैले छोएर छामेर मैले हेर्नुपर्छ अनि मात्रै मलाई चित्त बुझ्छ। कतिले होइन यसले गरेको ठिक रहेछ ठिकै हुन्छ या कि रिटर्न पोलिसी छ ल्याउँछु मेरो भएन भने बरु म फिर्ता गर्छु अगेन मेरो आइहाल्छ। क्वालिटीमा जुन कुरो देखाएको एक त के छ भने अहिले एआईहरूले गर्दा क्वालिटी यो वान देखाएर फोटो देखाइदिए हुन्छ तर सामान आउँदाखेरि त्यो नदेखिँदा मान्छेलाई मन खिन्न हुन्छ यो अनलाइनले कसरी यता सबै त्यो हुँदैन। कतिले त्यो काम जुन गरिरहेछ त्यो कामलाई चाहिँ रोक्नु पर्ने त्यसका त्यो निकायहरूले चाहिँ त्यसलाई मोनिटरिङ गर्ने काम भयो भने एउटा पाउने सामान जेन्युइन चिजहरू चाहिँ पाउँछ र अर्को त्यो मान्छेहरू जुन आइरहेछ त्यो त कम डेफिनेटली हुन्छ सर। अहिले पनि भइरहेछ पहिलाका बेलामा किन्नु पर्यो भने न्युरोडै जाउँ भने आज छैन र विभिन्न चोकहरू जुन एक्सपान्ड भएको छ बजारहरू त्यहाँ सबै कुरा पाइराख्नु भएको छ। अहिले तपाईँ जहाँ पनि जानुहुन्छ ठुलो मार्केट एउटा बनिसकेको छ तपाईँलाई चाहिने कुरा अलमोस्ट 100-200 रुपियाँको तल र माथिको कुरा मात्रै रहन्छ। त्यसले गर्दाखेरि त्यो हिसाबले पनि यी सिटीहरूमा चाहिँ अलिकति कम भएको पनि हुन सक्ने सम्भावनाहरू छ।
2: हामीसँग रञ्जित पोदारजी हुनुहुन्छ, उहाँ कम्प्युटर एसोसिएसन नेपालका
1: निवर्तमान
2: अध्यक्षकै रूपमा हुनुहुन्छ। यो व्यवसायहरूको एउटा गुनासो के छ भने विशेष गरी साना व्यवसायहरूको यो ठुला सपिङ मल सपिङ सेन्टरहरू अथवा होलसेल व्यवसायहरूले फुटका व्यवसायको जसरी उहाँहरूको जस्तै हिसाबले व्यापार व्यवसाय गरिदिँदाखेरि सामान सस्तोमा बेचिदिँदाखेरि हामी अलिकति प्रभावित भयौँ हामीलाई समस्या भयो भन्ने खालको गुनासो कता कता सुनिन्छ। हामीले पनि कुरा गर्दाखेरि यो ठुला व्यवसाय र साना व्यवसाय बीचको खाडल छ नि त्यसमा के छ समस्या के पाउनु भएको छ यहाँले?
1: ठुला र सानामा तपाईँको एउटा त तपाईँको के हुन्छ भने जसले एउटा सेलरलाई बेच्ने हो उसले यदि रिटेल गर्न थाल्यो भने डेफिनेटली त्यहाँनिर प्रब्लम चाहिँ आउँछ। के प्रब्लम आउँछ भने मैले अब 5,000 रिटेलरलाई दिनुपर्ने कुरा यदि उसले 5,000 उसले पनि त्यहाँबाट दियो भने मैले पनि त लिने त्यहीँबाट हुन्छ। सिमिलर त्यो काम गर्नु हुँदैन र जहाँसम्म लाग्छ त्यो चाहिँ भएको छैन जस्तो मलाई चाहिँ लाग्छ। ठुलो मलहरूमा उनीहरूको सबै कुरा हेर्नुहोस् न एउटा भाडादेखि लिएर उनीहरूको डेकोरेसनदेखि लिएर उनीहरूको स्टाफ खर्चदेखि सबै महँगो हुन्छ। त्योभन्दा मुनिको पसलमा गएपछि त्यो कम हो कि उसले आफ्नो मार्जिन रेट कम राखेर त्यो प्राइस देखिएको हुनुपर्छ। अर्को तल्लोमा आएर तपाईँको उसले मार्जिन रेट कि हाई राखेर उसलाई सिमिलर लागेको देखिन्छ। मार्जिन रेटको कुरा हुन्छ कि मैले कति प्रफिट खाने फेरि सानो प्रफिट खाएर उसले फेरि चलेमान हुन सक्दैन। त्यत्रो मन्थली भाडा भनौँ न एक्सपेन्स हुन्छ त्यो पुगा पुरा गर्न त्यही बेचेर गर्नुपर्ने हुन्छ होइन। मलाई जहाँसम्म लाग्छ जुन तल्लो जुन भन्नु उहाँहरूको चाहिँ प्रफिट मार्जिन अलिकति हाई सोचेर बसेर पनि त्यो टाइपको चाहिँ समस्या आएको जस्तो चाहिँ लाग्छ। तर त्यसरी चाहिँ डिलर र सब डिलर त्यो बनाएकोहरूमा त्यसरी गरिँदैन।
2: अब यो दसैँको समयमा कतिपय ठाउँमा अनलाइनमै भनौँ अथवा पसलहरूमा पनि यो अफरहरू भनेर ग्राहकहरू आकर्षित गर्ने गरिन्छ होइन, त्यो चाहिँ कस्तो लाग्छ? यसले चाहिँ समग्रमा त्यही किसिमको भाडा तिरेर त्यही गुणस्तरको सामान बेचिरहेका व्यवसाय र त्यो अफर भनेर विभिन्न किसिमको चाहिँ प्रलोभन जस्तो भनौँ न एक हिसाबले त्यो पार्दाखेरि पनि अलिकति असर हुन्छ, यसमा चाहिँ समानता हुनुपर्छ भन्ने खालको पनि कुरा गरिन्छ कि त्यो चाहिँ उहाँहरूको स्वेच्छाले बेच्न सक्ने विषय हो, ग्राहकलाई यदि फाइदा हुन्छ भने उहाँहरूले किन्न सक्नुहुन्छ भन्ने हिसाबले लिने कि अब विशेष गरी दसैँको सिजन भएर मैले यो कुरा गरिरहेको छु होइन, यो यसमा चाहिँ सरकारले पनि अलिकति नियमन गर्नुपर्छ जथावी रूपमा चाहिँ जुनसुकै ठाउँमा जसले जसरी पनि सामान जति मूल्यमा बेच्न पाउँछ भन्ने चाहिँ व्यवसायको धारणा के हो खासमा तपाईँको बुझाइ के छ?
1: यस्तो छ, यसमा तपाईँ के छ भने अफर भनेको जहिले पनि लगाइँदैन र जहिले पनि लगाइयो भने त्यो अफरको कुनै भ्यालु पनि रहँदैन। त्यो भ्यालु क्रिएट गर्नलाई हामी यस्तै फेस्टिभलहरूमा चाहिँ एउटा अफर लगाउँछौँ। अफर नहुँदैमा त्यो नराम्रो चिजहरू चाहिँ बेचिया हुँदैन। जुन हिजो बेचिरहेको सामान हुन्छ त्यही सामान बेचिरहेको हुन्छ। केवल के हुन्छ भने त्यसको मार्जिन रेट चाहिँ घटाइदिया हुन्छ त्यो फेस्टिभलको इभेन्टको जुन टाइम हुन्छ त्यो टाइम पिरियडमा, र त्यसमा चाहिँ सेल्स बढी एउटा पार्ट चाहिँ के हुन्छ भने मेरोमा मैले कुनै अफर लगाएँ भने मेरो 10 आइरहेको थियो भने मेरो 100 कस्टमर चाहिँ आयो, 100 मैले हिजो म 10 बेचेँ आज म 100 बेचेँ, यदि 100 रुपियाँ नाफा कमाइरहेको थियो भने 100 दस हजार भयो। अर्कोमा 500 कुमाई कमाइरहेको खाइरहेको थियो भने 10 जनामा तपाईँको मेरो 2000 रुपियाँ भयो 5000 रुपियाँ भयो भन्ने टाइपको हुन्छ। र त्यो 100 जना कस्टमर मेरो वर्षभरिको कस्टमर बन्यो क्या, लङ टर्मको लागि व्यापारीले सोचेको हुन्छ। र बाहिर पनि यो कुरा त तपाईँको क्रिसमसहरू भयो, न्यु इयर भयो, ब्ल्याक फ्राइडे भयो, यस्ता कुराहरू चाहिँ लगाइरहेको हुन्छ। र कति चाहिँ टाइप तपाईँको कम्पनीसँग गरिदिया हुन्छ, बाहिरतिर चाहिँ कम्पनीहरूले ब्ल्याक फ्राइडेमा चाहिँ तपाईँको यति % डिस्काउन्ट तल यति पिसलाई क्वान्टिटी छुट्याइदिया हुन्छ क्या। त्यस्तै गरी यिनीहरूको अफरमा पनि होला, मैले चाहिँ 3 दिनको अफरमा मसँग 500 पिस चाहिँ यो 500 आउट गर्छु यो प्राइसमा, नाफै नखाइकन व्यापारीले दिँदैन। थोरै मार्जिनमा आफ्नो कस्टमरहरूलाई बनाउनलाई वर्षभरिमा उसँग व्यापार गर्नलाई यदि ऊ सोल पसल खोलेर बसेका छ भने उसले नराम्रो चाहिँ गर्दैन। किन गर्दैन भने तपाईँ हामी किन्न गयो भने हामी हेर्छौँ, डेफिनेटली हामीले हेरेर पल्टै उल्टै गरेर यो सामान किन्न मिल्छ मिल्दैन हेर्छौँ, एउटा पाटो त्यो हुन्छ। अनलाइनले दियो भने उसले उसँग यदि रिटर्न पोलिसी यदि छ भने उसले घरमा ल्याएर पनि हेरिकन तपाईँको अहिले त कानुनै छ होइन, उसले यदि नराम्रो दिएको छ भने उसलाई वाणिज्यमा त्यसमा तपाईँको दर्ता गरेको हुन्छ, समात्न सक्ने अवस्था हुन्छ। यो अफर भनेको हामी सबैलाई हुने गरी यो दसैँ तिहार छठ एवं प्रकारको अफर हो जेन्युइनली नै लगाएको हुन्छ। र कति कम्पनीहरूले ल त यो दसैँको लागि 100 पिस चाहिँ पहिलाको रेटभन्दा कममा पनि दिएको हुन्छ कि यो दसैँको अफरमा यति भयो तलाई 100% दिँदैन कि यति % ल 10% पहिला दिएको छ ल 20% 25% डिस्काउन्ट चाहिँ, त्यो चाहिँ तपाईँको एउटा मार्केटिङको पोलिसी भनौँ त्यो हिसाबले चलाएको।
2: अब पछिल्लो समय यहाँले यो व्यवसाय गरिरहँदा विशेष गरी डिजिटल उपकरणको कारोबारमा ग्राहकको आकर्षण केमा छ अहिले पछिल्लो समयमा के छ सबैभन्दा?
1: अब ग्राहकले तपाईँको डिटेल त अब के छ भने यसमा छिरिसकेपछि अब एउटा ल्यापटप लिएपछि त्यसलाई वाइफाई राम्रै चाहियो, माउस राम्रो चाहियो, एयरबड चाहियो, आइमिन
2: त्यो समग्र प्याकेज जस्तो
1: उसले एक थोक लिएपछि त्यसलाई चाहिने कनेक्ट जुन सामान हुन्छ त्यो सबै नै चाहिने हाल्छ। कसैलाई आज चाहिन सक्छ, कसैलाई आवश्यकता अनुकूल भोलि पर्सि चाहिन सक्छ, त्यसलाई चाहिन्छ नै। आज तपाईँ यो ल्यापटप लिनुभयो, अब मिटिङ गर्नु पर्यो, हेडफोन त चाहियो, आज मिटिङ गरेन भने तर 3 दिनपछि गऱ्यो भने 3 दिनपछि त त्यो किन्नु पर्यो भने त्यो हिसाबको निडेड अनुसार तपाईँको त्यो लग्या हुन्छ। अब त्यो ग्याजेटहरू ठुलो सामान अलिक चाँडै बिग्रिँदैन, ग्याजेट अलिकति चाँडै बिग्रिन्छ, त्यसको सेल चाहिँ अलिक बढी हुन्छ, ठुलोको अलिकति कम हुन्छ।
2: भनेपछि यो डिजिटल उपकरण विशेष गरी तपाईँहरूले गर्ने व्यवसायमा दसैँमा र अरू बेला के फरक हुन्छ, अलिकति केही व्यापार बढ्ने अवस्था त्यस्तो रह?
1: त्यस्तो खालको अफरहरू लगाउँदाखेरि चाहिँ व्यापार बढेको जान्छ, किनभने मान्छेलाई हुन्छ यतिखेर किनिहालौँ नभए यो त अफर तपाईँको रहँदैन,
2: पैसा पनि सबैसँग हुने अवस्था,
1: सबैसँग भएको अवस्थामा ल एउटा यो निजेडै छ भने आवश्यकतै छ या मलाई पछि चाहिँ चाहिएको छ, 1 महिना पछि चाहिएको छ भने पनि अहिले चाहिँ हामी लिन्थ्यौँ। योभन्दा पहिला अब पहिला हामी क्यानिन प्रोटेक्टहरू क्यानले बसे नि लगाइदिएको, त्यसको अफरको लागि महिना 3 महिना 4 महिना 5 महिनादेखि कुरेर बस्थ्यो, क्यानिन प्रोटेक्टमा चाहिँ अफर आउँछ अनि किन्नुपर्छ भन्ने टाइपको भने त्यो अफरलाई वेट गर्ने त हो नि, हुन पनि हो। मार्केट भन्दा त्यहाँनिर तपाईँको 25-30-40-50% अफसम्म पनि त्यहाँ सामानहरू ग्याजेटहरू ल्यापटप कम्प्युटर यिनीहरू पाइन्थ्यो होइन, त्यो हिसाबले चाहिँ मान्छे वेट चाहिँ गर्छ र त्यो किन्नको लागि चाहिँ पछि चाहिएको छ भने आधै पनि त्यसले गर्दाखेरि सेल्स चाहिँ बढेर जान्छ।
2: अब रञ्जित प्रधानज्यू, यो तपाईँसँग मैले 3-4 महिना अगाडि सम्भवतः हामी कुराकानी गऱ्यौँ, त्यो बेला मैले एउटा महत्वपूर्ण विषय यो निजी क्षेत्र चाहिँ धराशायी बनेको अथवा व्यापार व्यवसायमा व्यवसायहरू विशेष गरी वित्तीय क्षेत्रबाट बढी प्रभावमा परेको, ब्याङ्कको ऋण व्यवसाय घटेको, आर्थिक रूपमा अलिकति तल्लो अवस्था भन्ने किसिमबाट कुरा गरिरहेको थियौँ। अहिले 2-3 महिनामा के फरक आउनुभयो अथवा त्यो अवस्था अझै तल गिर्यो अथवा केही सुधारको प्रयास नहुँदै विपदले केही बिगार्यो, के छ अहिले अवस्था?
1: त्यो अवस्था झन् तपाईँको तल झरेको अवस्था छ अहिले, जुन हिजोको अवस्था थियो त्योभन्दा पनि मुनि अहिले गइसकेको अवस्थाहरू छन्। किनभने प्रोक्योरमेन्टहरू जुन हुनुपर्ने हो सबभन्दा ठुलो बाहिर गभर्मेन्ट नै देखिन्छ, गभर्मेन्टको प्रोक्योरमेन्टहरू एकदमै कम मात्रामा आइरहेको अवस्थाहरू छन्। त्यो नआइकन व्यापारै नभइकन मैले ऋण लिएर गर्ने के? तपाईँको जब तपाईँको सेल्स हुन्छ, डिमान्ड बढ्छ, तपाईँसँग सामान छैन, होइन मैले अब स्टक राख्नुपर्छ भन्ने हेतु आउँछ, स्टक राख्नलाई पैसा चाहियो, पैसा चाहियो, कहाँ खोज्ने ब्याङ्क, अनि बल्ल गएर तपाईँको प्रोसेस अनुसार त्यो गरेपछि ल्याएर अनि म स्टक राख्छु, मेरो सेल्स हुन्छ। डिमान्डै अहिले छैन, मेरो मात्रै होइन कि इन टोटल सबैको बुझ्नुभयो भने डिमान्ड एकदमै लो लेभलमा अहिले झरिसकेको छ, त्यसले गर्दाखेरि अर्थतन्त्र त मैले अहिलेको अवस्थामा नामडोलै भएको अवस्था चाहिँ देख्छु।
2: त यो समय दिनुभयो यसका लागि धन्यवाद छ।
1: हस् हजुरलाई पनि धेरै धेरै धन्यवाद, सम्पूर्ण दर्शकहरूलाई चाहिँ दशैं शुभ विजयादशमी दीपावली छठको धेरै धेरै शुभकामना सहित यति कुराहरू सोधिदिनु त्यसको लागि धेरै धेरै धन्यवाद थ्याङ्क यू।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रममा दशैंको चहल पहल, व्यापार व्यवसायको अवस्था, सीमानाका बन्द हुँदा सामान आयातसँगै मूल्य वृद्धि, उपभोक्ताको महँगिएको चार्ड लगायतका विषयमा कुराकानी गरिरहेका छौं। यसअघि कार्यक्रमको पहिलो खण्डमा हामीले भोटाहेटीमा कपड़ा व्यवसाय गर्नुभएका विजेन्द्र मकाजु र न्यूरोडमा डिजिटल उपकरण सम्बन्धी कारोबार गर्ने रंजित पोदारसँग कुराकानी गर्यौं। कार्यक्रमको दोस्रो खण्डमा चाडपर्वको बेला माग तथा व्यापार धेरै हुने सुनचादी व्यवसायसँग सम्बन्धित रहेर नेपाल सुनचादी व्यवसायी संघका अध्यक्ष समेत रहनुभएका व्यवसायी महेन्द्र रत्न साकेसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
3: हेलो पिंकी,
4: बोल दिन।
3: एलईडी टीवी किन्न नजाने?
4: जान्न।
3: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
4: जान्न।
3: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
4: जान्न।
3: किन?
4: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
3: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि?
4: पाइनी भएर त जान लाग्यो नि।
3: हो र कहाँ?
4: भन्दिन के?
3: साथै भन्दिनौ।
4: आई लभ यु पिंकुली भनेको।
3: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि
4: इलेक्ट्रोनिक
3: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
5: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
4: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
3: फोन नम्बर
4: 082-562-452
3: पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
7: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराही दान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र पश्चिम श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैँभरी लाई।
1: दसैँको चहल पहल छ, के छ बजारको अवस्था सुन व्यवसायहरूको, विशेष गरी व्यापार व्यवसायमा अलिकति केन्द्रित गरेर कुरा गरौँ अध्यक्षज्यू।
2: हामीले जुन स्टरले दसैँको तयारी गर्छौँ नि, अहिले नियमित भयो खास दसैँ तिहार होइन छठ पर्व, त्यो गहनाहरू डेढ दुई महिना तिजबाटै सुरु गर्छौँ। त्यो तिजबाट सुरु गरेको गहनाहरू हामीले तयार गर्दै गर्दाखेरि दसैँ लक्षित गहनाहरू तयार गर्दै गर्दाखेरि यसपालि अब जुन बिक्री वितरणको जुन पहिलादेखिको चाप हुन्थ्यो, पहिला अर्डरहरू त्यति नै आउँथ्यो, सायद चाहिँ मङ्सिर पुसको पनि अर्डर चाहिँ दसैँमा आउँथ्यो कि, मान्छेहरूले अब मङ्सिर पुस अब मार्चतिर बिहा गर्नुपर्छ, त्यो बिहाको गहनाहरू पनि अर्डर आउँथ्यो। र यसपालि यस्तो भयो कि यो मूल्य वृद्धि अचानक भएपछि अब फेरि त्यो पनि नेपालीहरूको क्रय शक्ति पनि पहिला जस्तो रहेन। पहिला मान्छेहरूले चाहिँ एक लाख हुँदाखेरि जति सुनमा चाहिँ अलिक किन्ने उहाँहरूको आकर्षण हुन्थ्यो, त्यो आकर्षण चाहिँ अहिले घटेको छ। यो भाउ वृद्धि प्लस यो जुन अन्तर्राष्ट्रिय तनाव र यो गर्दै गर्दाखेरि वैदेशिक रोजगारमा पनि मेरो विचारमा धेरै असर परेको छ यो खाडी युद्धले। त्यो हिसाबले त्यहाँबाट रेमिट्यान्स आउनु पहिला जस्तो सहज पनि छैन र रोजगारी पनि त्यति आकर्षित भएन, मान्छेहरू चाहिँ अलिक तनावमै छ। त्यो तनाव हुँदाखेरि सुनचानी भनेको एउटा चाहिँ कस्तो भन्दाखेरि यो हामी चाडबाड बिहे होइन व्रतबन्ध संस्कार हुन्छ, त्यो संस्कारमा लगाउने चिज भएकोले मान्छेमा अलिकति खुसियालीको टाइममा लगाउने भएको हुनाले होइन एउटा हर्षको समयमा लगाउने भएको हुनाले यसपालि अलिकति हाम्रो नेपालमा पनि अलिकति यो प्राकृतिक विपत्तिले पनि त्यति गाँजेको छ। अनि अर्डर आएको सामान चाहिँ हामीले पहिला त्यो खतम गर्यौं, त्यसलाई चाहिँ तयारी गर्यौं, तर जुन रेडिमेडको स्टोरमा हामीले बेच्छौं नि पहिला, त्यो चाहिँ अहिले चाहिँ 80% घटेको छ, 20% मात्रै कारोबार छ अहिले। त्यो भन्दै गर्दाखेरि अब जुन चाहिँ ब्याङ्कबाट उठ्नुपर्ने सुन पनि उठेन, किन भन्दाखेरि अब त्यहाँ पुरानो सुनहरू वापस आए, गहना बनाउने मान्छेहरूले पुरानो गहनालाई नै गलाएर त्यसलाई चाहिँ नयाँ गहना बनाउनेमा उहाँहरूको त्यो चाहिँ प्राथमिकता त्यहाँ भयो। त्यही भएर बजारको अहिले माग 20% मात्रै छ र 80% हामी चाहिँ कसो भने अब यो भनौँ अब रेडिमेडलाई मिलाएर अब फेरि राम्रो होला भन्ने आश पनि छ होइन, सुनको भाउ आफ्नो ठाउँमा छ, राम्रो कारोबार चाहिँ रेगुलर कारोबार गर्ने मान्छेहरू चाहिँ पर्ख र हेर भन्ने अवस्थामा छ।
1: अब पछिल्लो समय नेपाली

0: को लागि आफ्नो आर्थिक सुरक्षाको लागि एउटा बेरुवा रिङ बेरुवा औँठी बनाएर सञ्चय गर्ने नेपाली समाजमा परम्परा रहेछ। त्यसलाई चाहिँ कसरी आफूले गर्जो तार्नलाई सुखको गहना दुःखको खजाना भन्थ्यो कि त्यो होइन त्यो एउटा चाहिँ ठेगो नै थियो। अब अहिले यो अवस्था 3 लाख पुग्दाखेरिको अवस्थामा हाम्रो त्यो जुन अनुपातमा सुनको भाव वृद्धि भयो नि त्यो नेपालीहरूको आय स्रोत वृद्धि हुने अनुपात भन्दा त्यो धेरै माथि गयो। त्यो हिसाबमा अहिले अहिले चाहिँ कस्तो भने हुने खानेहरूले अलिकति सुन थुपार्ने गहनाहरू लगाउने भयो भने अब भएकाहरूले चाहिँ कसो भने यो दसैँ मनाउनलाई पनि सुन यो बेरुवाहरू जुन हामीले मैले अघि कुरा गरेँ नि पहिलाको त्यसले 50-60 हजारमा किनेको होला 1 लाखमा किनेको होला अहिले 3 लाख आएपछि के भने यो बेचेर भए पनि हामी दसैँ मनाउनु पर्छ भनेर त्यो सुन पुरानो सुनहरूको चाप चाहिँ यति ओहिरियो बजारमा अनि हामी किन्दा किन्दा किन्दा किन्दा किनभने हाम्रो बिलमै लेखेको हुन्छ हामीले वापस लिन्छौँ त्यसलाई सर्टेन पर्सेन्ट चाहिँ मतलब त्यसको चाहिँ रिफाइन प्रशोधन शुल्क कटाएर हामी रिफाइन गर्छौँ भनेर लिन्छौँ भनेर चाहिँ त्यसलाई ग्यारेन्टी दिएको हुन्छ बिलमा। त्यो आधारमा हामीले धेरै साथीहरूले त्यो कर्तव्य निभाएको छ। यो त भलै त्यो 15-20 दिनको समय लिएर होस् या 1 महिना 35 दिनको समय लिएर होस् किन भन्दाखेरि एकैचोटि मान्छेले क्यास दिन गाह्रो हुन्छ हामीले त्यो सुनलाई फेरि किन सुन भनेको चिज प्रशोधन गरेर फेरि बेच्न मिल्छ अलिकति समय चाहिँ हामी सङ्घले पनि उहाँले त्यही अनुसारको सल्लाह र परामर्श दिएका छौँ। नेपालभरिकै व्यवसायहरूलाई अलिकति चेक चाहिँ ब्याकडेटको काट्नु चेक त दिनु मिल्यो नि संस्थाले जस्तै अब हाम्रो फर्महरू हुन्छ पार्टनरसिप फर्म हुन्छ होइन कम्पनीहरू हुन्छ उसले चेक इस्यु गर्छ 10-15 दिन अब हेरेर मान्छेको अब किनभने हाम्रो फेरि परिवार जस्तै भइसकेको हुन्छ ग्राहक त्यो हिसाबमा नेपालमा यति सामान थुप्रियो अब यो भनौँ अहिले हामीलाई यो बिहाको सिजनको लागि पुग्ने गरेर सुन वापस आएछ है त्यही भएर अहिले सुन बेच्नेमा छ मान्छेले सेल पोजिसनमा छ बाई पोजिसनमा अलिक कम मान्छे छ होइन त्यही भएर यो बजार चाहिँ अब राम्रो पनि हुन्छ किनभने धेरै भोलाटाइल भयो कि भाउ यो राष्ट्रिय अन्तर्राष्ट्रिय होइन कारणले गर्दाखेरि यो धेरै भाउ पहिला पहिला भए 100-150 रुपियाँको फरक हुन्थ्यो घन्टामा अहिले हामी 24 घन्टामा 10,000-20,000को कहिले उछाल आउने कहिले चाहिँ मन्दी आउने त्यो भइरहेको छ होइन त्यो हिसाबमा रिस्क चाहिँ धेरै भयो
1: रिस्क धेरै भयो। अब मैले अलिकति व्यावसायिक व्यवसायहरूको समस्याको कुरातिर जाउँ नीतिगत समस्या सरकारी तबरबाट हुनुपर्ने कुराहरू जुन चाहिँ अहिलेसम्म भएन त्यस्तो के छ सुन आयात निर्यातको कुरा भनौँ अथवा मूल्यको कुराहरूमा अथवा समाजले बुझ्ने दृष्टिकोण सुनप्रतिको यसमा के छ सरकारी निकायहरूले चाहिँ के गरिरहेको छ यसमा
0: यसमा हेर्नुहोस् मैले भर्खरै दिल्लीको अहिले यो जीजेजीएफ भन्ने एउटा कार्यक्रममा भाग लिएर आएँ त्यहाँ भर्खरै दिल्लीमा मोदी सरकार आएको रहेछ पहिला आप भन्ने त्यो सरकार रहेछ
1: आम आदमीको पहिला
0: आम आदमी त्यसलाई चाहिँ हटाएर मोदीले चाहिँ एकदम ठुलो प्रचार प्रसार गरेर विकास गर्छु भनेर नारा दिएर र यो विगतको चुनावपछि चाहिँ अब उनीहरूले चाहिँ लोकल ज्वेलर्सहरूलाई हलमार्किङ गरिदिने अब उहाँहरूको बजारीकरण गरिदिने र सरकारले मेला लगाइदिने गर गहनाको मेला लगाइदिने त्यसमा 75% स्पोन्सर चाहिँ सरकारले गर्ने रहेछ अस्ति हामी यहाँ हालै 1 हप्ता अगाडिको कुरा हो है अनि नेपालको तर्फबाट मैले प्रतिनिधित्व गर्न पाएँ यहाँबाट प्रतिनिधि मण्डल पनि लिएर गएँ होइन अनि नेपालीहरूलाई उहाँले देखाउनु भयो कारखानाहरू सरकारको पोलिसीहरू देखाउनु भयो धेरै ठुलो उहाँले चाहिँ यो प्रमोसनल चाहिँ मतलब चाहिँ काम गर्नु भएको रहेछ मोदी सरकारले भलै त्यो सुनकोमा उहाँले भङ्सार बढी लगाउनु भएको छ 15% होइन जीएसटी लगाउनु भएको छ तर टेक्नोलोजीको कुरामा यो विभिन्न चाहिँ सहयोग गर्ने कुरामा सुरक्षाको कुरामा होइन उहाँहरूले चाहिँ धेरै ठुलो होइन मिसिनरीको कुरामा भयो र मजदुरको हकिरको कुरामा भयो होइन धेरै ठुलो उहाँहरूले चाहिँ योगदान गर्नुभएको रहेछ मैले बुझेर आउँदाखेरि नेपालमा चाहिँ कसो भने सरकार यो पेसाप्रति यो बजारप्रति त्यति सहिष्णु छैन होइन त्यो सहिष्णु नभएको किन भन्दाखेरि यो जुन नेगेटिभ कुरा मात्रै आयो कि यो सुन तस्कर होइन सुनको चलखेल होइन अब त्यो त्यो भनेको व्यापारीहरू भन्दा पनि अब मैले
1: एउटा निश्चित तब्का छ
0: त्यो त्यो छ त्यो हरेक सरकारमा उनीहरू चाहिँ यो छ है त्यो त्यस्ता मान्छेहरू जहाँ पनि हुने रहेछ है त्यहाँ पनि सेटिङ हुने रहेछ तर योसँग सिप जोडिएको छैन
1: सिप छैन
0: किन त्यो तस्करसँग सिप जोडिँदैन होइन नेपालको आफ्नै स्तरको गहनाहरू छ 7 प्रदेशमा 118 जनजातिको गर गहना चाँदीको सुनको हिराको होइन राणाकालीनदेखि लिएर लिच्छवी कामसम्मका गहना हामीसँग संग्रहित छ योग बनाउनेमा हामी लागेका छौँ।

0: होइन त्यसलाई रिभाइभ गर्नेमा लागेका छौँ भने सरकारले अलिकति अब यो नयाँ सरकारलाई त सुनाउनु पनि गइरहेछौँ हामी, किन श्रम मन्त्रालयमा हामी डेलिगेसन बारम्बार गइरहेछौँ यसको लागि 2,00,000 बढी विदेशीहरू यहाँ कालीगढको रूपमा काम गर्न आइरहेछ भनेको मतलब यहाँ त मार्केट त छ त।
1: भनेपछि हामीले सुनको परम्परागत महत्व हाम्रो परम्परा सबै बिर्सेर संस्कृति बिर्सेर यसलाई नेगेटिभिटी व्यापार व्यवसायको रूपमा बुझ्यौं,
0: यसलाई चाहिँ भङ्सार छल्ने, यसलाई चाहिँ खुला सिमाना
1: कमाउँदैन,
0: यहाँ सीमित मान्छेहरू जुन चाहिँ 2% पनि छैन त 98% मान्छे यहाँ जुन पहिलादेखि पुर्खौली काम गरेर यो पेसालाई जीवित गर्न गरिराखेका छन् तीहरूलाई चाहिँ ओझेल पारेर ती 2% को समाचार मात्रै आइराखेका छन्। जबकि यहाँको गरगहनाहरू मेरो विचारमा अमेरिकादेखि लिएर जापानसम्म होइन तपाईँको बिक्री वितरण भइ पनि राखेको छ, त्यो कुराहरू ल्याउनु पर्यो कि त्यो कुरालाई एक्सपोर्टको हिसाबमा पनि लानु पर्यो। र अहिले जुन भङ्सार डर छ त्यो भङ्सार डरले गर्दाखेरि 60,000 रुपियाँ भङ्सार लगाएर 3,00,000 यदि 60,000 भङ्सार लाग्छ भने पक्कै पनि त्यसमा चाहिँ चलचल हुन्छ हेर्नुहोस् है। अहिले दिल्लीमा पनि त्यही कुरा भयो, उनीहरूले 15% लगाइदिँदाखेरि आय यति कम भएको छ, व्यापार पनि उनीहरूको सुस्थता भयो किनभने सरकारले एकदम नजर हालेको छ उनीहरूको चाहिँ कस्तो भन्दाखेरि यो जीएसटी नकाटेर चाहिँ मतलब चाहिँ बेच्नु नै हुँदैन, हरेक सामान जीएसटी लाग्ने, फेरि सरकारले चाहिँ कम्प्लायन्स यति कडा गरेको छ नेपालभन्दा पनि कडा रहेछ होइन, त्यहाँ त मनी लाउन्डरिङ त उनीहरूको क्यासलेस इकोनोमी रहेछ सबै ब्याङ्किङ क्षेत्रबाट गर्नुपर्ने, हामी कहाँ त अलिकति 5,00,000 हामीसँग छुट छ अहिले होइन, भन्दाखेरि यसको डेभलपमेन्टको लागि सरकारले 1 रुपियाँ पनि तपाईँको लगानी गरेको छैन भन्नुहोस् है। म सोधै भन्छु अहिले हाम्रो बालेन सरकारलाई पनि म अनुरोध गर्छु यसमा सरकारले पनि आफ्नो अपनोटो लिएर यहाँका गाउँ गाउँमा सिप विकास गरेर विदेश जाने मान्छेलाई त 2,00,000 भयो, हामी अहिले 10,000 ट्रेनिङ दिउँ न सिप मेलामा, हामीलाई चाहिँ यत्रो एमओयु गर्नुभएको छ हामीसँग होइन सिप मेलामा, जुन कि पहिला याकेनेटीमा हाम्रो सरसिंह भण्डारी कार्यकालमा अनि रामजी यादव आउनुभएको छ, उहाँले पनि मैले सुनाइसकेँ हामीले एमओयु गरेका छौँ, हामीलाई एउटा ट्रेनिङ भवनै बनाएर बसेका छौँ, ल्याब हालेर बसेका छौँ हाम्रो एसोसिएसनबाट, तपाईँहरू आएर हेर्न आउनुहोस् होइन, हामीले कसरी तपाईँहरूलाई चाहिँ सिट विकास गर्ने, जुन पहिलाको बुढापाकाहरूको सिट त ट्रान्सफर गर्नु पर्यो नि होइन, सिट परीक्षणको सहज वातावरण बनाएर होइन त्यो गर्नु दिनुहोस् भनेर मैले 2 डेलिगेसन गएर आइसकेँ, मैले चाहिँ त्यो कार्यपत्र पनि प्रस्तुत गरिसकेँ, भन्दाखेरि अब सरकारले अध्ययन गर्दैछु भन्छ, अब दसैँ पछि पक्कै पनि हामी एकदम निर्णायक रूपमा हामी चाहिँ सरकारसँग कुरा गर्छौँ सिपको लागि, हामी अरू राजनीतिक पार्टी जस्तो हल्ला गर्ने यो व्यवसाय पनि होइन होइन, हामी अब भित्र कोठामा बसेर आफ्नो काम गरेर होइन आफ्नो सिप देखाउने होइन परम्परालाई जोगाउने गरगहनाको जुन हामीसँग नेपालको असीमित भण्डार छ भन्छु कि म असीमित भण्डार छ, त्यसलाई फेरि पनि तपाईँको सरकारले यदि राम्रो भयो भने राजस्वमा योगदान होइन एक्सपोर्टमा योगदान सिपमा योगदान र मजदुरीहरूलाई पनि बाहिर जानबाट रोक्ने योगदान यसबाट हुन सक्छ भने मेरो एकदमै ठुलो मतलब चाहिँ कुराहरू छ, सुन्दर पक्षहरू छ यसमा।
1: मैले यो अध्यक्षले अघि मलाई जानकारी गराउनुभयो अनौपचारिक रूपमा यो नेपाली कालीगढहरूबाट परम्परागत शैलीका गहनाहरू प्रशस्त मात्रामा मैले यहाँ देखि पनि राखेको छु, यसको बारेमा अलिकति जाउँ न, कहिले सुरु भयो, के हो यो?
0: अब हामी खास पनि भक्तपुरको बासिन्दा हौ होइन, यहाँ भक्तपुरहरूको एउटा कस्तो भन्दाखेरि गरगहनामा ठूलो योगदान छ, यहाँ हामी 90 सालको भूकम्पमा एउटा चाहिँ भक्तपुर कस्तो भने पुरानो सहर, जहिले पनि भक्तपुरमा भूकम्प आउँदाखेरि बढी क्षति हुने किनभने घर पनि धेरै पुरानो वर्षको हुन्छ होइन, र त्यहाँको स्ट्रक्चर पनि अलिक माटोबाट बनेको भएर क्षति हुने भएकोले 90 सालको भूकम्पमा हाम्रो परिवारको धेरै क्षति भयो, र त्यसपछि महामारी आउँदो रहेछ, पहिला मान्छे पुरेर चाहिँ निकाल्न नसक्ने त्यो त्यसको चाहिँ कुहिने हुनाले त्यो तपाईँको त्यो महामारी आउने रहेछ कि, त्यो महामारीमा परेर धेरै हाम्रो चाहिँ परिवार गुमेपछि हामी बुवा चाहिँ यहाँ आएर एउटा 16 वर्षको भर्खरको जवान 90 सालमा आएर यहाँ सुरुवात गर्नुभयो, सूर्यबहादुर होइन सन्स, उहाँको चाहिँ आफै बुट्टा काट्ने आफै सेटिङ गर्ने र आफै सुन खानेमा हुँदाखेरि अहिले मैले भर्खरै तपाईँले भने ज्यासल भन्ने चाहिँ एउटा जुन चाहिँ अहिले उद्योग खोलेको छ त्यसले आफ्नो पुरानो लेगेसी त्यसलाई पनि बचाएर अहिले जुन चाहिँ अहिले कालीगढ छ हामीसँग भक्तपुरमा हामीसँग कालीगढको खानी नै छ, परम्परागत गर्नलाई हामीले केही तपाईँको त्यसमा असर छैन, हामी गएर भक्तपुरको कालीगढले काम वितरण गर्छौँ, घर घरमै उहाँ बनाउनुहुन्छ, पाटनका दाजुभाइले पनि वितरण गर्छौँ, घर घरमा बनाउनुहुन्छ र हामी कहाँ सप्लाई गरेर उहाँहरूको पनि योगदान हुन्छ, हामीले पनि यहाँ विदेशी लगायत स्वदेशीहरूलाई पनि त्यो पुरानो गहनाहरू हामी त्यो उहाँहरूलाई प्रदर्शन गरेर बेच्दैछौँ, त्यसलाई अलिकति सुधार पनि गर्दैछौँ होइन। र सिप विकासको विषयमा यो कामले गर्दाखेरि फेरि सिपहरू तिखार्दैछ, तिखारेर आउँदैछ, यसलाई अझ तपाईँको सुधार गरेर माथि ल्याउँदैछौँ हामी, र नयाँ गहनासँग यसलाई फ्युजन पनि गरेर त्यो फ्युजन अनुसारको गहनाहरू धेरै मात्रामा बिक्री भइरहेको छ।
1: यो भनेपछि व्यापार व्यवसाय मात्रै नभएर देशभरि रोजगारीसँग पनि यो विषय जोडियो, यहाँले तालिम दिएपछि त देशभरि नै छरिन्छ त्यो जनशक्ति।
0: अब हामीसँग 200 भन्दा बढी चाहिँ 300 लगभग छ होला यो भित्र सबै आउटसोर्सिङहरू गर्दाखेरि, त्यसमा पनि बङ्गालीहरूको एउटा चाहिँ घरै बनाएर उहाँहरूलाई होइन किनभने सेक्युरिटीको कुरा आयो कि अब 3 लाख भएपछि एक तोला सुन भनेको 3 लाख हेर्नुहोस्, पहिला हामी 10,000, 12,000, 15,000 सुरु गरेको, अहिले 3 लाख भएपछि सेक्युरिटीको कुरा पनि आयो होइन। हामी अब त्यो गार्डहरू राखेर, नाइट गार्ड राखेर काम गर्नु, सिसिटिभी राखेर होइन, त्यो हिसाबमा सेक्युरिटी पार्टमा पनि आफ्नो ठाउँमा छ। तर बनाउने बेलामा क्वालिटी कन्ट्रोलको पनि कुरा आउँछ, क्वालिटी कन्ट्रोल ठुलो मस्ट एकदम, किनभने अहिले त नेपालमा त नेपाल स्ट्यान्डर्ड चाहिँ लागू भएको छैन सुनमा हेर्नुहोस्, इन्डियामा जस्तो यसोरी त्यो सरकारले हलमार्किङ गर्नुपर्छ भन्ने पनि छैन। नेपालमा तपाईँको यत्रो करहरू हामी तिर्छौँ, हामीलाई एउटा मापदण्ड बनाइदियो भन्दाखेरि मेरै नेतृत्वमा 71 सालमा आन्दोलन भयो, त्यसपछि 77-78 तपाईँको हामीले उहाँले प्रतिवेदन दियौँ हाम्रो ओलीजीको पालामा, हाम्रो सम्माननीय प्रधानमन्त्रीजीको पालामा, उहाँले पनि अब गर्न प्रयास गर्दा गर्दै, किनभने यहाँ राजनीतिक घटनाक्रम यति तेजी यति फास्टसँग डेभलप भइरहेको छ कि यो हाम्रो व्यापारीहरूको कुरा सुन्ने उहाँलाई फुर्सद पनि छैन होइन, उहाँहरूको आफ्नै गठबन्धन आफ्नै समस्या होइन। देश विकासको लागि सुनचाँदीको क्षेत्रलाई कमसे कम पनि केही प्रमोटहरू गर्नुपर्छ, त्यो सरकारबाट हामीले त्यो पाएको छैन, एउटा मेलै गर्नुहोस् न एउटा हामी होइन इन्डियामा जस्तो, किन सरकारले यत्रो कर उठाउँछ भने त ठिक छ, कानुन पछि बनाउला, मापदण्ड बनाउला, नियमावली पनि पछि बनाउला, कमसे कम एउटा मेला त सरकारले एउटा प्रकृति मण्डलमा लगाइदियोस्, नेपालभरिकै ज्वेलर्स त्यहाँ जम्मा हुन्छ नि होइन, त्यसबाट चाहिँ देश विदेशका मान्छेहरूलाई बोलाएर हामीले पनि नेपाली सिप छ है होइन, लाइभै गरौँ न त्यहाँबाट काट्नेहरू।
1: अब यो जस्तो अब यो सुनको सन्दर्भमा हामीले दैनिक रूपमा सुनको भाव आज यति बढ्यो यति घट्यो भनेर सुन्छौँ, तर आम नागरिकलाई के थाहा हुँदैन भने यो सुनको भाव कहाँ कसरी घटेर बढ्छ भन्ने कुरा चाहिँ जानकारी हुँदैन, यसको के हुन्छ भित्री कुरा?
0: यसमा चाहिँ कस्तो भन्दाखेरि अब हामीहरूको सुनको भाव टोक्ने सबभन्दा पहिला जापानबाट सुरु हुन्छ, जापानको जुन सेन्सेक्स हुन्छ नि उनीहरूको त्यो अब 4 बजे नै 5 बजे नै सुरु हुने रहेछ बिहान होइन, त्यसपछि इन्डिङ चाहिँ हाम्रो कसो भने बेलायत र अमेरिका गएर चुङ्गिने रहेछ कि, यहाँको सेन्सरहरूले त्यो गतिविधि दिनभरिको गतिविधिलाई सुनमा चाहिँ मापन गर्ने रहेछ कि, त्यो हिसाबमा सेन्सेकहरू खुल्ला बन्न भन्दाखेरिको जुन व्यापारिक चलखेल हुन्छ नि त्यसमा चाहिँ सुनको भाव चाहिँ नेपालमा पनि असर पर्छ। त्यसमा एक नम्बर त्यो भयो, दुई नम्बर अहिले दोस्रो कारण के भन्दाखेरि जुन जियो पोलिटिकल टेन्सन छ नि अहिले स्थिर छैन, हतियारहरूको होडबाजी होइन, अब आणविक युद्धको शङ्का पनि छ होइन, अब कुनै बेला कस्तो न्युज आइरहेको हुन्छ, कुनै बेला कस्तो न्युज आउँछ, मान्छेहरू व्यापारीहरू चाहिँ कस्तो भन्दाखेरि पैसा नराख्ने भन्नेमा गयो कि, अब चाहिँ नगद नराख्ने, लिक्विड क्यास नराख्ने, हामी सुन चाँदीमा लगाउने या केही चिजमा लगाउने, जुन कि भाउ चाहिँ पछि बढ्न सक्छ
1: भारतले केही समय अघि गर्यो भनेर यहाँ आइरहेको
0: छ होइन। भारत र अहिले चाइना त मेजर बायर हो सुनको होइन, उनीहरूको चाहिँ जुन ढुकुटीहरू राष्ट्र ब्याङ्कको ढुकुटी भन्नु पर्यो सेन्ट्रल ब्याङ्कहरूको, उनीहरू निरन्तर सुन खरिदमा लागेका छ। अब खानीहरूको पनि अझ भनौँ भने चाइनाले अहिले भर्खरै एउटा नीति जारी गर्यो, उसको खानीबाट प्राप्त हुने सुन बाहिर नपठाउने र गोल्डहरू, र इन्डियाले पनि त्यसको फलो गर्दैछ, हामी बाहिरबाट सुन मात्रै ल्याउने, हाम्रो र मिनरल्सहरू बाहिर नपठाउने सुनको चाँदीको होइन, भन्दाखेरि उहाँहरू कतिको चाहिँ म कन्सियस हुनुहुन्छ। यसपालि नेपालकै कुरा गर्नु, नेपालले पनि सुन किनेछ राष्ट्र ब्याङ्कले, त्यो तपाईँ रिभिल गर्नु मिल्दैन, तर राष्ट्र ब्याङ्कको ढुकुटीको रिजर्भहरू चेक गर्दाखेरि सुनको स्टक बढ्या छ भनेपछि हामी पनि फलो गर्दैछौँ नि होइन। त्यो पैसा राख्दाखेरि चाहिँ ब्याङ्कमा पैसा राख्दाखेरि अहिले एकदमै थोरै ब्याज छ, नोमिनल छ, तर चाँदी र सुनमा चाहिँ भविष्य राम्रो छ भनेर मान्छेले त्यो चाहिँ किनेको छ। र दिल्लीकै कुरा गर्दाखेरि नेपालमा त एउटा चाहिँ कमोडिटीको रूपमा भौतिक रूपमा किन्न मिल्ने भयो नेपालमा, तर त्यहाँ चाहिँ अभौतिक रूपमा कागजी रूपमा होइन ETF भनेर कमोडिटी मार्केट मार्फत पनि सुन चाँदी किनबेच हुनु रहेछ, त्यसले गर्दाखेरि पनि थप भोलाटाइल बनाइदियो कि, त्यो चाहिँ जुन चाहिँ त्यो कागजी सुन हुन्छ नि चाँदी त्यसले गर्दाखेरि पनि तपाईँको सुन चाँदीको भाउ चाहिँ अचाकले अन्तर्राष्ट्रिय भरमा एकदम उछाल आउने अनि उनीहरूले ब्याङ्कबाटै कारोबार गर्ने एकछिनमै हुँदो रहेछ कि त्यो उनीहरूको एउटा सिम्पोजियम भन्नेमा मैले भाग लिएर आएको थिएँ गोल्ड मार्केट भनेर अनि उनीहरूको युवाहरू पनि धेरै आयो उनीहरू चाहिँ एकदम हाइटेक सोसाइटी रहेछ कि अहिले दिल्ली बम्बई मद्रास होइन बेङ्गलोर हाइटेक सोसाइटी उनीहरूको त्यो व्यापारीहरूले सुन पनि किनेर ठुपार्ने रहेछ उनीहरूको रिस्क यसो हेर्ने रिस्क धेरै देखियो भने आफ्नो कमाएको करतिरको पैसा त सुनमा लगानी गर्नु मिल्यो नि
1: मिल्यो दीर्घकालीन रूपमा भोलिको समयमा कस्तो अवस्था आउला सुन होइन यसरी चाहिँ यदि त्यो देशहरूले चाहिँ त्यसरी सुन जम्मा गर्नुको कारण दीर्घकालीन संकट के देखेर होला त्यसको
0: अब सुन र चाँदी भनेपछि अलिकति मान्छे कसो भने यो सरकारी निकायले पनि पैसा छाप्नलाई युज गर्ने त्यो भल्पमा नराखेको पैसा छाप्न मिल्दैन हेर्नुहोस् अरू अरू पनि चिज होला त्यहाँ होइन तर प्रथम कस्तो भन्दाखेरि 40% उनीहरूले सुन र चाँदी राख्नुपर्छ तर मैले राष्ट्र ब्याङ्कको ढोकुटीमा मैले चेक जाँच गर्दाखेरि मैले देखाएको छु सिल्लीका सिल्ली सुन चाँदीहरू त्यहाँ राख्दा सुन चाँदीको भल्टहरू चेक गर्दाखेरि हामी त्यहाँ पनि पस्ने एउटा चाहिँ मलाई मौका मिल्यो त्यहाँ चाहिँ तपाईँको एउटा पौरोटी जस्तै गरेर सुन चाँदीको सिल्लीहरू त्यहाँ छ ढोकुटी है त्यो हिसाबमा राष्ट्रले नै सञ्चय गर्ने भएकोले राष्ट्रले नै यो खरिद बिक्री गर्ने भएको हुनाले सेन्ट्रल ब्याङ्कले यसमा चाहिँ मतलब चाहिँ भूमिका निभाउने भएको हुनाले जनताले पनि किन्नुपर्छ र लगानी गर्न पाउनुपर्छ भनेर मैले जहिले पनि यसको वकालत गर्दै आइरहेको छु र यसको उदाहरणको रूपमा मेरो जिल्ला अध्यक्ष म 9 वर्ष भएँ जिल्ला काठमाडौँ जिल्ला अध्यक्ष भने मैले नारायणले मैले के राखेको छु भन्दाखेरि त्यस बेलाको चुनावमा सुन चाँदीमा लगानी भरपर्दो आमदानी त्यस बेला 9,000-11,000 थियो सुनको भाउ म अध्यक्ष हुँदाखेरि
1: त्यो बेला किन्ने मान्छे त
0: होइन कति गुणा बढ्यो त होइन तपाईँ विचार गर्नुहोस् म 68 सालमा म काठमाडौँ जिल्ला अध्यक्ष थिएँ अहिले तपाईँको भन्दा 15 वर्षभित्रमा 2,500 गुणा होइन 5 वर्षमा त ब्याङ्कमा डबल होला ल होइन तर 2,500 गुणा बढ्यो होइन त्यो हिसाबमा हामीले लगानी गर्न जायज छ सरकारले यसलाई लगानी गर्ने वातावरण बनाउनु पर्छ आफूले कमाएको कर तिरेर कमाएको पैसाबाट सुन चाँदी किन्न पाउनुपर्छ भनेर मैले सर्वोच्च अडाल पनि गुहारेको छु है यसमा चाहिँ नेपाली नागरिकले सुन किन्न पाएन कान्छो सुनमा लगानी गर्न पाएन भनेर मैले रिट निवेदन पनि दिएको छु होइन त्यो हिसाबमा यो लगानी योग्य अन्तर्राष्ट्रिय रूपमै लगानी हुन्छ यसमा नेपाल मात्रै होइन यो अन्तर्राष्ट्रिय भनेपछि एउटा सानो एउटा चाहिँ मतलब सोमालिया जस्तो देशले पनि लगानी गर्ने चिज हो यो भनेर यसलाई खुल्ला गर्नुपर्छ प्रतिस्पर्धी गर्नुपर्छ र यसमा चाहिँ यो सरकारले नियमन पनि गर्नुपर्छ होइन भनेर मैले उकालो गर्दै आइराखेको छु र यो जुन अहिले सुनको बजार छ यो एकदमै यो सरकारले नियन्त्रित बजारमा राखेको छ यसलाई नेपालको विकासमा योगदान गर्न सक्ने जुन बजार छ यो सुन चाँदी बजार त्यसमा हिरा पनि थपाउँ भ्यालु एड हुने ठुलो चाहिँ मतलब सम्भावना भएको क्षेत्र यो मैले 100 रुपियाँको मैले चाहिँ मैले केही र मटेरियल किनेर ल्याएँ त्यो म 1,000 रुपियाँ थपेर 1,100मा भ्यालु एड गरेर बेच्न सक्ने चिज हो यो होइन त्यो सरकारले त्यसबाट मनग्य राजस्व पनि पाउँछ सिप जेनेरेट गर्न सक्छ होइन त्यो हिसाबमा सरकारले चाहिँ मैले अनुरोध पनि गर्न चाहेँ कि यो युवाहरूको लागि पनि एउटा ठाउँ हो युवाहरूले नयाँ दिमागले अझ राम्रो गर्न सक्छ होइन फ्रेस दिमागले र सरकारले यसलाई खुल्ला गर्नुपर्छ भनेर म तपाईँको सञ्चार माध्यमबाट भन्न पनि चाहे
1: हस् आजलाई कुराकानी यति नै गरौँ समय र कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद
0: धन्यवाद तपाईँले पनि आइदिनुभयो
1: उहाँ हुनुहुन्थ्यो नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्र रत्न साक्य उहाँसँगको कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
3: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
2: महिनावारीमा समस्या महिनावारी रोकिनु
3: समस्या
2: पाछे घरमा समस्या पाछे घर खस्नेको समस्या
3: पाठे घरमा मासु पलाउने
2: निसन्तान महिलाको चेक जाँच
3: स्तन क्यान्सर पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
4: बिरामी जाँचने मिति यही असोज 30 गते शुक्रबार
3: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095 9999128771
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: महाचार महापहार Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Pro, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध। शल्यक्रियाहरू
7: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
6: बालबालिकाको न्यूरो सर्जरी,
7: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
6: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
6: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825591101 र मोबाइल नम्बर 9709065255।
7: डाक्टर राजीव ढकाल MBBS, MS, FMAS, DMAS अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू
4: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
7: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफार,
4: पुरुषको लिंग सम्बन्धी समस्या,
7: पिसाब पोल्ने समस्या,
4: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
7: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार तथा उपचार,
4: को कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार,
7: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: डाक्टर भेट्ने समय
7: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
4: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
7: साँझ 5 बजेदेखि 8 बजेसम्म।
8: सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 0825562023, 9478718617 र 9478735640।
3: दाङवासीको लागि खुसीको खबर,
4: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
7: यसुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
4: दसैँ तिहार विशेष अफर,
7: EMI र एक्सचेन्ज सुविधा,
4: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
7: 56 जनालाई विकली विनर प्राइज,
4: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर,
7: ग्रैंड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वाशिङ मेसिन जित्ने मौका। अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
3: सम्पर्क स्थान लखन पार्क, घोराही 14, दाङ।
7: सम्पर्क नम्बर 0825563001 र मोबाइल नम्बर 9715563001।
9: मध्य पश्चिम ट्रान्ज्याक्ट यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। आज अक्टोबर 15 विश्व हात धुने दिवस। हात धुने नायक बनौ भन्ने मूल नाराका साथ नेपालमा पनि यो दिवस मनाइँदैछ। सन् 2008 मनाउन थालिएको यो दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय र विभिन्न संघ संस्थाहरूले साबुन पानीको प्रयोगबारे सचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाउन थालेका छन्। हात सफा नहुँदा फैलने संक्रमणका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। तथ्याङ्क अनुसार विश्वमा हरेक 3 मध्ये 1 नवजात शिशु झाडा पखलाबाट संक्रमित हुने गरेको छन् भने प्रतिवर्ष झण्डै 1,80,00,000 बाल बालिकाको मृत्युको मुख्य कारण झाडा पखला बनेको छ। नियमित र सही तरिकाले हात धुने व्यवहारले 50% भन्दा बढ़ी संक्रामक रोगहरूबाट सहजै जोगिन सकिने स्वास्थ्य विशेषज्ञहरूले बताएका छन्। साबुन पानीले हात धुनुलाई सबैभन्दा प्रभावकारी मानिन्छ। खाना खान अघि पछि र शौचालय प्रयोगपछि कम्तीमा 20 सेकेण्डसम्म हत्केला, औंलाका काप र नङमुनि दलेर धारा वा फोहराको बहने पानीमा मिची हात धुनुपर्छ। नेपाल जस्तो विकासोन्मुख देशमा अझै पनि शुद्ध खाने पानी र सरसफाईका पूर्वाधारको अभाव कायमै रहेको छ। ग्रामीण क्षेत्र मात्र नभई शहरी क्षेत्रमा समेत सही तरिकाले हात धुने अभ्यास पर्याप्त मात्रामा हुन नसकेको सरकारवालाहरूले बताएका छन्। सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 4,108 परिवारलाई प्रति परिवार 45,000 रूपियाँका दरले नगद सहायता वितरण गरेको छ। विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणाली मार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पालिका संघको समन्वयमा प्रभावित परिवारको पहिचान गरी रसुवाका 5, नुवाकोटका 4 र धादिङका 2 गरी 11 पालिकाका प्रभावित परिवारलाई सहायता उपलब्ध गराइएको हो। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका झण्डै 1,400 परिवारलाई पनि 3 दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी रहेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले भोटेकोशी बाढ़ी पीड़ितका लागि 3 वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढ़ाएको बताउनु भएको छ। उहाँले प्रभावितलाई 6 महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गर्ने जानकारी दिनुभयो। सरकारले बाढ़ी पीड़ित परिवारलाई 5 महिनासम्म मासिक 15,000 रूपियाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो। 4 जना भन्दा बढ़ी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यका लागि 2,000 रूपियाँका दरले थप रकम उपलब्ध गराइने भएको छ। प्रभावित परिवारलाई आउँदा 3 महिनाका लागि 45,000 दरले आर्थिक सहायता उपलब्ध गराउने प्रक्रिया पनि अघि बढ़ाएको उहाँले बताउनु भएको छ। दाङमा छुट्टा छुट्टै खोलामा डुबेर 1 वृद्ध र 1 बालकको मृत्यु भएको छ। घुराई उपमहानगरपालिका 16 च्यारखोलाका 65 वर्षीय बाउरी चौधरीको घर नजिकै रहेको खोलामा डुबेर मंगलबार मृत्यु भएको हो। खोलामा डुबेर अशक्त भएका चौधरीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी राजपुर गाउँपालिका 4 रोइनियाका शेरबहादुर चौधरीका 12 वर्षीय छोरा आई चौधरीको पनि खोलामा डुबेर मृत्यु भएको छ। राजपुर गाउँपालिका 5 सिमलखुट्टी स्थित मतेनी खोलामा डुबेर मृत्यु भएको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। र जाजरकोटको जुनीचाँदी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। आज बिहान जुनीचाँदी गाउँपालिका 2 गैरीगुवा स्थित भित्री सड़क खण्डमा सुर्खेतबाट जुनीचाँदी गाउँपालिका जाँदै गरेको कर्णाली प्रदेश 02001/12/43 नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो। दुर्घटनामा जीप चालक जुनीचाँदी गाउँपालिका 9 कल्ली स्यालाका करिब 20 वर्षीय सन्त बहादुर बस्नेत र जुनीचाँदी गाउँपालिका 3 स्यालाका दिलबहादुर भण्डारीकी श्रीमती करिब 30
वर्षीय विपन्न भण्डारीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो। उहाँका अनुसार दुर्घटनामा दिलबहादुर भण्डारी, उनका करिब 4 वर्षीय छोरा शिशिर भण्डारी र जुनीचाँदी गाउँपालिका 3 सियालाकी करिब 50 वर्षीय शीतला टमाटा घाइते हुनुभएको छ। घाइते 3 जनाको अवस्था मध्यम रहेको र उहाँहरूलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गरिएको प्रहरीले जनाएको छ। जीप सड़कबाट करिब 300 मिटर तल खसेको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो। हस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
2: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
1: उपलब्ध। शल्यक्रियाहरू
2: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
1: बालबालिकाको न्युरो सर्जरी,
2: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
1: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
2: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
1: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
3: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
4: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
5: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
3: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
3: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ।
8: सम्पर्क मोबाइल 98-477-9-77
9: र 98-578-3689।
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
10: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
10: हुलासले बनाउँदैछ परिवार एक साथ।
0: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-592-8029। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
1: उपचार हुने रोगहरू
2: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
1: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
1: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
1: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
0: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
9: होइन भाइला,
14: लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
17: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
0: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजार सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
16: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45 226।
18: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
9: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
18: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
9: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
18: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोइगुलेसन सेवा उपलब्ध छ।
9: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
18: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
9: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
18: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
9: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
18: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
9: सम्पर्क नम्बर 082-560-23।
18: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: बंगाल रेडी मेरो एवरेस्ट
1: दाङबासीको लागि खुशीको खबर
2: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
3: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन्स, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
2: दसैँ तिहार विशेष अफर,
3: इएमआई र एक्सचेन्ज सुविधा,
2: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
3: 56 जनालाई विकली विनर प्राइज,
2: 7 जनालाई बम्पर प्राइजमा यसुदा रेफ्रिजरेटर,
3: ग्रैंड बम्पर प्राइजमा यसुदा फ्रन्ट लोड वाशिङ मेसिन जित्ने मौका।
4: अब हाम्रै घोराई शहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
1: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ,
4: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001।
5: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
6: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
5: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
7: शुद्ध महका लागि कहाँ जाने त?
2: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
7: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
8: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा,
9: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440।
8: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
10: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: हजुर तपाईहरुको घर घरमा रेडियो मध्य पश्चिम
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल पाली घोराही दाङमा
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
1: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
9: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
10: फोन नम्बर 0825 63 479
9: मोबाइल नम्बर 98494 67 487

0: वायनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: महाचार महापहार Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
2: Xiaomi किन्दा उपहार एभ्रीडे
3: मध्य पश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। विभिन्न सीमा नाका क्षेत्रमा सशस्त्र प्रहरी बलले गरेको निगरानी तथा जाँचका क्रममा फन्सार छली गरी नेपाल भित्राइएका करिब 9,10,000 रूपियाँ मूल्यका सामान बरामद गरिएको छ। सही क्रममा एक भारतीय नागरिकलाई समेत पक्राउ गरिएको छ। सशस्त्र प्रहरी बल नेपालका अनुसार जिल्लाका विभिन्न इकाईबाट परिचालित टोलीले सीमा क्षेत्रमा गरेको कार्यवाहीका क्रममा हरियो तरकारी, जुत्ता चप्पल, तयारी पोशाक, लत्ता कपड़ा, सुर्तीजन्य सामग्री, मोटरसाइकल लगायतका सामान बरामद गरेको हो। सशस्त्र प्रहरीका टोलीले विभिन्न स्थानमा जाँच तथा निगरानी गर्ने क्रममा आज बिहान फन्सा प्रक्रिया पूरा नगर्ने नेपाल भित्राइएका सामान र पटाका समेत बरामद गरिएको छ। सीमा क्षेत्रमा हुने अवैध ओसार पसार तथा भन्सार छली नियन्त्रण गर्न माताहतका इकाईलाई सक्रिय बनाइएको छ। यसैबीच भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लाको मोतिहारी क्षेत्र स्थित घोडासहन ग्राम पञ्चायतका 30 वर्षीय सिकेन्द्र कुशवाहालाई नियन्त्रणमा लिएको छ। सामान सहित पक्राउ परेका कुशवाहालाई आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरी बलका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रम मणि अधिकारीले जानकारी दिनुभयो। आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान भन्ने नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्रसंघले सन् 2026 अन्तर्राष्ट्रिय महिला किसान वर्षका रूपमा समेत घोषणा गरेकाले यस वर्ष ग्रामीण महिलाको भूमिका थप चर्चामा रहेको छ। खाद्य सुरक्षा, कृषि उत्पादन र गरीबी निवारणमा ग्रामीण महिलाहरूको ठूलो योगदान रहने गरेको छ। विश्वभर खाद्य प्रणाली र कृषि श्रमको ठूलो हिस्सा ओगटे पनि जमीनको समेत कर्जा र आधुनिक प्रविधिमा भने अझै पनि महिलाको पहुँच सीमित रहेको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेका प्रतिकूल असरहरू विरूद्ध लड्न र प्रकृतिको संरक्षण गर्दै दिगो कृषि अभ्यास अंगाल्न उनीहरूको अनुभव र ज्ञान अमूल्य बनेको छ। नेपाल जस्तो कृषि प्रधान देशमा घर परिवारको हेरचाहदेखि खेतबारीको पसिनासम्म र पर्यावरणको रेखदेखदेखि स्थानीय बिउ बिजन जोगाउनेसम्मका काममा महिलाहरू नै अग्रपंक्तिमा रहेका छन्। त्यसैले प्रकृतिको संरक्षिका र अन्नदाताका रूपमा रहेका ग्रामीण महिलालाई कृषि पेशामा समान अधिकार, सिप प्रविधि र नीतिगत निर्णयमा अर्थपूर्ण सहभागिता गराउनु आजको मुख्य आवश्यकता रहेको छ। सरकारले भोटेकोशी वादीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 4,108 परिवारलाई प्रति परिवार 45,000 रूपियाँका दरले नगद सहायता वितरण गरेको छ। विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकदर प्रणाली मार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पालिका संघको समन्वयमा प्रभावित परिवारको पहिचान गरी रसुवाका 5, नुवाकोटका 4 र धादिङका 2 गरी 11 पालिकाका प्रभावित परिवारहरूलाई सहायता उपलब्ध गराइएको हो। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका झण्डै 1,700 परिवारलाई पनि 3 दिनभित्र रकम वितरण गरिसक्ने सरकारले तयारी गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेदीले भोटेकोशी बाढी पीड़ितका लागि 3 वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढ़ाएको बताउनु भएको छ। उहाँले प्रभावितलाई 6 महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गर्ने पनि तयारी गरेको जानकारी दिनुभएको छ। र आज अक्टोबर 15 विश्व हात धुने दिवस पनि परेको छ। हात धुने नायक बनौ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ। सन् 2008 मनाउन थालिएको यो दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय र विभिन्न संघ संस्थाहरूले साबुन पानीको प्रयोगबारे सचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाउन थालेका छन्। हात सफा नहुँदा फैलिन सक्ने संक्रमणका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। तथ्याङ्क अनुसार विश्वका हरेक 3 मध्ये 1 नवजात शिशु झाडा पखालाबाट संक्रमित हुने गर्छन् भने प्रतिवर्ष झण्डै 1 करोड़
80 लाख बाल बालिकाको मृत्युको मुख्य कारण झाडा पखाला बनेको छ। नेपाल जस्तो विकासोन्मुख देशमा अझै पनि शुद्ध खाने पानी र सरसफाईका पूर्वाधारको अभाव कायमै रहेको छ। ग्रामीण क्षेत्र मात्र नभई शहरी क्षेत्रमा समेत सही तरिकाले हात धुने अभ्यास पर्याप्त मात्रामा हुन सकेको छैन। नियमित सही तरिकाले हात धुने व्यवहारले 50% भन्दा बढ़ी संक्रामक रोगहरूबाट सहजै जोगिन सकिने स्वास्थ्य विशेषज्ञहरूले बताएका छन्। हस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: के तपाईलाई पाइल फुस्दा फिसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
2: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
4: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
0: अब हाम्रै दाङको खुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
10: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरु र लेबरको हकमा 50 हजारसम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
9: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
3: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
9: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
3: उपलब्ध। शल्यक्रियाहरू,
9: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
3: बालबालिकाको न्युरो सर्जरी,
9: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
3: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
9: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
3: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082591101 र मोबाइल नम्बर 97090965255। होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
3: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
3: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
9: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू:
11: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
9: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफार,
11: पुरुषको लिंग सम्बन्धी समस्या,
9: पिसाब पोल्ने समस्या,
11: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
9: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार तथा उपचार,
11: शरीरको कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार,
9: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: डाक्टर भेट्ने समय:
9: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
11: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
9: साँझ 5 बजेदेखि 8 बजेसम्म।
12: सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-5562-23, 98478-1817 र 98478-3645।
13: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
14: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जीव दुखे को आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-5161-210 थप सम्पर्क का लागि हिमालय स्टोर बाल मंदिर अगाडि नीरज स्टोर सब्जी मंडी नजिक र प्रवेश श्रृंगार दूरसंचार देखि पश्चिम तर्फ
2: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिटी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ
9: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
10: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर कार्पेन्टर मेसिन स्टिल फिक्सर सटरिङ कार्पेन्टरको माग आएको छ साथमा तीन टाइम खाना बस्न फ्री महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी 4 घण्टा ओभर टाइम गर्न मिल्ने मासिक 60-70 हजार नेहरु र लेबरको हकमा 50 हजारसम्म कमाई हुने उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने
7: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45226
11: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गो टिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक
7: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा सम्पर्क नम्बर 082-5191-794 मोबाइल नम्बर 98-22-87-74
12: दाङवासीको लागि खुसीको खबर
13: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य शुरू हुँदैछ यासुदा, सैमसंग, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टेज, सैम्पोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रांड का होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
14: दसैँ तिहार विशेष अफर,
13: ईएमआई र एक्सचेन्ज सुविधा,
14: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
13: 56 जनालाई विकली विनर प्राइज,
14: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर,
13: ग्रैंड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वाशिंग मेसिन जित्ने मौका।
15: अब हाम्रै घोराई शहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईको लागि।
16: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ,
15: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001।
17: मध्य पश्चिम जाङ च्याक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। एनआईसी एसिया ब्याङ्कले राजपुर गाउँपालिका सरकार नवीन योगीलाई घातक रोग बीमा बापत 10 लाख रूपियाँ उपलब्ध गराएको छ। बुधबार ब्याङ्कले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत खाता खोलेका योगीलाई घातक रोग बीमा बापतको रकम उपलब्ध गराएको हो। योगीले राजपुर गाउँपालिकाको जंगरवा शाखाबाट ब्याङ्किङ सेवा लिँदै आउनु भएको छ। ब्याङ्कको राजपुर शाखाले उहाँलाई 10 लाख रूपियाँको चेक हस्तान्तरण गरेको छ। ब्याङ्कले आईजीआई इन्सुरेन्सको सहकारीमा सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत ग्राहकलाई घातक रोग बीमाको सुविधा उपलब्ध गराएको हो। दशैं पर्व शुरू भएसँगै गाउँ फर्किनेहरूको संख्या बढ़दै गएको छ। रोजगारी तथा अध्ययनको सिलसिलामा शहरमा रहेकाहरू गाउँ फर्किन थालेका छन्। तुलसीपुरबाट गाउँ फर्किने यात्रुहरूको चाप पनि अत्याधिक रहेको छ। तुलसीपुरको नयाँ बस पार्क, सल्यान रोड लगायतका ठाउँमा गाड़ी पर्खिरहेको अत्याधिक भीड़ हुने गरेको छ। तर नजिकै दूरीमा यात्रा गर्ने यात्रुहरूलाई भने लैजान नमान्ने गरेको यात्रुहरूको गुनासो रहेको छ। सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर 5 सिस्नेरीका खेमराज रोकाले गाड़ीका स्टाफले नजिकैको यात्रुलाई चढ़ाउन नमान्ने गरेको बताउनुभयो। चाड़पर्वका बेला गाउँ फर्किने यात्रुका कारण सार्वजनिक सवारीमा अत्याधिक चाप बढ़ेपछि अत्याधिक शास्ति समेत भएको यात्रीहरूले गुनासो गरेका छन्। गाड़ी पाउन मुस्किल पर्ने र गाड़ी पाए पनि सहजै यात्रा गर्न नसकिने अवस्था रहेको बबई गाउँपालिका साथ तिलसरा ओलीले बताउनुभयो। कोचाकोचको यात्रा गर्दा दुर्घटनाको जोखिम समेत हुने गरेको उहाँले बताउनु भएको छ। सीट क्षमता भन्दा पनि बढ़ी यात्रु राख्ने गरेका कारण निकै शास्ति पाउनु परेको सल्यानको कुमाख गाउँपालिका 5 की रेखा पोखरेलले बताउनु भएको छ। दशैं नजिकिँदै गर्दा नियमित हवाई उडान नहुँदा हिमाली जिल्ला मुगु जाने यात्रुहरू नेपालगंजमै अलपत्र परेका छन्। हिमाली क्षेत्रमा उडान गर्दै आएका जहाज पर्यटक ओसार्न अन्यत्र गएपछि मुगु जाने यात्रुले शास्ति खेप्नु परेको हो। छायानाथ रारा नगरपालिका 6 का केशव रावलले दशैंका लागि घर फर्किने यात्रुको चाप बढ़िरहेका बेला नियमित उडान नहुँदा थप शास्ति खेप्नु परेको बताउनुभयो। दुर्गा फिमेल ट्रेक नेपाल प्रालिकी संस्थापक दुर्गा लक्ष्मी रावलका अनुसार हवाई उडान नियमित नहुँदा मगु भ्रमणमा आएका दुईजना विदेशी नागरिक समेत गत सोमबार काठमाडौँ फर्किन बाध्य भएका थिए। उहाँले हवाई सेवा अनियमित हुँदा पर्यटन व्यवसायमा समेत प्रत्यक्ष असर परेको बताउनु भएको छ। हवाई उडान नियमित बनाउन स्थानीय राजनीतिक दलका नेता र प्रशासनले पहल गर्नुपर्ने उहाँको सुझाव रहेको छ। चाडपर्वका बेला हिमाली जिल्लामा नियमित हवाई उडान सेवा सञ्चालन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने यात्रुहरूको माग रहेको छ। राराका नागरिक उड्डयन कार्यालय तालचाका प्रमुख भूबल रावल थापाका अनुसार एयरलाइन्सको उडान तालिका अनुसार आइतबार र बिहिबार नेपाल वायुसेवा निगम, सोमबार र मंगलबार समीर एयर, बुधबार र बिहिबार सीता एयर र शुक्रबार र शनिबार तारा एयरले तालसा विमानस्थलमा उडान गर्ने कार्यतालिका रहेको छ। तर निर्धारित कार्यतालिका अनुसार नियमित उडान हुन नसकेको उहाँले बताउनु भएको छ। र आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान भन्ने नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्रसंघले 2026 अन्तर्राष्ट्रिय महिला किसान वर्षका रूपमा समेत घोषणा गरेकाले यस वर्ष ग्रामीण महिलाको भूमिका थप चर्चामा आएको हो। खाद्य सुरक्षा, कृषि उत्पादन र गरीबी निवारणमा ग्रामीण महिलाहरूको ठूलो योगदान रहेको छ। विश्वभर खाद्य प्रणाली र कृषि श्रमको ठूलो हिस्सा ओगटे पनि जमीनको स्वामित्व, कर्जा र आधुनिक प्रविधिमा भने अझै पनि महिलाहरूको पहुँच सीमित रहेको छ। नेपाल जस्तो कृषि प्रधान देशमा घर परिवारको हेरचाहदेखि खेतबारीको पसिनासम्म र पर्यावरणको रेखदेखदेखि स्थानीय बिउ बिजन जोगाउनेसम्मका काममा महिलाहरूलाई नै अग्रपंक्तिमा देखिएका छन्। त्यसैले प्रकृतिको संरक्षिका र अन्नदाताका रूपमा रहेका ग्रामीण महिलाहरूलाई कृषि पेशामा सम्मान अधिकार, सिप
प्रविधि र नीतिगत निर्णयमा अर्थपूर्ण सहभागिता गराउनु आजको मुख्य आवश्यकता रहेको छ। हस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
8: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
9: मन आकिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
10: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
9: यौन उत्तेजना नहुने,
10: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
9: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
10: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
11: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार,
12: समय बिहान 11 बजेदेखि।
9: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
12: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-28-89-08।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना:
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 0825-62-601, 98578-35-990, 98578-31-684।
15: यो दाँत दुखेर मर्नु भयो।
16: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
15: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
16: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
15: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
16: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
17: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
18: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
19: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री, सीएमसी टियु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
21: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
22: सम्पर्क फोन नम्बर 0825-63-0027,
21: 98-41-68-46-46।
22: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
0: सीता के भो तिमलाई गुम्सेर बसी छौ
1: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
0: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
23: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
24: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
25: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
26: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गोटिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक
23: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा सम्पर्क नम्बर 0825917694 मोबाइल नम्बर 9822877494

0: रंगा रेडिस्ट मेरो एवरेस्ट
1: श्रीनेत्र नेत्रालय आँखोपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
3: विस्तृत आँखा परीक्षण उपचार
4: बाल दृष्टिरोग निदान उपचार
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
3: सुखा आँखा परीक्षण तथा उपचार न्युरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
2: कन्ट्याक्ट लेन्स सेवा
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
2: कृत्रिम आँखा फिटिङ गरिन्छ
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
2: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू अल्छी आँखा उपचार
1: डेढो आँखा उपचार
2: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
3: डबल भिजन उपचार
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
2: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
1: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: दाङवासीको लागि खुसीको खबर,
3: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
4: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन्स, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
3: दसैँ तिहार विशेष अफर,
4: इएमआई र एक्सचेन्ज सुविधा,
3: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
4: 56 जनालाई विकली विनर प्राइज,
3: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर,
4: ग्रैंड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वाशिंग मेसिन जित्ने मौका।
5: अब हाम्रै घोराई शहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
2: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ,
5: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63001।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्छामा कमी, शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
1: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-563-684 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: Vianet को buy one gift one free offer मा 3 महीना को 125 Mbps इंटरनेट जो 2700 मा खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि 1 महीना फ्री इंटरनेट Vianet अब सबै कनेक्टेड
1: ना कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
7: होइन भाइला,
8: लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
12: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 70,000 नेहरु र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
10: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
9: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
9: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
9: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती, दम, निमोनिया, खोकी, छेरो,
13: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
13: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
9: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड, बात भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
15: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
15: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
15: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गडा हुने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
15: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
16: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान चेक। यति बेला मध्याह्नको 12 बजेको छ।
2: नमस्कार, म कृष्ण शर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल र विश्व बैंक बीच सम्झौता। ठूलो भूकम्पपछि नेपालले छिटो वित्तीय स्रोत प्राप्त गर्न सक्ने। आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। प्रकृति संरक्षण र कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय। शरद ऋतुमा हिमाल आरोहणका लागि 71 देशका 1098 आरोहीले लिए अनुमति। 28 करोड़ भन्दा बढ़ी रोयल्टी संकलन। स्पेस एक्सको रकेट बुस्टर पृथ्वीमा सफल अवतरण। पुनः प्रयोग योग्य अन्तरिक्ष प्रविधिमा नयाँ सफलता। 2800 किलो सामग्री सहितको यान भने आईएसएस तर्फ जाँदै। र विश्वकप क्रिकेट लीग टूमा ओमानसँगको खेलमा क्यानाडा पहिले ब्याटिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंक बीच विपद बण्ड अर्थात क्याटास्ट्रोफ बण्ड सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। थाइल्याण्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री स्वर्णिम वात्लेको उपस्थितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यस सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा अन्तर्राष्ट्रिय पूँजी बजारबाट 8 करोड़देखि 19 करोड़ अमेरिकी डलरसम्म विपद जोखिम वित्त पोषण जुटाउने औपचारिक बाटो खोलेको छ। 3 वर्ष अवधिको यो बण्ड मार्फत ठूलो भूकम्प आउँदा तोकिएका प्राविधिक मापदण्डका आधारमा नेपालले क्षतिपूर्तिको रकम छिटो प्राप्त गर्न सक्नेछ। बण्डको संरचना निर्माण, जारी गर्ने प्रक्रिया र प्रभाव मूल्याङ्कनमा विश्व बैंकले नेपाललाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ। सम्झौता अनुसार प्रारम्भिक अध्ययन, कानूनी सल्लाहकार तथा जोखिम विश्लेषणका लागि नेपालले 3 लाख अमेरिकी डलर उपलब्ध गराउनेछ। यो सम्झौताले भविष्यमा अन्य प्राकृतिक विपदको सुरक्षणका लागि समेत अन्तर्राष्ट्रिय पूँजी बजारको सहयोग लिने बाटो खुला गरेको छ। बण्डको भुक्तानी भूकम्पको तीव्रता, ठाउँ वा अन्य पूर्व निर्धारित प्राविधिक सूचकका आधारमा हुने भए पनि प्रिमियम शर्त र भुक्तानी सीमा अझै तय हुन बाँकी छन्। आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान भन्ने नाराका साथ नेपाल सहित विश्वभर मनाइदिन्छ। संयुक्त राष्ट्रसंघले सन् 2026 अन्तर्राष्ट्रिय महिला किसान वर्षका रूपमा समेत घोषणा गरेकाले यस वर्ष ग्रामीण महिलाको भूमिका थप चर्चामा छ। खाद्य सुरक्षा, कृषि उत्पादन र गरीबी निवारणमा ग्रामीण महिलाहरूको ठूलो योगदान रहेको छ। विश्वभर खाद्य प्रणाली र कृषि श्रमको ठूलो हिस्सा उगते पनि जमीनको स्वामित्व, कर्जा र आधुनिक प्रविधिमा भने अझै पनि महिलाको पहुँच सीमित रहेको छ। ग्रामीण महिलाहरू केवल अन्न उब्जाउने किसान मात्र होइनन्। उनीहरू माटो, पानी, वनजंगल र जैविक विविधता जस्ता प्राकृतिक स्रोतका सच्चा र पहरेदार संरक्षक समेत हुन्। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेका प्रतिकूल असर विरूद्ध लड्न र प्रकृतिको संरक्षण गर्दै दिगो कृषि अभ्यास अंगाल्न उनीहरूको अनुभव र ज्ञान अमूल्य मानिन्छ। नेपाल जस्तो कृषि प्रधान देशमा घर परिवारको हेरचाहदेखि खेतबारीको पसिनासम्म र पर्यावरणको ढेकदेखदेखि स्थानीय बिउ बिजन जोगाउनेसम्मका काममा महिलाहरू नै पर्यावरणको अग्रपंक्तिमा रहेका छन्। त्यसैले प्रकृतिको संरक्षिका र अन्नदाताका रूपमा रहेका ग्रामीण महिलालाई कृषि पेशामा समान अधिकार, सीप प्रविधि र नीतिगत निर्णयमा अर्थपूर्ण सहभागिता गराउनु आजको मुख्य आवश्यकता रहेको छ। यस वर्षको शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 71 देशका 1098 जना आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 यस याममा 41 हिमाल चढ़न 130 टोलीलाई आरोहण अनुमति दिएको हो। अनुमति लिनेमा 833 पुरूष र 265 जना महिला आरोही रहेका छन्। आरोहण अनुमति बापत सरकारले 28 करोड़ 24 लाख रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन गरेको छ। यस याममा सबैभन्दा बढ़ी आकर्षक 8163 मिटर अग्लो मनासलो हिमाल बनेको छ। मनासलो आरोहणका लागि मात्रै 43 टोलीका 500 जनाले अनुमति लिएका छन्, जसबाट 22 करोड़ 58 लाख रूपियाँ भन्दा बढ़ी रोयल्टी प्राप्त भएको छ। यस्तै अमादम बलमका लागि 178 जना र हिमलुङ हिमालका लागि 94 जनाले अनुमति लिएका छन्। धौलागिरी, मकालु, पुथा, हिउँचुली जस्ता अन्य हिमालमा पनि आरोहण अनुमति लिएका छन्। विभागका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढ़ी चीनका 132 जना नागरिक रहेका छन्। त्यसै गरी रशियाका 96, अमेरिका अमेरिकाका 94 र फ्रान्सका 93 जना आरोही नेपाल आएका हुन्। नेपालका लागि 26 जनाले एसयममा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ। नेपालले कांग्रेसले 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भएको मतगणनाको अन्तिम परिणाम आज बेलुकीसम्म आइसक्ने जनाएको छ। मतदान सकिएको 7 दिन भइसक्दा पनि मतगणना चलिरहेका बेला निर्वाचन समितिले आजै सबै नतिजा सार्वजनिक गर्ने दावी गरेको हो। सानेपामा रहेको केन्द्रीय कार्यालयमा मतगणना भइरहेको छ। सभापतिमा गगन कुमार थापा निर्वाचित भइसक्नु भएको छ। त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको छ भने खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी हुनुभएको छ। महामन्त्री खुलामा प्रदीप पौडेल, उदय शमशेर राणा तथा महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित हुनुभएको छ। सहमहामन्त्री तर्फ खुलामा रामहरी खतेउडा र अजय बाबु शिवाकोटी सहित अन्य विभिन्न क्लस्टरका पदाधिकारीहरूको परिणाम पनि आइसकेको छ। निर्वाचन समितिका अनुसार बाँकी रहेका केही क्लस्टरका केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेकाले आज बेलुकीसम्म सम्पूर्ण परिणाम घोषणा गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चाँदीको भावमा उच्च गिरावट, दशैंमा मौसम सामान्यतया सफा रहने लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल र विश्व बैंक बीच सम्झौता, ठूलो भूकम्पपछि नेपालले छिटो वित्तीय स्रोत प्राप्त गर्न सक्ने, आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, प्रकृति संरक्षण, कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज नेपाली बजारमा चाँदीको भाव उच्च दरमा घटेको छ। हिजो तोलाको 4255 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4035 रूपियाँमा झरेको हो। यो भनेको 5.17% गिरावट हो। यस्तै सुनको भाव आज तोलाको 1100 रूपियाँले घटेको छ। हिजो तोलाको 2,89,500 रूपियाँमा कारोबार भएको सुन आज 2,88,400 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसपालिको दशैंमा मौसम समग्रमा अनुकूल र सफा रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिसकेको छ भने अहिले देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज र भोलि देशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। मौसमविद संजीव अधिकारीका अनुसार आज मध्य र पश्चिमी भेगका हिमाली भूभाग तथा केही पहाड़ी क्षेत्रमा छिटपुट पानी पर्न सक्छ। भोलि यो प्रणाली पूर्वतर्फ सर्ने भएकाले पूर्वी हिमाली र पहाड़ी भेगमा पनि हल्का वर्षाको अनुमान छ। पर्सीदेखि भने यो मौसमी प्रणाली कमजोर भई देशभरकै मौसम क्रमशः सुधार हुँदै जानेछ। महाशाखाका अनुसार दशैंको मुख्य दिनहरूमा मौसम प्रतिकूल हुने कुनै सम्भावना छैन। दशैं लक्षित विस्तृत विवरणका लागि महाशाखाले चाँडै नै विशेष मौसम बुलेटिन समेत सार्वजनिक गर्ने तयारी गरेको छ। बड़ा दशैं नवरात्रको 5औं दिन आज नवदुर्गा भवानीको 5औं रूप स्कन्द माताको श्रद्धा र निष्ठापूर्वक पूजा आराधना गरिँदैछ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएस का लागि नयाँ आपूर्ति अभियान शुरू गर्दै स्पेस एक्सको फाल्कन 9 रकेटको मुख्य बुस्टर भने उडान लगत्तै पृथ्वीमै फर्किएर सुरक्षित अवतरण भएको छ। अन्तरिक्ष यानलाई माथिल्लो कक्षामा धकेलेपछि रकेटको मुख्य भाग अर्थात बुस्टर उछिटिएर सुरक्षित रूपमा पृथ्वीमा फर्किएको हो। रकेटलाई बारम्बार प्रयोग गर्ने यो प्रविधिको सफलताले भविष्यमा हुने अन्तरिक्ष यात्रा र अनुसन्धानको लागत उल्लेख्य रूपमा घटाउनेछ। यसै उडान मार्फत 2,860 किलो खाद्य सामग्री र वैज्ञानिक उपकरण बोकेको ड्रागन अन्तरिक्ष यान भने अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ अघि बढ़ेको छ। यो यान आज अन्तरिक्ष केन्द्रमा जोड़िनेछ। यस मिशनमा कृत्रिम आँखाको पर्दा उत्पादन गर्ने प्रविधि, 3D मुटुको तन्तुका मोडेल र नयाँ सोलार पठाइएको छ। आउँदो नोभेम्बरको मध्यमसम्म अन्तरिक्ष केन्द्रमै रहने यो यान वैज्ञानिक अनुसन्धानका महत्वपूर्ण नमूनाहरू बोकेर क्यालिफोर्नियाको समुद्रमा फर्किनेछ। पुनः प्रयोग योग्य रकेट प्रविधिको यो सफलताले भविष्यमा मानवलाई मंगल ग्रह र चन्द्रमासम्म पुर्याउने दीर्घकालीन मिशनहरूलाई अझ सहज बनाउने विश्वास लिएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत घरेलु टोली ओमानसँगको खेलमा क्यानाडाले टस जितेको छ। अल अमिरात क्रिकेट मैदानमा अहिले ब्याटिङ गरिरहेको छ। क्यानाडाले ताजा अवस्थामा 14 ओभरको खेलमा 3 विकेट गुमाएर 75 रन जोडेको छ। लीग टू श्रृंखलाको यो 136 खेलो लीग टू तालिकामा ओमान 30 खेलबाट 33 अंकसहित चौथो स्थानमा छ। क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं स्थानमा छ। यो श्रृंखलामा नेपाल पनि छ। नेपाल 34 खेलबाट 28 अंकसहित छैटौं स्थानमा छ। लीग टूमा शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अब नेपालले पर्सि शनिबार क्यानाडा र आउँदो सोमबार ओमानसँग खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भूकम्पीय जोखिम सुरक्षाका लागि नेपाल र विश्व बैंक बीच सम्झौता। ठूलो भूकम्पपछि नेपालले छिटो वित्तीय स्रोत प्राप्त गर्न सक्ने। आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। प्रकृति संरक्षण र कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय। शरद ऋतुमा हिमाल आरोहणका लागि 71 देशका 1098 आरोहीले लिए अनुमति। 28 करोड़ भन्दा बढ़ी रोयल्टी संकलन। स्पेस एक्सको रकेट बुस्टर पृथ्वीमा सफल अवतरण। पुनः प्रयोगयोग्य अन्तरिक्ष प्रविधिमा नयाँ सफलता। 2800 किलो सामग्री सहितको यान भने आईएसएस तर्फ जाँदै। र विश्वकप क्रिकेट लीग टूमा ओमानसँगको खेलमा क्यानाडा पहिले ब्याटिङ गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो।

0: 94.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आइसियू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 082-5563-218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हारजोर्नी नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
12: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
13: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
15: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
14: पिसाब खोल्ने समस्या,
15: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
14: पाठेघरमा मासु पलाउने,
15: निसन्तान महिलाको चेक जाँच,
14: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
16: बिरामी जाँचो निमित्त यही असोज 30 गते शुक्रबार
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590-847, 082-5590-847।
18: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्ने खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
19: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
20: फोन नम्बर 082-5562-601 98578-35990 98578-31684।
21: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
22: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अट्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
23: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
22: यौन उत्तेजना नहुने,
23: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
22: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
23: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
24: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार,
25: समय बिहान 11 बजेदेखि।
26: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
25: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-08।
27: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
28: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-5591-794, मोबाइल नम्बर 98227-74-94।

टेस्टिङ प्रोग्राम प्रिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5584 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 98478673।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: आई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लगी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: दाङबासीको लागि खुशीको खबर
2: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
3: यासुदा सामसुङ पानासोनिक अकारिटेक सानसुई हवाकिन प्रेस्टिज सेम्फोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
2: दसैँ तिहार विशेष अफर
3: इएमआई र एक्सचेन्ज सुविधा
2: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
3: 56 जनालाई विकली विनर प्राइज
2: 7 जनालाई बम्पर प्राइजमा यसुदा रेफ्रिजरेटर
3: ग्रान्ड बम्पर प्राइजमा यसुदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका
4: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
1: सम्पर्क स्थान लखन पार्क घोराही चौध दाङ
4: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001
5: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-7।
5: हेलो पिङ्की,
6: बोल्दिन।
5: एलईडी टिभी किन्न जाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
5: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
6: पाइनी भएर त जान लाग्यो नि।
5: हो र? कहाँ?
6: भन्दिन के?
5: सत्य भन्दिनौ?
6: आई लभ यु पिङ्कुली भनेको।
5: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराइदान।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराइदान।
5: फोन नम्बर
6: 082-5627-452
5: 082-5627-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
11: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77,000 नेहरु र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
9: घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।

दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। एनआईसी एशिया बैंकले राजपुर गाउँपालिका 4 का नवीन योगीलाई घातक रोग बीमा बापत 10 लाख रूपियाँ उपलब्ध गराएको छ। आज बुधबार बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत खाता खोलेका योगीलाई घातक रोग बीमा क्रिटिकल इलनेस इन्स्योरेन्स बापतको रकम उपलब्ध गराएको हो। योगीले राजपुर गाउँपालिकाको जंगरहवा शाखाबाट बैंकिङ सेवा लिँदै आउनुभएको छ। बैंकको राजपुर शाखाले उहाँलाई 10 लाख रूपियाँको चेक हस्तान्तरण गरेको छ। बैंकले आईईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत ग्राहकलाई घातक रोग बीमाको सुविधा उपलब्ध गराएको हो। दशैं पर्व शुरू भएसँगै गाउँ फर्किनेको संख्या बढ़दै गएको छ। रोजगारी तथा अध्ययनको सिलसिलामा शहरमा रहेकाहरू गाउँ फर्किन थालेका छन्। तुलसीपुरबाट गाउँ फर्किने यात्रुको चाप पनि अत्यधिक बढ़ेको छ। तुलसीपुरको नयाँ बस पार्क, सल्यान रोड लगायतका ठाउँमा गाड़ी पर्खिरहेको अत्याधिक भेट हुने गरेको छ। तर नजिकै दूरीमा यात्रा गर्ने यात्रुलाई लैजान नमान्ने गरेको यात्रुहरूको गुनासो छ। सल्यानको कपुरकोट गाउँपालिका वड़ा नम्बर 5 सिसनेरीका खेमराज रोकाले गाड़ीका स्टाफले नजिकैको यात्रुलाई चढ़ाउन नमान्ने गरेको बताउनुभयो। चाड़पर्वमा गाउँ फर्किने यात्रुका कारण सार्वजनिक सवारीमा अत्यधिक चाप बढ़ेपछि अत्याधिक शास्ति समेत भएको यात्रुहरूले गुनासो गरेका छन्। गाड़ी पाउन मुस्किल पर्ने र गाड़ी पाए पनि सहजै यात्रा गर्न नसकिने अवस्था रहेको बबई गाउँपालिका साथ तिलसरा ओलीले बताउनुभयो। कोचाकोचको यात्रा गर्दा दुर्घटनाको जोखिम समेत हुने गरेको उहाँले बताउनुभयो। सेट क्षमता भन्दा बढ़ी यात्रु राख्ने गरेका कारण निकै शास्ति खेप्नु परेको सल्यानको कुमा गाउँपालिका 5 की रेखा पोखरेलले बताउनुभयो। दशैं नजिकै गर्दा नियमित हवाई उडान नहुँदा हिमाली जिल्ला मुगु जाने यात्रु नेपालगंजमा अलपत्र परेका छन्। हिमाली क्षेत्रमा उडान गर्दै आएका जहाज पर्यटक ओसार्न अन्यत्र गएपछि मुगु जाने यात्रुले शास्ति खेप्नु परेको हो। छायानाथ राणा नगरपालिका 6 का केशव रावलले दशैंका लागि घर फर्किने यात्रुको चाप बढ़िरहेका बेला नियमित उडान नहुँदा थप शास्ति खेप्नु परेको बताउनुभयो। दुर्गा फिमेल ट्रेड नेपाल प्रालिकी संस्थापक दुर्गालक्ष्मी रावलका अनुसार हवाई उडान नियमित नहुँदा मुगु भ्रमणमा आएका 2 जना विदेशी नागरिक समेत गत सोमबार काठमाण्डु फर्किन बाध्य भएका थिए। उहाँले हवाई सेवा अनियमित हुँदा पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको बताउनुभयो। हवाई उडान नियमित बनाउन स्थानीय राजनीतिक दलका नेता र प्रशासनले पहल गर्नुपर्ने उहाँको सुझाव छ। चाड़पर्वका बेला हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने यात्रुहरूको माग छ। राधा नागरिक उड्डयन कार्यालय तालचाका प्रमुख भुवन थापाका अनुसार एयरलाइन्सको उडान तालिका अनुसार आइतबार र बिहिबार नेपाल वायु सेवा निगम, सोमबार र मंगलबार समेत एयर, बुधबार र बिहिबार सीता एयर तथा शुक्रबार र शनिबार रारा एयरले तालचा विमानस्थलमा उडान गर्ने कार्यतालिका छ। तर निर्धारित कार्यतालिका अनुसार नियमित उडान हुन नसकेको उहाँले बताउनुभयो। र आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान भन्ने नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्रसंघले सन् 2026 अन्तर्राष्ट्रिय महिला किसान वर्षका रूपमा समेत घोषणा गरेकाले यस वर्ष ग्रामीण महिलाको भूमिका थप चर्चामा छ। खाद्य सुरक्षा, कृषि उत्पादन र गरीबी निवारणमा ग्रामीण महिलाहरूको ठूलो योगदान रहेको छ। विश्व खाद्य प्रणाली र कृषि श्रमको ठूलो हिस्सा ओगटे पनि जमीनको स्वामित्व, कर्जा र आधुनिक प्रविधिमा जाने अझै पनि महिलाको पहुँच सीमित रहेको छ। नेपाल जस्तो कृषि प्रधान देशमा घर वरिपरिको हेरचाहदेखि खेतबारीको पसिनासम्म र पर्यावरणको रेखदेखदेखि स्थानीय बिउ बिजन जोगाउनेसम्मका काममा महिलाहरू नै अग्रपंक्तिमा छन्। त्यसैले प्रकृतिको संरक्षिका र अन्नदाताका रूपमा रहेका ग्रामीण महिलालाई कृषि पेशामा समान अधिकार, सिप प्रविधि र नीतिगत निर्णयमा अर्थपूर्ण सहभागिता गराउनु आजको मुख्य आवश्यकता रहेको छ। हवस्त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्, तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राखीहल रोड, छोराही दाम,
6: सम्पर्क मोबाइल 98477
7: र 98578 3689।
8: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा, प्राइम डेन्टल क्लिनिक।
9: प्राइम डेन्टल क्लिनिक, नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917494, मोबाइल नम्बर 98227794।
10: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
11: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471 93944, 98471 93944।

0: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
1: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
0: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
1: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
0: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
1: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
1: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
0: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
0: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
1: सम्पर्क नम्बर 082-560-23।
0: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
2: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
3: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: reverse osmosis तथा UV sterilized and ozonized प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: दुर्गबारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क दुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98-478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डीफोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
1: दाङबासीको लागि खुसीको खबर
8: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
9: यासुदा सामसुङ पानासोनिक अकारिटेक सान्सुई हवाकिन प्रेस्टिज सेम्फोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
8: दसैँ तिहार विशेष अफर
9: इएमआई र एक्सचेन्ज सुविधा
8: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
9: 56 जनालाई विकली विनर प्राइज
8: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर
9: ग्रान्ड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका
10: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
1: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ
10: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001
11: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
2: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
3: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
2: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
3: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
2: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि मोबाइल नम्बर 98494-67487।
4: अपराधको साम्राज्य देखिने अपराधीको अन्त्यसँगै निर्मूल हुँदैन।
5: हिन्दूहरूको महान चाड विजया दशमीको पावनमय अवसरमा यस भिएफएक्स सिनेमा घोराही 10 सौडीको लद्दाङमा यही असोज 29-30 र 31 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाको चलचित्र 12 गाउँ 2।
4: मेरो साम्राज्यमा आएर मलाई ललकार्ने यो साम्राज्यको राजा हुँ म, राजा अब भन तको
6: अबाट आमा 2 बर्खा।

0: छ माया छपक्कै टु
1: तेरो त नियतै खराब छ है
2: कमिला
3: मैले दिए औठे चिनो राख छपक्क मैले दिए औठे चिनो राख छपक्क लौ राख छपक्क
0: साथै बाह्र गाउँ टु पनि भव्य प्रदर्शन भइरहेको छ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
4: एउटा चट्टानले बनेको पहाड हो।

0: होइन भाइलाई लखर लखर कहाँ हिँडिस
1: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
0: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
1: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
1: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
4: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर कार्पेन्टर मेसिन स्टिल फिक्सर सटरिङ कार्पेन्टरको माग आएको छ साथमा तीन टाइम खाना बस्न फ्री महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी 4 घण्टा ओभर टाइम गर्न मिल्ने मासिक 60 देखि 70 हजार नेहरू र लेबरको हकमा 50 हजार सम्म कमाई हुने उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने
2: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578 45226
5: मध्य पश्चिम ट्राङ च्याक यति बेला दिउँसोको 2 बजेको छ

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। उत्कृष्ट कार्य सम्पादन र नव प्रवर्तनकारी कार्य गरेको भन्दै जिल्ला हुलाक कार्यालय सल्यान देशभरका 4 नमूना हुलाक कार्यालय मध्ये छनौट भएको छ। 152 विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले जिल्ला हुलाक कार्यालय सल्यान सहित देशभरका 4 जिल्ला हुलाक कार्यालयलाई नमूना कार्यालयका रूपमा छनौट गरी सम्मान गरेको हो। हुलाक सेवा विभागले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणि रेग्मीलाई प्रशंसा पत्र हस्तान्तरण गर्नुभएको थियो। कार्यालयको कार्य सम्पादनमा सुधार, सेवा प्रवाहको प्रभावकारिता र नव प्रवर्तनकारी कार्यमा गरेको प्रयासको मूल्याङ्कनका आधारमा नमूना कार्यालयका रूपमा छनौट गरिएको जनाइएको छ। जिल्ला हुलाक कार्यालय सल्यानका प्रमुख तथा हुलाक अधिकृत रेग्मीले नमूना कार्यालयका रूपमा छनौट हुनुमा जिल्लाका सम्पूर्ण हुलाक कर्मीको मेहनत र योगदान रहेको बताउनुभयो। कार्यालयले आगामी दिनमा हुलाक सेवालाई थप प्रभावकारी, व्यवस्थित र सेवाग्राही मैत्री बनाउन जिम्मेवार र प्रतिबद्ध भएर काम गर्ने जनाएको छ। भारतीय बजारबाट भन्सार छली गरी नेपाल भित्राइएको ठूलो परिमाणको मदिरा पश्चिम नवलपरासीमा प्रहरीले बरामद गरेको छ। प्रहरीले आज सुस्ता गाउँपालिका 5 महलबारी स्थित भित्री सड़क खण्डमा करिब 14,84,000 रूपियाँ बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार भारतीय बजारबाट अवैध रूपमा नेपालतर्फ मदिरा भित्राइँदै गरेको गोप्य सूचनाको आधारमा प्रहरीले उक्त क्षेत्रमा छापा मारेको थियो। प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मदन थापाका अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङ इलाका प्रहरी कार्यालय बेलातारी र प्रहरी चौकी रामनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले 11 ठूला हरिया झोलामा ल्याउँदै गरेको अवस्थामा मदिरा बरामद गरेको हो। प्रहरीले 7 वर्ष पुरानो रमका 750 मिलिलिटरका 742 बोतल बरामद गरेको जनाएको छ। प्रति बोतल अनुमानित 2,000 रूपियाँका दरले बरामद गरिएको कुल मूल्य 14,84,000 रूपियाँ हुने प्रहरीले जनाएको छ। सीमा क्षेत्रबाट हुने अवैध मदिरा कारोबारमा संलग्न व्यक्तिहरू तथा सम्भावित गिरोहबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दशैं पर्व शुरू भएसँगै गाउँ फर्किनेको संख्या बढ़दै गएको छ। रोजगारी तथा अध्ययनको सिलसिलामा शहरमा रहेकाहरू गाउँ फर्किन थालेका छन्। तुलसीपुरबाट गाउँ फर्किने यात्रुको चाप पनि अत्यधिक रहेको छ। तुलसीपुरको बस पार्क, सल्यान रोड लगायतका ठाउँमा गाड़ी पर्खिरहेको अत्यधिक भीड़ हुने गरेको छ। तर नजिकै दूरीमा यात्रा गर्ने यात्रुलाई लैजान नमान्ने गरेको यात्रुहरूको गुनासो छ। सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर 5 सिस्नेरीका खेमराज रोकाले गाड़ीका स्टाफले नजिकैको यात्रुलाई चढ़ाउन नमान्ने गरेको बताउनुभयो। चाडपर्वमा गाउँ फर्किने यात्रुका कारण सार्वजनिक सवारीमा अत्यधिक चाप बढ़ेपछि अत्यधिक शास्ति समेत भएको यात्रुहरूले गुनासो गरेका छन्। गाड़ी पाउन मुस्किल पर्ने र गाड़ी पाए पनि सहजै यात्रा गर्न नसकिने अवस्था रहेको बबई गाउँपालिका साथ तिल सरावलीले बताउनुभयो। चोक चोकको यात्रा गर्दा दुर्घटनाको जोखिम समेत हुने गरेको उहाँले बताउनुभयो। सीट क्षमता भन्दा बढ़ी यात्रु राख्ने गरेका कारण निकै शास्ति पाउनु परेको सल्यानको कुमार गाउँपालिका 5 की रेखा पोखरेलले बताउनुभयो। सरकारले भोटेकोशी वादीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 4,108 परिवारलाई प्रति परिवार 45,000 रूपियाँका दरले नगद सहायता वितरण गरेको छ। विश्व खाद्य कार्यक्रम WFPले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणाली मार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार गाउँपालिकाको समन्वयमा प्रभावित परिवारको पहिचान गरी रसुवा 5, नुवाकोट 4 र धादिङ 2 गरी 11 पालिकाका प्रभावित परिवारलाई सहायता उपलब्ध गराएको हो। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका झण्डै 1,400 परिवारलाई पनि 3 दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले भोटेकोशी बाढ़ी पीड़ितका लागि 3
वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढ़ाइएको बताउनु भएको छ। उहाँले प्रभावितलाई 6 महिनाभित्र स्थायी आवासमा रूपान्तरण गर्ने जानकारी दिनुभयो। सरकारले बाढ़ी पीड़ित परिवारलाई 5 महिनासम्म मासिक 15,000 रूपियाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। 4 जना भन्दा बढ़ी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यका लागि 2,000 रूपियाँका दरले थप रकम उपलब्ध गराइनेछ। प्रभावित परिवारलाई आउँदा 3 महिनाका लागि 45,000का दरले आर्थिक सहायता उपलब्ध गराउने प्रक्रिया पनि अघि बढ़ाएको उहाँले बताउनुभयो। हवस् त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीबी रोड खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: No it like pro. Rasita pao from 2 and 4. Sancha yes ma hamro patro. Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo sabai sajilo. Tapai pani download garnu ho. Kineki yesma sabai cha.
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डीफोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653-23।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 9847810030 र 9829-54555।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
14: डाक्टर राजीव ढकाल MBBS MS FMAS DNAS अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू
15: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
14: एपेन्डिसाइटिस हाइड्रोसिल हर्नियाको चिरफार,
15: पुरुषको लिंग सम्बन्धी समस्या,
14: पिसाब पोल्ने समस्या,
15: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
14: पाइल फिस्टुला होमोराइड साइनसको समस्याको चिरफार तथा उपचार,
15: शरीरको कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार।
14: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: डाक्टर भेट्ने समय
14: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
15: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
14: साँझ 5 बजेदेखि 8 बजेसम्म।
16: सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराङ्गी दाङ। फोन नम्बर 0825 6502 98 4178 1617 र 98 4175 6043।
17: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
18: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858 34910।
17: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

Thank you.

0: 4552
1: 082-562-452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
2: दाङबासीको लागि खुसीको खबर,
3: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
4: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
3: दसैँ तिहार विशेष अफर,
4: इएमआई र एक्सचेन्ज सुविधा,
3: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
4: 56 जनालाई विकली विनर प्राइज,
3: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर,
4: ग्रैंड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वाशिंग मेसिन जित्ने मौका।
5: अब हाम्रै घोराई शहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
2: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ,
5: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001।
6: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुशीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
8: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
12: सीता के भयो तिमीलाई घुम्चोएर बसेछौ
13: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
12: के कुरा गर्छ निले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
13: ए ठिकै छ म जानु त धेरै ठाउँ गाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
14: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
18: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 70,000 नेहरू र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
16: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9858745226।
19: ल हजुर गजबको अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, शेयर गर्नुहोस्। 50,000 काटौँ, पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
20: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,63,000 काठमाडौँ छाडे। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह। हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू। आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी। सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने। बैंकमा 12 खर्ब भन्दा धेरै तरलता, तर उत्पादन र रोजगारीमा लगानी बढ़ेन। 2 महिनामा 4,36,00,000 रूपियाँ रेमिट्यान्स भित्रियो। इजरायली सेनाले 2,000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक। स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न माग। र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने। नेपाल खबरमा अब पूरा खबर। दशैं मनाउन घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,63,000 जनाले काठमाण्ड उपत्यका छाडेका छन्। काठमाण्ड उपत्यकाबाट गाउँघर फर्किने यात्रुको सबैजसो नाकामा यति बेला चाप बढ़ेको छ। काठमाण्ड उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार घटस्थापनादेखि आज बिहानसम्म 37,964 गाड़ी मार्फत 2,62,753 जना यात्रु बाहिरिएका हुन्। अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायको सिलसिलामा काठमाण्डौ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किने क्रम बढ़ेसँगै उपत्यकाको बस पार्क र प्रमुख नाकामा यात्रु र गाड़ीको चाप बढ़ेको हो। नागडुंगा, फर्पिङ, थानकोट, भीमडुंगा, तीनपिप्ली, साँखु, भक्तपुर, भट्टेडाँडा लगायत नाकाबाट दशैंका लागि घर फर्किनेको चाप बढ़दै गएपछि जाम तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरेको प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताउनु भएको छ। भोलि शुक्रबारपछि विदा हुने भएकोले यात्रु बाहिरिने क्रम थप बढ़नेछ। यसपालि झण्डै 10,00,000 काठमाडौँ उपत्यका छोड्ने अनुमान गरिएको छ। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई उहाँको आग्रह छ। नागडुंगा नौबिसे सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायत प्रमुख सड़कमा दुईतर्फिने गाड़ी सहज रूपमा चलिरहेका ट्राफिक प्रहरीको भनाई छ। यसैबीच मकवानपुरको हेटौँडा भैंसे भीमफेदी कुलेखानी हुँदै फर्पिङ सड़क पार गर्ने गाड़ीका लागि आजदेखि टाइम कार्ड लागू भएको छ। चाडपर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सार्वजनिक गाड़ीको गति नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरीकारले मकवानपुरले टाइम कार्ड लागू गरेको हो। लागू भएको टाइम कार्ड अनुसार हेटौँडाबाट भैंसेसम्म 25 मिनट, भैंसेबाट भीमफेदीसम्म आधा घण्टा, भीमफेदीबाट कुलेखानीसम्म 40 मिनट र कुलेखानीबाट फर्पिङसँग 45 मिनट तय भएको जिल्ला प्रहरीकारले मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनु। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम संचालन निर्देशिका 2083 जारी गरेको छ। यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073का कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य अधिकार र आवश्यकता अनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ। निर्देशिका अनुसार सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। निर्देशिकाले आमाको दूधलाई प्रति स्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 को प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री वितरण र प्रवर्धनलाई नियमन गरी स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्नेछ। सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति अर्थात फोकल पर्सन तोक्नुपर्ने व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थामा 12.66 खर्ब रूपियाँ अधिक तरलता रहनुका साथै वार्षिक 23 खर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिँदा पनि लगानी भने बढ़ेको छैन। मुख्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी बढ़न नसक्दा रोजगारी विस्तार समेत प्रभावित भइरहेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अनुसार उपलब्ध पूँजी उत्पादनमा परिचालन हुन नसक्नुका साथै बजारमा माग कमजोर हुँदा अर्थतन्त्र कमजोर बन्न पुगेको छ। एकातर्फ निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षा अनुसार बढ़न सकिरहेको छैन भने नीतिगत तथा प्रशासनिक झन्झट कायम रहनुले अर्थतन्त्रको गति सुस्त बनेको महासंघले निष्कर्ष निकालेको छ। आर्थिक वर्ष 82-83 नेपालको आर्थिक वृद्धि दर 3.85% सीमित छ। सरकारले यो अवधिका लागि 7% आर्थिक वृद्धिको लक्ष्य राखेको थियो। विश्व बैंकको सन् 2026 तथ्याङ्क उद्धृत गर्दै महासंघले नेपालको आर्थिक वृद्धि दर 3.7% रहँदा दक्षिण एशियाको औसत 6.9%, भारतको 7.1% र चीनको 4.5% रहेको उल्लेख गरेको छ। महासंघका अनुसार आर्थिक वृद्धिको सुस्तता, कमजोर माग र लगानीको न्यून विस्तारले उद्योग तथा व्यवसायको गतिविधिमा प्रत्यक्ष असर पारेको छ। नेपालका उद्योगहरू औसत 44.5% क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्। व्यवसायिक आत्मविश्वास पछिल्ला 36 वर्ष यताकै न्यून स्तरमा रहेको महासंघको अनुभव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
3: हैन ए दाई, यति कुरामा किन चिन्ता लिनु भएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईले नार्क सिमिट एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
4: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
3: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514-14982 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
4: व्हाट्सएप नम्बर 98514-14982 होइन त? अनि त्यसपछि
3: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
4: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
3: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
5: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
3: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमा काचन फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू साउन र भदौ दुई महिनामा 4,36,36 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ यो रकम पोहोरका दुई महिनाको तुलनामा 23.9% बढ़ी हो नेपाल राष्ट्र बैंकले केही बेर अघि सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या पोहोरका दुई महिनाको तुलनामा यसपालि केही कम भए पनि अमेरिकी डलरको मूल्य बढ़ेका कारण यसपालि रेमिट्यान्स भने बढ़ेको हो यसपालि साउन र भदौमा 1,30,483 युवा वैदेशिक रोजगारीमा गएका छन् यो संख्या पोहोर दुई महिनामा 1,36,000 रहेको थियो अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले नेपालले भोगेको प्राकृतिक विपदपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गर्नुभएको छ थाइल्याण्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डाक्टर वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भएको भेटवार्तामा अर्थमन्त्री वाग्ले विपदपछिको पुनरुत्थान जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताका अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न काण्डलाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ त्यस अवसरमा अध्यक्ष काण्डले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो अब विदेशको खबर सन् 2023 को अक्टोबर महिना यता इजरायली सेनाले 2,000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक भएको छ इजरायली सेनाले प्यालेस्टिनी बालबालिकाहरूलाई निशाना बनाउने क्रम अझ तीव्र पारेको प्यालेस्टिनी प्रिजनर्स सोसाइटीको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ अहिले कम्तीमा 350 प्यालेस्टिनी बालबालिकाले इजरायली जेलहरूमा कठोर परिस्थिति भोगिरहेका खबरमा उल्लेख छ कुनै अभियोग वा रिहाईको मिति नतोकी हिरासतमा राख्ने इजरायली नीतिलाई संस्थाले थप उल्लंघन र अपराध भनेको छ यसले बालबालिकालाई अनिश्चित भविष्यको सामना गर्न बाध्य पार्ने र उनीहरूलाई पारिवारिक तथा शैक्षिक स्थिरताबाट वञ्चित गर्ने संस्थाको भनाइ छ प्यालेस्टिनी प्रिजनर्स सोसाइटीले स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न अनुसन्धान लागू गर्न तथा इजरायली जेलहरूमा यातना भोकमरी र उपचारको अस्वीकार्य अन्त्य गर्न वास्तविक अन्तर्राष्ट्रिय कार्यवाहीको लागि आह्वान गरेको छ अब खेल खबर रियल मड्रिडका भिनिसियस जुनियरले स्पेनिश लीगमा बार्सिलोनासँगको आउँदो खेल गुमाउने भएका छन् गएको हप्ता लालिगामा भिल्लारियलसँगको खेलका क्रममा विपक्षी खेलाड़ीको कपाल तानेको घटनामा उनलाई चार खेलको प्रतिबन्ध लगाइएको छ ब्राजिलका फरवार्डले मड्रिडका आउँदो चार लीग खेलहरू गुमाउनेछन् यसमा यही अक्टोबर 25 प्रतिद्वन्दी तथा लीग च्याम्पियन बार्सिलोनासँग हुने बहुप्रतीक्षित एल क्लासिलो खेल पनि समावेश छ स्पेनिश फुटबलका दुई ठूला र परम्परागत प्रतिद्वन्दी क्लबहरू रियल मड्रिड र बार्सिलोना बीच हुने खेललाई एल क्लासिको भनिन्छ विश्व फुटबलमै यो खेल सर्वाधिक हेरिने र रोमाञ्चक क्लब स्तरीय खेल मानिन्छ गएको हप्ता भिल्लारियलसँगको खेलमा भिनिसियसले रातो कार्ड पाएपछि स्पेनिश महासंघको अनुशासन समितिले हिजो उनीमाथि प्रतिबन्धको घोषणा गरेको हो चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक पट स्थापनादेखि आज बिहानसम्म झण्डै 2,83,000 काठमाडौँ छाडे लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने बैंकमा 12 खर्ब भन्दा धेरै तरलता तर उत्पादन र रोजगारीमा लगानी बढ़ेन दुई महिनामा 4,36,36,000 रूपियाँ रेमिट्यान्स भित्रियो इजरायली सेनाले 2000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक, स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न माग, र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक बङ्गालीबाट किनेर हेर न।
1: लौ त, म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: बङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825635775।
2: सम्पर्क नम्बर 98478273।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर हेर्नुहोस् बङ्गाली सु मेटेरियल सेन्टरमा।
8: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
9: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा।
10: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
9: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोर्निङ सम्बन्धी अपरेशन सेवा।
11: अन्य विशेषज्ञ सेवाहरू:
12: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
14: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
16: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
18: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
19: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825635218।
20: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
21: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
22: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
22: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
21: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
22: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
21: पाठे घरमा मासु पलाउने,
22: निसन्तान महिलाको चेक जाँच,
21: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
23: बिरामी जाँचाउने मिति यही असोज 30 गते शुक्रबार।
21: सम्पर्क दिव्य फार्मेसी, घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825954010, मोबाइल नम्बर 98478893 र 98095812871।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
25: विगत
0: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
6: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गोटिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक
25: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा सम्पर्क नम्बर 082551794 मोबाइल नम्बर 98227794

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु,
5: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
4: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाम,
7: प्रोप्रेटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847779770
8: र 9857830689।
9: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराही दाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 9857-32-819
13: र 9857-32-223।
14: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
15: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
14: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा हिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
11: फोन नम्बर 082-563-479,
8: मोबाइल नम्बर 9894-67-487।
16: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
16: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
16: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
17: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
19: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 70,000 नेहरू र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
18: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9857-45-226।
17: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
18: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
13: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
13: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
13: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
20: मध्यपश्चिम ट्राङ्क यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। यातायात क्षेत्रमा देखिएका समस्या तथा समाधानका उपायका बारेमा त्रिसिद्धेश्वरी राप्ती यातायात प्रणालीले दाङका पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रम गरेको छ। यातायात प्रणालीका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुविधीले सार्वजनिक महत्वको यातायात सेवा नागरिक मैत्री हुनुपर्ने बताउनुभयो। यातायात क्षेत्रमा देखिने कमी कमजोरी पत्रकारहरूले उजागर गर्नुपर्ने र त्यसको समाधान यातायात समितिले गर्नुपर्ने पनि प्रमुख अतिथि सुविधीले बताउनुभयो। दशैं तिहारको अवसरमा शुभकामना आदान प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा पत्रकारहरू नारायणी रजौरी, आरके शीतल, नारायण खड्का, उपेन्द्र बस्नेत, निरला आचार्य, निरला अर्याल, सुनिल पोखरेल, द्रोण केसी लगायतले यातायात क्षेत्रका बारेमा सल्लाह सुझाव दिनुभएको थियो। कार्यक्रममा यातायात प्रणालीका अध्यक्ष सुरेश हमालले पत्रकारहरूका जवाब दिँदै यातायात क्षेत्रमा देखिएका कमी कमजोरी समाधान गर्दै नागरिक मैत्री सेवाका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। त्रिसिद्धेश्वरी राप्ती यातायात प्रणालीमा दाङभित्र तथा क्षेत्रमा विभिन्न लामो दूरीका 9 रूटमा 700 गाड़ी रहेका छन् भने 2500 जना मजदूरहरू रोजगारीमा रहेका छन्। त्रिसिद्धेश्वरी राप्ती यातायात प्रणालीका प्रशासकीय सचिव नारायण प्रसाद नेउपानेले विषय प्रवेश गराउनु भएको कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गर्नुभएको थियो। दशैं तिहार पर्व नजिकै गर्दा घोराई उपमहानगरपालिका 2 ठाटी खोला निवासी 41 वर्षीय अनन्त बहादुर सार्की मादल बनाउने काममा व्यस्त हुनुहुन्छ। चाडपर्वको समयमा मादल बिक्री गर्दै मर्मतबाट राम्रो आमदानी हुने भएपछि चारजना कामदार राखेर नयाँ मादल बनाउनेदेखि मर्मतको काम गर्दै आउनु भएको बताउनुभयो। चाडपर्वलाई मौलिक संस्कृति र लोक जीवनको पहिचान मान्ने भएकाले नयाँ मादल किन्नेदेखि मर्मतका लागि दैनिक जसो 15-20 जना ग्राहक आउने गरेको बताउनुभयो। उहाँका अनुसार दशैंमा विशेष गरी थारू समुदायका मानिस आउने गरेका छन् भने तिहारमा अन्य समुदायका ग्राहकको चहलपहल हुने गर्दछ। सार्की परिवारले पुर्खादेखि नै मादल बनाउने सिपलाई पेशाका रूपमा निरन्तरता दिँदै आएको छ। मादलसँगै तबला, ढोलक लगायतका बाजा बजाउने गरेको बताउनुभयो। चाडपर्वको समयमा एक्लै भ्याउन नसकिने भएकाले चारजनालाई दैनिक झ्यालामा रोजगारीमा जोडेको भन्दै उहाँले मादलको घम बनाउनेदेखि खरी लगाउनेसम्मका काममा संलग्नलाई दैनिक 700 रूपियाँका दरले पैसा दिने गरेको बताउनुहुन्छ। उहाँका अनुसार मादल बनाउने सिप नयाँ पुस्तामा हस्तान्तरण भइरहेको छ। बुवा टंक बहादुर सार्कीबाट सिकेको सिप अनन्त बहादुरका छोरा थमराजले पनि पछिल्लो समय मादल बनाउनेदेखि बिक्री वितरणको काम गर्दै आउनु भएको छ। उत्कृष्ट कार्य सम्पादन र नवप्रवर्तनकारी कार्य गरेको भन्दै जिल्ला हुलाक कार्यालय सल्यान देशभरका 4 नमूना हुलाक कार्यालय मध्ये छनौट भएको छ। 152 विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले जिल्ला हुलाक कार्यालय सल्यान सहित देशभरका 4 हुलाक कार्यालयलाई नमूना कार्यालयका रूपमा छनौट गरी सम्मान गरेको हो। हुलाक सेवा विभागले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणि रेग्मीलाई प्रशंसा पत्र हस्तान्तरण गर्नुभएको थियो। कार्यालयको कार्य सम्पादनमा सुधार, सेवा प्रभावको प्रभावकारिता र नवप्रवर्तनकारी कार्यमा गरेको प्रयासको मूल्याङ्कनका आधारमा नमूना कार्यालयका रूपमा छनौट गरिएको जनाइएको छ। जिल्ला हुलाक कार्यालय सल्यानका प्रमुख तथा हुलाक अधिकृत रेग्मीले नमूना कार्यालयका रूपमा छनौट हुनमा जिल्लाका सम्पूर्ण हुलाक कर्मीको मेहनत र योगदान रहेको बताउनुभयो। कार्यालयले आगामी दिनमा हुलाक सेवालाई थप प्रभावकारी, व्यवस्थित र सेवाग्राही मैत्री बनाउन जिम्मेवार र प्रतिबद्ध भएर काम गर्ने जनाउनु भएको छ। र भारतीय बजारबाट भन्सार छली गरी नेपालभित्राएको ठूलो परिमाणको मदिरा पश्चिम नवलपरासीमा प्रहरीले बरामद गरेको छ। प्रहरीले बिहिबार सुस्ता गाउँपालिका 5 महलबारी स्थित भित्री सड़क खण्डमा करिब 14,84,000 रूपियाँ बराबरको अवैध मदिरा नियन्त्रण गरेको हो। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार भारतीय बजारबाट अवैध रूपमा नेपालतर्फ मदिरा भित्राइँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा छापा मारेको थियो। प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मदन थापाका अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ, इलाका प्रहरी कार्यालय बेलतारी र
प्रहरी चौकी रामनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले 11 ठूला हरिया झोलामा ल्याउँदै गरेको अवस्थामा मदिरा बरामद गरेको हो। प्रहरीले 7 वर्ष पुरानो रमका 750 मिलिलिटरका 742 बोतल बरामद गरेको जनाएको छ। प्रति बोतल अनुमानित 2000 रूपियाँका दरले बरामद मदिराको कुल मूल्य 14,84,000 रूपियाँ हुने प्रहरीले जनाएको छ। सीमा क्षेत्रबाट हुने अवैध मदिरा कारोबारमा संलग्न व्यक्तिहरू तथा सम्भावित गिरोहबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-21 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ
4: अब टाढा जानु पर्दैन नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्
3: यहाँ स्त्री रोग सेवा तथा परामर्श परिवार नियोजन सेवा तथा परामर्श विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्
4: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ
3: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ
4: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ
3: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्
4: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
3: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ
4: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
3: नेपाल परिवार नियोजन संघ दाङ शाखा
4: सम्पर्क नम्बर 082-5630-23
3: नेपाल परिवार नियोजन संघ दाङ शाखा गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
5: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
6: विस्तृत आँखा परीक्षण उपचार
7: बाल दृष्टि रोग निदान उपचार
5: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
6: सुक्खा आँखा परीक्षण तथा उपचार न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
5: कन्ट्याक्ट लेन्स सेवा
3: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
5: कृत्रिम आँखा फिटिङ गरिन्छ
6: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
5: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू अल्छी आँखा उपचार
3: डेढो आँखा उपचार
5: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
6: डबल भिजन उपचार
5: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
6: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
5: ASD डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
6: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 गलाइन दान र घोराही 15 सड़क विभाग रोड दान
3: फोन नम्बर 98-6-89-84-602 र 98-64-83-84-73
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
4: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
8: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
4: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
4: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5090-79 मोबाइल नम्बर 98-4-78-10-03 र 98-2-29-54-555
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
10: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
10: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
12: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684।

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम इनबक्सको पर्खाइमा बस्नुभएका तपाई सम्पूर्ण श्रोताहरूलाई। तपाई यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स सुन्दै हुनुहुन्छ र तपाई यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा यति बेला प्रविधिमा शालिगरामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशील ओली र कार्यक्रम तपाई यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org पनि संसारभर एकै साथ सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गर्छौ र आजको बसाइमा पनि निकै मिठा गीतहरू यहाँहरूलाई सुनाउनेछौ कार्यक्रमको अवधिभरसम्म भन्न चाहन्छु। यदि तपाई कार्यक्रममा सहभागिता जनाएर आजको बसाइमा हामीलाई साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला अनि हामीले सदाको बसाई जस्तै आज पनि त्यहाँ एउटा स्टाटस छोडेका छौं। उक्त स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौं र कुनै सल्लाह सुझाव र हामीलाई प्रतिक्रिया दिन चाहनुहुन्छ भने पनि यहाँहरूले सक्नुहुनेछ। साथै नेपालीहरूको महान पर्व विजयादशमी पनि नजिक आउँदैछ। सबैको घर आँगनमा भित्रिसकेको छ दशैं। शुभकामना पनि तपाईँहरूले यो समयमा व्यक्त गर्न सक्नुहुनेछ कार्यक्रम मार्फत भन्न चाहन्छु। र तपाई रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोटेको स्ट्याटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रम मित्रलाई गीत राख्छौं, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो मनसुनी गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स, र तपाईँ यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempire.org पनि संसार र एकैसाथ सुन्न सक्नुहुन्छ। यति बेला प्रविधिमा आजको बसाईमा शालिग्रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली, र कार्यक्रम हरेक हप्ताको बिहिबार प्रान 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौ। यति बेला साथीहरूको कमेन्ट प्राप्त भएको छ। रामलाल सुमन जीको कमेन्ट प्राप्त भएको छ। उहाँ कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, नमस्कार हजुर, मलेसियाको पेनाङबाट म रामलाल सुमन। कार्यक्रम मार्फत मिस गर्नुपर्दा साथीहरू अप्सरा दाहाल भट्टराई, जमीनदार बाउको इमान्दार छोरो पवित्र राई, राई अनिता, मिडिया प्रेमी निर्मला बनेम, मनिषा कार्की, कुर्बाङ हवारी सर लेख्नु भएको छ, घायल अभिराम सुनुवार, मनिषा छेत्री, मिडिया प्रेमी सुनुवार, सम्झना पुच्ची, संस्कृति लामा, सरस्वती खत्री, अञ्चिता मल्ल ठकुरी छेत्री, बुद्ध वज्राचार्य सिम्पल सरिना लेख्नु भएको छ, टीकाराम सुनुवार, कुमार पूर्वेली कान्छा, पवन श्रेष्ठ, युक्त प्रसाद श्रेष्ठ, राज घले मगर, माया राई लगायत सम्पूर्णमा विजयादशमीको धेरै धेरै शुभकामना सँगै विदा भई नमस्ते बाई लेख्नु भएको छ। रामलाल सुमनजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाइमा पनि तपाईँको सहभागिता यसै गरी रहनेछ कार्यक्रममा, र रामलाल सुमनजीलाई फेरि पनि धन्यवाद। यसै गरी अर्को साथी हुनुहुन्छ थम्मन परियारजीको कमेन्ट प्राप्त भएको छ। थम्मनजी पनि हामीलाई नियमित रूपमा सुन्ने गर्नुहुन्छ, र कार्यक्रममा पनि समयले साथ दिएसम्म सहभागी जनाएर पनि हामीलाई साथ दिनुहुन्छ, खुशी लाग्ने गर्दछ। थम्मनजी लेख्नुहुन्छ।

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्के रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई? घुम्छु बेसी छु
8: के हुने नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
7: के कुरा गर्छु तिमीले? हाम्रै घुराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी दिपीचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक घरको भवनमा। सम्पर्क मोबाइल 98478423572।
11: के तपाईँलाई पायल फुसफुसा फुस्रा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
12: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमर पथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।

0: गंगा रेडी बीरो एवरेस्ट महाचार महापहार शाओमी व रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी व रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस् शाओमी किन्दा उपहार एभ्रीडे
1: मध्य पश्चिम जान च्याक यति बेला बेलुकीको 5 बजेको छ।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड, खोराही दाल,
7: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: इंटरनेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सुन्छ न
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सरल विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: पिसाबको यो समस्या
3: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
4: बिरामी जाँचो निमित्त यही असोज 30 गते शुक्रबार
1: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
3: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: प्रकार को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गोटिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक
2: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917094, मोबाइल नम्बर 9822877494।
3: दाङवासीको लागि खुसीको खबर,
4: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
2: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
4: दसैँ तिहार विशेष अफर,
2: इएमआई र एक्सचेन्ज सुविधा
4: सीमित अवधिको लागि, चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
2: 56 जनालाई विकली विनर प्राइज,
4: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर,
2: ग्रान्ड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका।
5: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
3: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ।
2: सम्पर्क नम्बर 0825630001 र मोबाइल नम्बर 9715563001।
6: के तपाईँलाई पायल फुस्रा फुस्रा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
7: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
8: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9894193944, 9894193944।

0: डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो, तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादनहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
3: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

0: चोकबाट उत्तर तर्फ, मिलन चोकबाट दक्षिण तर्फ, गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम, बिरामी भए गोर्खा हस्पिटल दाम, फोनमा टिप्नुस् 082-5364-14।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 दान। सम्पर्क फोन नम्बर 082-5164-6683 र सम्पर्क मोबाइल नम्बर 98479-5

0: दशकों देखि स्वास्थ्य क्षेत्र में विशेषज्ञ डाक्टरी सेवा दिदी आई रहेको एस शिव मेडिकल में निम्न विशेषज्ञ सेवा सुचारू भईरिक सहर्च जानकारी गराउँदछ। नियमित विशेषज्ञ डाक्टरी सेवा मेडिसिन वरिष्ठ फिजिशियन डाक्टर जीतनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
1: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
2: हारजोर्नी नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
3: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछाने द्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु होस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082560734 र 082560138।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
5: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
5: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराईदाङ।
4: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229554555।
7: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब शुभ मेडिकल हल घोराही दाङमा।
8: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: अन्य सेवाहरू
9: हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा,
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082561694, सम्पर्क मोबाइल नम्बरहरू 98578030145, 98478030153 र 98649419044।
11: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pasupatiicare.com।
7: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
13: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
14: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
13: यौन उत्तेजना नहुने,
14: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
13: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
14: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र
13: नशा सम्बन्धी रोगको सफल उपचार।
9: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार,
3: समय बिहान 11 बजेदेखि।
13: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
15: खुशीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
3: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
17: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
3: उपलब्ध। शल्यक्रियाहरू
17: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
3: बाल बालिकाको न्युरो सर्जरी,
17: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
3: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
17: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
3: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
16: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
22: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता, ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
23: दुवैको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77,000 नेहरू र लेबरको हकमा 50,000 कमाइ हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
21: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा
0: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती दम निमोनिया खोकी छेरो
0: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
1: मधुमेह सुगर मृगौला रोग पिसाब
0: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001
24: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
25: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
24: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
25: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
24: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
25: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-578-34-910
24: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 सहित गेट दान

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाँड चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मकर सँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट:
0: राप्ती गाउँपालिकामा दशैं तिहार तथा छठ पर्व लक्षित बजार अनुगमन शुरू, व्यवसायले जिम्मेवार बनाउनुका साथै उपभोक्ताको अधिकार संरक्षणमा सहयोग पुग्ने अपेक्षा।
1: त्री सिद्धेश्वरी राप्ती यातायात प्रणालीद्वारा जिल्लाका पत्रकारसँग अन्तर्क्रिया, पुर्खाको सिपले गाउँमा रोजगारीसँगै आमदानी दिँदै।
0: देशभरका 4 नमूनाहुला कार्यालयमा सल्यान छनौट, पश्चिम नवलपरासीमा 14,84,000 अवैध मदिरा बरामद।
1: र दशैं पर्व शुरू भएसँगै गाउँ फर्किनेको संख्या बढ्दै।
0: अब खबर विस्तारमा:
1: राप्ती गाउँपालिकाले दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरेर बजार अनुगमन शुरू गरेको छ। गाउँपालिकाले आज पालिकाका मुख्य बजार क्षेत्रमा 17 किराना पसलमा अनुगमन गरेको हो। उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने, बजारमा हुन सक्ने अनियमितता नियन्त्रण गर्ने तथा व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले सिसहनिया, मिलनचोक, पत्थरगढवा, पिपरी, बिजौरी र मौरीघाट क्षेत्रका किराना पसलमा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ। अनुगमनका क्रममा केही किराना पसलमा म्याद गुज्रिएका तथा लेबल नभएका सामान फेला परेका छन्। त्यस्तै केही पसलमा मूल्य सूची नराखिएको र एउटै फर्मको नाममा विभिन्न प्रकारका सामान बिक्री गर्ने गरेको समेत पाइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहले चाडपर्वका बेला उपभोग्य वस्तुको माग बढ़ने भएकाले उपभोक्ताको हित संरक्षण, खाद्य वस्तुको गुणस्तर कायम र बजारमा मूल्य पारदर्शिता सुनिश्चित गर्न अनुगमन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अनुगमनका क्रममा देखिएका कमी कमजोरी बारे व्यवसायले जानकारी गराउँदै प्रचलित नियम अनुसार व्यवसाय सञ्चालन गर्न सचेत गराइएको छ। पसलमा बिक्रीका लागि राखिएका वस्तुको म्याद, लेबल, मूल्य सूची तथा व्यवसाय दर्ता र नवीकरणको अवस्था समेत जाँच गरिएको थियो। चाडपर्वका बेला उपभोक्ताले दैनिक उपभोग्य वस्तु खरिद गर्दा गुणस्तरहीन तथा म्याद गुज्रिएका सामानबाट जोखिम बेहोर्न नपरोस् भन्ने उद्देश्यले बजार अनुगमनलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ। अनुगमनले व्यवसायलाई जिम्मेवार बनाउनका साथै उपभोक्ताको अधिकार संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
0: यातायात क्षेत्रमा देखेका समस्या तथा समाधानका उपायका बारेमा त्री सिद्धेश्वरी यातायात प्रणालीले दाङका पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रम गरेको छ। यातायात प्रणालीका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सार्वजनिक महत्वका यातायात सेवा नागरिक मैत्री हुनुपर्ने बताउनुभयो। यातायात क्षेत्रमा देखिने कमी कमजोरी पत्रकारहरूले उजागर गर्नुपर्ने र त्यसको समाधान यातायात समितिले गर्नुपर्ने पनि प्रमुख अतिथि सुविधाले बताउनु भएको छ। दशैं तिहारको अवसरमा शुभकामना आदान प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरेको कार्यक्रममा पत्रकारहरू नारिणी रजौरी, आरके शीतल, नारायण खड्का, उपेन्द्र बस्नेत, निरला अर्याल, सुनिल पोखरेल, दौड़ नकेशी लगायतले यातायात क्षेत्रका बारेमा सल्लाह सुझाव दिनुभएको थियो। कार्यक्रममा यातायात प्रणालीका अध्यक्ष सुरेश हमालले पत्रकारहरूको जवाब दिँदै यातायात क्षेत्रमा देखिएका कमी कमजोरी समाधान गर्दै नागरिक मैत्री सेवाका लागि आफू र प्रतिबद्ध रहेको बताउनुभयो। त्री सिद्धेश्वरी यातायात प्रणालीमा दाङभित्र तथा क्षेत्रमा विभिन्न लामो दूरीका 9 रूटमा 700 गाड़ीहरू रहेका छन्। 2,500 जना मजदूरहरू रोजगारीमा रहेका छन्। त्री सिद्धेश्वरी राप्ती यातायात प्रणालीका प्रशासकीय सचिव नारायण प्रसाद नेउपालीले विषय प्रवेश गराउनु भएको कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गर्नुभएको थियो।
1: दशैं तिहार पर्व नजिकै गर्दा घराई उपमहानगरपालिका 2 ठाटीखोला निवासी 41 वर्षीय अनन्त बहादुर सार्की मादल बनाउने काममा व्यस्त हुनुहुन्छ। चाडपर्वको समयमा मादल बिक्रीसँगै मर्मतबाट राम्रो आमदानी हुने भएपछि 4 कामदार राखेर नयाँ मादल बनाउनेदेखि मर्मतको काम गर्दै आएको बताउनुभयो। चाडपर्वलाई मौलिक संस्कृति र लोक जीवनको पहिचान मान्ने भएकाले नयाँ मादल किन्नेदेखि मर्मतका लागि दैनिक जसो 15-20 जना ग्राहक आउने गरेको बताउनुभयो। उहाँका अनुसार दशैंमा विशेष गरी थारू समुदायका मानिस आउने गरेका छन् भने तिहारमा अन्य समुदायका ग्राहकको चहल पहल हुन्छ। सार्की परिवारले पुर्खादेखि नै मादल बनाउने सिपलाई पेशाका रूपमा निरन्तरता दिँदै आएको छ। मादलसँगै तबला, ढोलक लगायतका बाजा बनाउने गरेको बताउनुभयो। चाडपर्वको समयमा एक्लै भ्याउन नसकिने भएकाले चारजनालाई दैनिक ज्यालामा रोजगारीमा जोड़िएको भन्दै उहाँले मादलको घम बनाउनेदेखि खरी लगाउनेसम्मका काममा संलग्नलाई दैनिक 700 रूपियाँका दरले पैसा दिने गरेको बताउनुहुन्छ। उहाँका अनुसार मादल बनाउने सिप नयाँ पुस्तामा पनि हस्तान्तरण भइरहेको छ। बुवा टंक बहादुर सार्कीबाट सिकेको सिप अनन्त बहादुरका छोरा थमराजले पनि पछिल्लो समय मादल बनाउनेदेखि बिक्री वितरणको काम गर्दै आउनुभएको छ।
0: उत्कृष्ट कार्य सम्पादन र नव प्रवर्तनकारी कार्य गरेको भन्दै जिल्ला हुला कार्यालय सल्यान देशभरका 4 नमूना हुलाका कार्यालय मध्ये छनौट भएको छ। 192 विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले जिल्ला हुला कार्यालय सल्यान सहित देशभरका 4 जिल्ला हुला कार्यालयलाई नमूना कार्यालयका रूपमा छनौट गरी सम्मान गरेको हो। हुलाक सेवा विभागले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जिल्ला हुला कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणि रेग्मीलाई प्रशंसा पत्र हस्तान्तरण गर्नुभएको थियो। कार्यालयको कार्य सम्पादनमा सुधार, सेवा प्रभावको प्रभावकारिता र नव प्रवर्तन कार्यमा गरेको प्रयासको मूल्याङ्कनका आधारमा नमूना कार्यालयका रूपमा छनौट गरिएको बताइएको छ। जिल्ला हुला कार्यालय सल्यानका प्रमुख तथा हुलाक अधिकृत रेग्मीले नमूना कार्यालयका रूपमा छनौट हुनुमा जिल्लाका सम्पूर्ण हुला कर्मीहरूको मेहनत र योगदान रहेको बताउनुभयो। कार्यालयले आगामी दिनमा हुलाक सेवालाई थप प्रभावकारी, व्यवस्थित र सेवाग्राही मैत्री बनाउन जिम्मेवार र प्रतिबद्ध भएर काम गर्ने बताउनु भएको छ।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। हिन्दूहरूको महान पर्व दशैंको चहलपहल बढ़दै गएको छ। बजारमा किनमेल गर्नेको भीड़ छ भने विभिन्न काम र पढ़ाईको सिलसिलामा शहर बस्दै आएकाहरू आफ्नो जन्मघर जान थालेका छन्। कतिपय प्रदेश गएकाहरू पनि दशैं पर्व मनाउनका लागि भनेर घर फर्किएका छन्। कतिपय प्रदेशमै पर्व मनाउन बाध्य छन्। यसै विषयमा केन्द्रित रहेर तयार पारिएको एक रिपोर्ट।
0: हिन्दू नेपालीहरूले बड़ा दशैं निकै हर्ष उल्लासका साथ मनाउँछन्। बड़ा दशैं सांस्कृतिक रूपमा हिन्दू धर्मावलम्बीहरूको निकै ठूलो पर्व पनि हो। छोरिएर बसेका परिवारका सदस्यहरूको जमघट हुने बड़ा दशैंले आपसी सामिप्यतामा ठूलो अर्थ राख्छ। घरदेखि टाढा रहेका परिवारका सदस्यहरू वर्षको एक पटक भए पनि पुर्ख्यौली घरमा फर्किन्छन्। यसले परिवार बीच निकटताको महसुस हुन्छ भने ठूलालाई आदर र सानालाई माया गर्ने पर्वका रूपमा पनि बड़ा दशैंलाई लिइन्छ। परदेशमा रहेका आफन्तलाई चाड पर्वको समयमा घरमा आउन गीत मार्फत यसरी आग्रह गरिन्छ।

दशैं बित्रिएसँगै आफ्नो घर छाडेर बाहिर बस्दै आएका व्यक्तिहरू घर जान थालेपछि गाउँ भरिभराउ हुन थालेका छन्। शहरमा विभिन्न पेसा व्यवसायमा रहेका मानिसहरू चाडपर्व मनाउन मनमा हर्ष उल्लास बोकेर आफ्नो जन्मस्थान फर्किरहेका छन्। वर्षौंदेखि घर बाहिर रहेकाहरू गाउँमा फर्किन थालेपछि उनीहरूका घर परिवार तथा आफन्तबाट पनि खुशी भएका छन्।

चाड पर्वको रौनक गाउँ घरमा छाइरहेको समयमा प्रदेशमा रहेका दाजुभाइ तथा दिदी बहिनीको पीड़ा भने उस्तै रहनेछ। कतिपयले यो वर्ष पनि आफन्ती घर परिवार भेट्न नपाउने भएका छन्। फोनबाटै भए पनि मान्यजनबाट शुभकामना आदान प्रदान गर्नेछन्। बालापनको साथी संगीहरूको रमाइलो र नाचगानलाई मनमै राख्नेछन् उनीहरू।

0: विशेष गरी चाडपर्वको समयमा विभिन्न चोरीका घटनाहरू पनि घटेको पाइन्छ, जसका कारण प्रहरी प्रशासनले पनि सुरक्षा व्यवस्थालाई कडाई गर्दै आएको छ। यस्ता घटनाबाट बस्नको लागि जिल्ला प्रहरी कार्यालय दाङद्वारा यसरी आग्रह गरिएको छ।
1: चाडपर्वलाई सुरक्षित, मर्यादित, सभ्य र उल्लासमय रूपमा मनाऊ। सम्भावित चोरी, ठगी, रुन लगायत अन्य अपराधिक गतिविधिहरूबाट आफ्नो परिवार र समुदायलाई सुरक्षित राख्न सुरक्षा सावधानी अपनाऊ।
2: घर तथा कोठा भाडामा बस्ने व्यक्ति, काम गर्ने मान्छेहरूको नाम थर, स्थायी वेतन, सम्पर्क नम्बर र परिचय खुल्ने कागज सहित फोटो सहितको अभिलेख दुरुस्त राख्ने गरौँ।
3: घर कोठा छोडेर अन्यत्र जानु पर्दा ढोका, झाल तथा अन्य प्रवेशद्वार राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई समेत जानकारी गराऊ।
1: चाडपर्वमा पटका, भुइँचम्पा, आतिशबाजी जस्ता अन्य विस्फोटक पदार्थको प्रयोग नगरौं। मानवीय, भौतिक तथा वातावरण क्षति हुन सक्ने भएकाले
0: दशैं सबैका लागि खुसीको दिन पनि हो। असत्यमाथि सत्यको विजय भएको दिन, यसैका सन्दर्भमा तपाईँ सबैले सोचेका चाहना पूरा हुन सकुन्। सबैको दशैं सुखमय बनोस्, हाम्रो शुभकामना।
4: अब बाँकी समाचार। मधेस प्रदेशबाट मौरी चरीचरणका लागि प्युठान पुगेका किसानहरूलाई स्थानीय तहले 24 घण्टाभित्र मौरी उठाउन निर्देशन दिएपछि उनीहरू समस्यामा परेका छन्। लुम्बिनी प्रदेशको स्वर्गद्वारी नगरपालिकाले असोज 26 गते पत्राचार गर्दै चरणका लागि ल्याइएका मौरी 24 घण्टाभित्र नहटाए जफत गर्नेसम्मको चेतावनी दिएको छ। मह उत्पादनका लागि स्रोतको खोजी गर्दै बारा रौतहत र सर्लाहीका किसान असोज 24 गते प्युठान पुगेका थिए। मधेसका मौरी पालक किसान चिउरीको मह उत्पादनका लागि 20 वर्षदेखि मौरी चराउन रोल्पा र प्युठान लैजाने गर्दछन्। तर संघीयता लागू भएपछि पर्याप्त स्रोत भएका केही पहाड़ी जिल्लाका पालिका र स्थानीय बासिन्दाले मौरी चरणमा अवरोध पुर्याउँदै आएका छन्। पालिकाको 24 घण्टे निर्देशनसँगै किसानहरूले बिहिबार बिहान मौरीका घार अन्यत्र सारेको बताएका छन्। सर्लाहीको हरिवनबाट मौरी चरणका लागि स्वर्गद्वारी पुगेका पवन प्रसाद त्रिपाठीले नगरपालिकाले मौरीलाई मौरी घार तत्काल हटाउन पत्राचार गरेपछि ठूलो समस्या भएको बताउनु भएको छ।
0: भारतीय बजारबाट भन्सार छल्ने गरी नेपाल भित्रिएको ठूलो परिमाणको मदिरा पश्चिम नवलपरासीमा प्रहरले बरामद गरेको छ। प्रहरले आज सुस्ता गाउँपालिका 5 महलबारी स्थित भित्रे सड़क खण्डबाट करिब 14,84,000 रूपियाँ बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार भारतीय बजारबाट अवैध रूपमा नेपालतर्फ मदिरा भित्रिँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरले उक्त क्षेत्रमा छापा मारेको थियो। प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मदन थापाका अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ इलाका प्रहरी कार्यालय बेलटारी र प्रहरी चौकी रामनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले 11 ठूला हरिया झोलामा ल्याउँदै गरेको अवस्थामा मदिरा बरामद गरेको हो। प्रहरले 7 वर्ष पुरानो रकमका 750 मिलिमिटरका 742 बोतल बरामद गरेको जनाएको छ। प्रति बोतल अनुमानित 2,000 रूपियाँका दरले बरामद मदिराको कुल मूल्य 14,84,000 रूपियाँ हुने प्रहरीले बताएको छ। सीमा क्षेत्रबाट हुने अवैध मदिरा कारोबारमा संलग्न व्यक्तिहरू तथा सम्भावित गिरोहबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
4: दशैं पर्व शुरू भएसँगै गाउँ फर्किनेको संख्या बढ़दै गएको छ। रोजगारी तथा अध्ययनको सिलसिलामा शहरमा रहेकाहरू गाउँ फर्किन थालेका छन्। तुलसीपुरबाट गाउँ फर्किने यात्रुको चाप पनि अत्यधिक रहेको छ। तुलसीपुरको नयाँ बस पार्क, सल्यान रोड लगायतका ठाउँमा गाड़ी पर्खिरहेकाहरूको अत्याधिक भीड़ हुने गरेको छ। तर नजिकै दूरीमा यात्रा गर्ने यात्रुलाई लैजान नमान्ने गरेको यात्रुहरूको गुनासो छ। सल्यानको कपुरकोट गाउँपालिका वड़ा नम्बर 5 सिस्नेरीका खेमराज रोकाले गाड़ीका स्टाफले नजिकैको यात्रुलाई चढ़ाउन नमान्ने गरेको बताउनुभयो। चाडपर्वमा गाउँ फर्किने यात्रुका कारण सार्वजनिक सवारीमा अत्याधिक चाप बढ़ेपछि अत्याधिक शास्ति समेत भएको यात्रुहरूको गुनासो गरेका छन्। गाड़ी पाउन मुस्किल पर्ने र गाड़ी पाए पनि सहजै यात्रा गर्न नसकिने अवस्था रहेको बबई गाउँपालिका 7 तेलसरा ओलीले बताउनुभयो। कोचाकोचको यात्रा गर्दा दुर्घटनाको जोखिम समेत हुने गरेको उहाँले बताउनुभयो। सीट क्षमता भन्दा पनि बढ़ी यात्रु राख्ने गरेका कारण निकै शास्ति पाउनु परेको सल्यानको कुमाक गाउँपालिका 5 की रेखा पोखरेलले बताउनुभयो।
0: सरकारले भोटेको से बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका 4108 परिवारलाई प्रति परिवार 45,000 रूपियाँका दरले नगद सहायता वितरण गरेको छ। विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणाली मार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पालिका संघको सम्मानमा प्रभावित परिवारको पहिचान गरी रसुवाको 5, नुवाकोटका 4 र धादिङका 2 गरी 11 पालिकाका प्रभावित परिवारलाई सहायता उपलब्ध गराइएको हो। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका झण्डै 1,400 परिवारलाई पनि 3 दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले भोटे कोशी बाढ़ी पीड़ितका लागि 3 वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढ़ाएको बताउनु भएको छ। उहाँले प्रभावितलाई 6 महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गर्ने जानकारी दिनुभयो। सरकारले बाढ़ी पीड़ित परिवारलाई 5 महिनासम्म मासिक 15,000 रूपियाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। 4 भन्दा बढ़ी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यका लागि 2,000 रूपियाँका दरले रकम उपलब्ध गराइनेछ। प्रभावित परिवारले आउँदा दिन महिना 3 महिनाका लागि 45,000 दरले आर्थिक सहायता उपलब्ध गराउने प्रक्रिया पनि अघि बढ़ाएको उहाँले जानकारी दिनुभएको छ।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झुट्टा उजुरी दिएको भन्दै रूकुम पश्चिमको 28 कोटका दीपक पुन मगरलाई 2,000 रूपियाँ जरिमाना गरेको छ। अख्तियारले नेपाल प्रहरीको कुनै डीआईजीको नाम लिएर उनको झुट्टा उजुरी गरेको आरोप लगाएको हो। अख्तियारका अनुसार एबी राईको नाममा एउटा उजुरी आएको थियो। उजुरीमा नेपाल प्रहरीको डीआईजी बताउने व्यक्तिले सहकारीको ऋण भुक्तानी सम्बन्धी विषयमा उजुरी मिलाइदिने भनी 40,00,000 मागेको र त्यसमध्ये 15,00,000 दिएको उल्लेख थियो। अनुसन्धान हुँदा 28 कोटका दीपक पुन मगरले नै एबी राईको नामबाट उजुरी दिएको भेटिएको भन्दै अख्तियारले उनलाई 2,000 रूपियाँ जरिमाना गरेको हो।
0: अब खेल समाचार। मध्यपश्चिम खबरमा देश बाहिरको समाचार। इण्डोनेसियामा फैलिएको भीषण डढेलोका कारण उत्पन्न तुवालो र वायु प्रदूषणले दक्षिणी पूर्वी एसियाले देशभरमा गम्भीर असर पारेको छ। सुमात्रा कालिमान्तान टापुका हजारौं हेक्टर वन तथा दलदलले भूमिमा हप्ताउदेखि लागिरहेको डढेलो नियन्त्रण बाहिर जाँदा त्यसको प्रत्यक्ष प्रभाव छिमेकी देशहरू सिंगापुर र मलेसियामा समेत देखिएको हो। खासगरी पाम आयल खेतीका लागि अवैध रूपमा वन फाड्ने र आगो लगाउने मानव गतिविधि तथा लामो खडेरीका कारण डढेलो तीव्र रूपमा फैलिएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
4: मध्यपश्चिम खबरमा अब खेल समाचार। चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई 24 रनले हराएको छ। हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हिजो वेस्ट इण्डिजले दिएको 248 रनको लक्ष्य पछ्याएको भारत 19 ओभर 3 बलमा 223 रनमा समेटियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 247 रन बनाएको थियो। वेस्ट इण्डिजका कप्तान साई होपले आक्रामक ब्याटिङ गर्दै 50 बलमा अभिजित 102 रन बनाएका थिए। उनले 9 छक्का र 4 चौका प्रहार गरे। सेर्फेन रदरफोर्डले पनि 26 बलमा अभिजित 49 रन जोडे। यस्तै सिमरोन हेटयारले 12 बलमा 23 रनमा रोवन पावले 17 बलमा 24 रन बनाएका थिए। भारतका प्रिन्स यादवले 1 विकेट लिएका थिए। 248 रनको लक्ष्य पछ्याएको भारतका सञ्जु सामसनले 23 बलमा 4 छक्का र 6 चौका सहित 56 रन बनाएका थिए। भारतका तिलक परमाले 25 बलमा 43 तथा नीतिश कुमार रेड्डीले 20 बलमा 41 रन बनाएका थिए। वेस्ट इण्डिजका केमो पलले 5 तथा गुडाकेश मेतीले 2 विकेट लिएका थिए। शतक बनाएका साई होपले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजका लागि 3 शतक प्रहार गर्ने पहिलो खेलाड़ी बनेका छन्।
0: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालयको राहीले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने आज सापेक्षित आर्द्रता 78% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको छ।
4: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: राप्ती गाउँपालिकामा दशैं तिहार तथा छठ पर्व लक्षित बजार अनुगमन शुरू। व्यवसायले जिम्मेवार बनाउनुका साथै उपभोक्ताको अधिकार संरक्षणमा सहयोग पुग्ने अपेक्षा।
4: श्री सिद्धेश्वरी राप्ती यातायात प्रणालीद्वारा जिल्लाका पत्रकारहरूसँग अन्तर्क्रिया। पुर्खाको सिपले गाउँमा रोजगारी सँगै आमदानी दिँदै।
0: देशभरका चार नमूना होला कार्यालयमा सल्यान छनौट। पश्चिम नवलप्रासमा 14,84,000 अवैध मदिरा बरामद।
4: र दशैं पर्व शुरू भएसँगै गाउँ फर्किनेको
0: अवस्थ। अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगा हर्चमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
4: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिदै
0: म सुशीला ओली
4: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: 91 थुप्लो 4 मेगाहर्ट्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि?
3: पाइने भएर त जान लाग्या नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ?
3: आई लभ यु पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: अपराधको साम्राज्य देखिने अपराधीको अन्त्यसँगै निर्मूल हुँदैन।
6: हिन्दूहरूको महान चाड विजया दशमीको पावनमय अवसरमा यस भिएफएक्स सिनेमाज घोराही दश सौडीकुल दाङमा यही असोज 29-30 र 31 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानकको चलचित्र 12 गाउँ 2।
5: मेरो साम्राज्यमा आएर मलाई ललकार्ने यो साम्राज्यको राजा हुँ म, राजा। अब भन तको
7: अबाट आमा 2।

0: समाया छपक्कै दुई बाबु हरे कृष्ण
1: हरे कृष्ण आमा
0: मन्त्र त जपिराखेका छस् नि
1: एकदम
0: अनि शङ्ख
1: सबर मुकाम घनकिरी गरी बजाइरहेछ
2: साथै हिन्दी कथानाक चलचित्र जेलर दुई पनि भव्य प्रदर्शन भइरहेको छ
0: हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
3: कौन है वो
4: कौन है वो सारा जमान
5: आया आया मम्मी मम्मी दाँत दुख्यो
6: मम्मी मेरो दाँत भङ्गो आयो साथीले सधैँ जिस्काइ रहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
7: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
8: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिड
6: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
8: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
9: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
10: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
11: सम्पर्क बिआर डेन्टल न्यु रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
8: सम्पर्क फोन नम्बर 082-5902222
6: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
13: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
13: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
12: हुलासले बनाउँदैछ परिवार एक साथ
14: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
15: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
14: के कुरा गर्छिन् यिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
15: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
16: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
17: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
16: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोर हैदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
18: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
19: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
18: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
19: फोन नम्बर 082-5625601 98578-35990 98578-31684
6: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने ती बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
14: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9847993944 9847993944

3 महिनाको 125 MBPS इन्टरनेट 2700 में खरीद गर्दा सुई इन्टरनेट प्याकेज नया चरण को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि 1 महिना फ्री इन्टरनेट बायनेट अब सबै कनेक्टेड।

0: अंगा उदैदै मेरो एभरेस्ट।
1: हिन्दूहरूको महान चाड विजय दशमीको उपलक्ष्यमा यस स्वर्गधारी चलचित्र मन्दिर घोराई दाङमा यही असोज 30 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। हाम्रै दङ्गाली हिरो पल शाहको अभिनय रहेको नेपाली कथानाक चलचित्र आबाट आमा 2
2: गुरु कुकुरको बच्चा कुकुरको बच्चा
3: छोड्दै भाइ यो लावारिस कुकुर हो यसलाई मार्नु पर्छ।
4: त्यहाँ आफ्नो ज्यान फाल्ने गरेर किन गएको त त्यहाँ? त्यो पनि एउटा कुकुरको बच्चाको लागि?
5: तैले केवल कुकुरको बच्चा मात्र देखिस्, तर त्यो पर रुखमा बाँधिएकी लासा राम्ररी देखिनुहोस्। आफू बाँधिएकोले आफ्नो बच्चालाई बचाउनु

0: छ माया छपक्कै टु
1: त्यो त नियतै खराब छ है
2: कमिला
3: मैले पिए औठ चिनो राख टपक मैले पिए औठ चिनो राख टपक लौ राख टपक
0: साथै बाह्र गाउँ टू पनि भव्य प्रदर्शन भइरहेको छ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
4: एउटा चट्टानले बनेको पहाड हो।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: आदरणीय श्रोता, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा सञ्चालित आवाजहीनको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रसारित जेस नागरिक सरकार कार्यक्रमबाट बोलिरहेका छौँ। प्राविधिक मित्र शालिराम चौधरीको साथमा सञ्चालक ज्योतिराम खनालको तर्फबाट हार्दिक अभिवादन। यो कार्यक्रम लुम्बिनी प्रदेशका पश्चिम जिल्लाहरू र यसका आसपासका क्षेत्रमा रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रत्यक्ष रूपमा साथसाथै इन्टरनेट अनलाइन www.radiomp.org लगन गरेर अथवा सामाजिक सञ्जाल मार्फत रेडियो एप्लिकेसन डाउनलोड गरेर पनि संसारभरबाट एकसाथ सुन्न सक्नुहुन्छ। श्रोताको सजिलोको लागि रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको फेसबुक पेजलाई लाइक गरेर पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै उत्पादित र प्रसारित कार्यक्रम हो। यस कार्यक्रम मार्फत यस क्षेत्रमा रहनुहुने जेस नागरिकहरूको जीवनको भोगाई र ग्राहीलाई उहाँहरूको मुखारबिन्दुबाटै हाम्रो श्रोतामा पस्किने कार्यक्रमको रूपमा लिएका छौँ। यस कार्यक्रमले यस क्षेत्रमा रहने सम्पूर्ण जेस नागरिकको भावनालाई समेटेर र नयाँ पिँढी, नयाँ पुस्तालाई हामी भोलिको दिनमा जेस नागरिक हुनुपर्छ, वृद्ध हुनुपर्छ, सेवाभाग जाग्नुपर्छ भन्ने उद्देश्यको साथ यो कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ। यसै क्रममा आजको अतिथिको रूपमा अहिलेलाई घोराई उपमहानगरपालिका वडा नम्बर 15 मिलनचोल निवासी एउटा सफल व्यवसायी, बौद्धिक व्यक्तित्व, सामाजिक व्यक्तित्व र उहाँको बाल्यकालको जीवन चाहिँ प्युठानको लुङमा बिताएर विगत 50-55 वर्षदेखि दाङको चाहिँ मिलनचोकमा बस्दै आउनुभएका जेस नागरिक हुनुहुन्छ। हामी सबै दाङले चिनिरहेको चिर परिचित व्यक्तित्व बेन्जु केसी, स्वागत छ बेन्जु दाई। सन्चै राम्रै हुनुहुन्छ? उमेरले अब 70 वसन्तको नजिकै नजिकै ल्यायो, तर शरीर हेर्दा कसैले पनि 50 काटेको जस्तो देख्दैन। बेन्जुलाई चाहिँ बेन्जुलाई दाई नभन्ने मान्छे छैन, बेन्जु बा भन्ने त घर परिवारका होलान्। यस्तो शरीर लिएर कस्तो परिवारमा जन्मनु, सामान्य बाल्यकालको बारेमा बताइदिनुहोस् न।
1: म सामान्य रूपमा जन्मेको, पहाडमा जन्मेको है। मेरो बाजे पनि करिब करिब 90 वर्ष बाँच्नुभयो, पिताजी पनि 97 वर्ष बाँच्नुभयो, आमा पनि अब 93 वर्ष रनिङ हुनुहुन्छ होइन। अब मेरो जिन्दगी अब यसरी चलिरहेछ भनौँ, भगवान्ले दिएको भनौँ, तर अब चलेकै छ भनौँ। अब के 66 वर्ष म आज रनिङ छु, मेरो जिन्दगी अब सादा जिन्दगी हो।
0: अनि त्यतिखेर बाल्यकालमा बुवा आमाको कोखबाट तपाईँ जन्मिनुभयो र तपाईँको परिवारमा कति सदस्य दाजुभाइ दिदीबहिनी हुनुहुन्थ्यो?
1: मेरो पिताजीको तिनवटा आमा हुनुहुन्थ्यो कि, म
0: तिनवटा आमा कि पिताजीको तिनवटा आमा कि तिनवटा श्रीमती,
1: तिनवटा श्रीमती पिताजीले, तिनवटा श्रीमती मेरो तिनवटा आमा, तिनवटा आमा म जेठीतिरबाट हो, जेठी आमाको होइन। मेरो आमातिरबाट दुई भाइ, तिन दुई बहिनी छोरी, दुई भाइ र दुई बहिनी छोरी छन्। एक बहिनी चाहिँ बितेको होइन, सानोमा कान्छी चाहिँ छोरी। अब माइलीबाट एउटा छोरा, एउटा छोरी, अहिले कान्छीबाट दुईवटा छोरी छन् कान्छी आमाबाट।
0: तर सबै संयुक्त परिवारमै हुनुहुन्थ्यो तिनवटा आमाहरू
1: पहिला? हो थियौँ हामी सब संयुक्त थियौँ।
0: अब यो एउटा अहिलेको जेनेरेसनमा तिनवटा आमाको संयुक्त परिवारमा हुर्किने बेला भन्दाखेरि कता कता अलि अचम्म लाग्दो जस्तो पनि हुन्छ। तर त्यतिखेर संयुक्त परिवारमा बढाएर छोरी झगडा यताउता आमाहरूको केही भएको सुन्नुभयो नै थियो, हुन्थ्यो नै?
1: त्यस्तो थाहा पाए, त्यस्तो थाहा पाएर अलिअलि त हुने भइहाल्यो होइन, अलिअलि त हुँदो होइन। अब त्यस्तो अब एकदम ठुलै रूपमा जुन आउने भएन सायद, त्यस्तो थाहा पाएन,
0: त्यस्तो बुवा आमाको पेसा के थियो
1: नै? आमा बुवा अब सरकारी नोकरी गर्नुहुन्थ्यो होइन, सहयोग ल्याएको गर्नुहुन्थ्यो, उहाँ ओभरसेल हुनुहुन्थ्यो धेरै पहिले होइन। अब आमा चाहिँ घरको ग्रेडी खाना बनाउने, खाना बनाउने आमाले त्यसैमा जिन्दगी बिताउनु भयो,
0: पूर्ण ग्रेडीमै। अनि
1: बाल्यकालको पढाइ मैले बाल्यकालमा गेजबाङमा हामी आएर बस्यौँ पछि, अघि गेजबाङ एउटा प्राइमेरी स्कुलमा 1-2 त्यहाँ पढेँ होइन, त्यसपछि हामी यहाँ आयौँ देखोरियममा, तिन तिन चार पाँच छ सात पढेँ हो कि, गढवा गढवा पढेँ, त्यसपछि म प्युठान जनता माध्यमिक विद्यालय बागदुरामा आठ नौ दस पढेँ होइन, त्यसपछि म अब त्यसपछि म सर्टिफिकेट लेभल पढ्ने बेलामा काठमाडौँमा, त्यसपछि नेपाल गएँ, त्यसपछि घोराइ आएर भोलि पुरा गरेँ सर्टिफिकेट लेभल होइन, अब ट्रान्सफर हुँदै हुँदै होइन, त्यसपछि म ब्याचलर पढ्न के अरे काठमाडौँ पनि गएँ होइन, त्यस्तै भयो, त्यसपछि म अवधि युनिभर्सिटी गएँ ब्याचलर, त्यहाँ अवधि युनिभर्सिटीमा सकेँ होइन, त्यसपछि अवधि युनिभर्सिटी सकेपछि मास्टर्स चाहिँ फर्स्ट इयर दिए होइन, फर्स्ट इयर पढेँ, त्यसपछि सेकेन्ड इयर भोलि दिएँ,
0: मास्टर पुरा गर्न सकिएन,
1: पुरा गरेर फर्स्ट इयर पुरा गरेँ होइन, सेकेन्ड इयर पुरा गरेर
0: कुन युनिभर्सिटीबाट मास्टर गर्न लाग्नुभएको
1: थियो? मैले अवधि युनिभर्सिटीबाट,
0: इन्डियाको
1: इन्डियाको।
0: अनि पेसो व्यवसायमा के पेसो गर्नु अनि पढेर लेखेर
1: आइसकेपछि? सैतिस सालदेखि होइन, सैतिस सालदेखि करिब करिब म ठेक्कापट्टामा सुरु गरेँ होइन, ठेक्कापट्टा सुरु गरेँ, सडकको ठेक्कापट्टा गरेँ सैतिस सालमा, त्यसपछि बयालिस सालमा, त्रिचालिस उन्चास पचास सालबाट सडक उसमा सिँचाइमा पनि गरेँ क्यारे होइन, खानेपानीमा गरेँ होइन, त्यसपछि सडक अलिअलि घर निर्माणहरू पनि गरेँ केही होइन, गरेँ करिब करिब अब सैतिस सालदेखि होइन, सैतिस सालदेखि त्रिपन्न सालसम्म निरन्तर भरे ठेक्काभट्टा गरे होइन, त्यसपछि माओवादी द्वन्द्वपछि अलिकति समस्या सिर्जना भयो होइन, समस्या सिर्जना भएपछि अब यो नगरौँ अब गर्नु ठिक छैन भनेर म त्रिपन्न सालदेखि करिब करिब मैले लाइसेन्स त छ मेरो होइन, त्यसपछि मैले बन्द भएर बसेँ म थाएँ होइन, त्यसपछि त्रिपन्न एकाउन्न बाहन्न सालतिर मैले गाडीहरू पनि चलाएँ, नाइट बसहरू पनि चलाएँ, मैले नाइट बस पनि चलाएँ, त्यसपछि म सानो माइक्रो बस पनि चलाएँ होइन, माइक्रो बसहरू पनि चलाएँ, त्यसपछि म पछि आएर अब ट्रकहरू चलाएँ, टिपरहरू चलाएर टिपर पनि चलाएँ, अनि त्यसपछि अब बाहन्न त्रिपन्न चौवन्न सालमा मैले एउटा कलर ल्याब चलाएँ होइन,
0: कलर ल्याउनाले
1: फोटो धुलाइ राहत कलर ल्याब चलाएर, त्यस बेला मैले त मिसिन त्यसबाट धेरै महँगो थियो होइन, त्यो मिसिन मैले लिएर चलाए करि करी स्टडी गर्दै त्यस्तो करि करि पचपन्न लाख रुपियाँ लागेको थियो मेरो अहिले कलर ल्याब चलाउने बेलामा होइन, अझै सकियो है, त्यसपछि त्यो पनि करिब करिब मैले दस बाह्र वर्ष कति चलाएँ मैले, त्यो चलाएँ, त्यसपछि काम गरेँ स्टाफहरूले चलाएँ मैले, त्यसै गरेर जिन्दै गुजार गरेँ, त्यसपछि त्यसपछि आएर फेरि मैले केही गरौँ भने टिपरहरू चलाएँ,
0: टिपर व्यवसाय हुनुहुन्छ,
1: टिपर चलाए, अब टिपर अब सुस्ता कम गराउँदैछु भनौँ, सुस्ता
0: अब सुरुमा चाहिँ ठेक्काको कारोबार गर्नमा पक्कै पनि पिताश्रीको जागिरी जीवन सडककै भएको कारणले पनि तपाईँलाई त्यतातिर चाहिँ तपाईँको भाग्य अथवा कर्मले धकेले होला जस्तो लाग्छ। कति वर्षको उमेरबाट तपाईँ व्यवसाय सुरु गर्नु हो भन्नाले ठेक्का पट्टाको कारोबार गर्नु हो?
1: म अठार वर्षदेखि सुरु गरेका छ,
0: अठार
1: वर्षदेखि
0: तर भनिन्छ नि प्रायः नेपालमा ठेक्का गर्ने अब ठेकेदारहरूको हिस्टिकली रूपमा लिँदाखेरि प्राय गरेर लेबरहरूसँग विवाद आउने होइन, लेबर नपाउने र काम सकिएपछि पनि समयमा ठेकेदारहरूले चाहिँ लेबरलाई भुक्तानी नदिएर ठेक्का बेनिफिट त चाहिँ ठेकेदारलाई प्रशस्त आउने, लेबरहरू चाहिँ मारमा परिरहेको कुराहरू थुप्रै चाहिँ सञ्चार माध्यमबाट र लेबरसँग सम्बन्धित भएर कुराकानी गर्दाखेरि मैले धेरै लेबरको मुखबाट सुनेको छु। तपाईँले ठेक्कामा काम गर्दाखेरि त्यस्ता नमिठा अनुभवहरू केही भयो कि नै?
1: मैले अब सैतिस सालबाट सुरु गरेँ ठेक्काबाट होइन, त्यस बेला कस्तो युग थियो भने तल्लो वर्गको लागि आनन्दको युग थियो, एउटा काम गरेपछि असार वर्ष त पैसा पाइने युग थियो होइन, असार वर्ष जति काम गरेर चाहिँ आफूले त्यस बेला असार वर्षमा काम पाइने होइन, असार वर्ष पैसा पाइन्थ्यो, अब भुक्तानी पाएपछि आफूले भुक्तानी पाएपछि मेरो त पहिलो लोक्यो थियो भने सबभन्दा काम गरेको मान्छेहरूलाई पैसा दिने उनीहरूको सधैँभरि मैले सबभन्दा पहिला उनीहरूको काम त्यसपछि पछि आफूले रहन्थ्यो होइन आफूले खर्च गरिन्थ्यो अब त्यसै गरेर मेरो जिन्दगी ठेकापटाम गयो र कसैको पाँच पैसा मैले खानु पर्ने परेन कुनै लेबरले मलाई फलाले मेरो पैसा खायो भनेर भन्ने मान्छे छ जस्तो मलाई लाग्दैन अहिलेसम्म होइन त्यसपछि मैले अरू कुनै पनि पेसामा काम गर्दाखेरि मैले कुनै पनि लेबर मजदुरहरूको कसैको पैसाको पनि अहिलेसम्म कसैले एक रुपियाँ मेरो पैसा खाइदिएछ भन्ने मान्छे होला जस्तो मलाई लाग्दैन होइन मैले
0: अब
1: आजसम्म मैले जिन्दगी कसैको पैसा मैले खाएको थिएँ भगवान्को आशीर्वादले अहिलेसम्म मलाई कसैको पैसा खानुपर्ने आवश्यकता परेको छैन भगवान्ले दिनुभएको छ होइन चलिरहेको छ बाबुबाजेको होइन आशीर्वादले मेरो जिन्दगी अब राम्ररीसँग गुजेर चलेको छ भनौँ
0: अब
1: भगवान्ले ब्याज दिनुभएको छ त्यसैले गुजेर चलेको
0: गुजेर चलेको छ अब सन्तोषम परम सुखम अब आफूले गरेका कर्ममा सन्तोष छ
1: होइन सन्तोष मान्नै पर्छ सन्तोष मान्नुपर्छ होइन कयौँ चिजहरू अब समस्याग्रस्त चिजहरू हुन्छ त्यो अब समय परिस्थिति अनुसार नराम्रो भयो भने त्यही त्यसैलाई नै राम्रो मानेर चलेपछि सजिलो हुन्छ होइन
0: अब तपाईँको के अरे व्यवसाय त सुरुवात गर्नुभयो पारिवारिक जीवन कति वर्षको उमेरबाट विवाह बन्धनमा बाँधिनु भयो नि
1: म करिब करिब 46 साल वैशाख 20 गतेतिर क्या बिहा गरेँ मैले होइन करिब करिब म 29 वर्षको थिएँ क्या सायद 28-29 वर्ष कति वर्ष थिएँ बिहा गरेँ बिहा गरेपछि मेरो अब पारिवारिक जीवन पनि राम्रै तरिकाले गुजरा भयो मैले स्याङ्जाबाट बिहा गरेँ होइन स्याङ्जाबाट बिहा गरेँ लभ म्यारेज मेरो माघी बिहा माघी
0: बिहा
1: जिन्दगी कस्तो रहेछ भनेपछि अहिले मैले यो आजको जिन्दगी अब भनौँ न अब मैले ठेक्का पट्टा गर्दैदेखि होइन 2037 सालदेखि खास गर्ला 2037 सालदेखि सातजना राजनीति गरी अलिअलि गरियो होला सुन्नुभएको छ होइन अब त्यसदेखि आजसम्मको जीव यो हेर्दै समाज हेर्दाखेरि कस्तो देखियो भनेपछि जति पछि हुँदै जाँदैछ जति पछि जाँदैछ त्यति खराब समाज खराब मानिसहरूको बाहुल्यहरू बढ्दैछ मान्छेहरू तिनीहरूको अब प्रभुत्व जमेको छ र जसले खराब काम गर्न सक्छ जसले ढाँट्न सक्छ जसले नचाहिने काम गर्न सक्छ होइन जसले समाजलाई बिगार्नेमा तल्लिन्छ त्यस्तो मान्छेहरूको वर्चस्व दिन पर दिन बढ्दै गइरहेको जस्तो मेरो अहिलेसम्मको अनुभवले त्यस्तो देखाउँछ
0: जस्तो आफूले काम गर्दाखेरि हिजो ठेक्कामा व्यवसाय गर्दाखेरि पनि खराब र सही मान्छे त समाज जहीँ त्यहीँ हुन्छन् तर राज्यको नियन्त्रणमा चाहिँ हजुरको बदमासी भएका नियन्त्रणमा थियो भने अहिले राज्यको नियन्त्रणमा बदमास गर्ने मान्छेहरू नभए जस्तो लाग्छ
1: होइन अहिले बदमासहरूको नियन्त्रणमा राज्य भयो
0: बदमासहरूको नियन्त्रणमा
1: राज्य भयो त्यस बेला कम मान्छेहरू जो हाम्रो पहुँचभन्दा बाहिरको मान्छेमा अलिअलि नियन्त्रण हुँदो हो होइन हुँदो होइन भन्न सकिनँ हुँदो होला तर हाम्रो सम्झिनमा जसलाई सम्झिन्छौँ हामीले मान्छेहरू देख्छौँ तिनीहरूको नियन्त्रणमा त्यो राज्य संस्था थिएन कि अब र कयौँ साना हामी जस्तो मान्छेहरूलाई अब त्यस्तो भ्रष्टाचार गएको नचाहिने काम गरेको मान्छे होइन अपराध गरेको मान्छे तिनीहरूलाई सजाय पाएको देखिन्थ्यो क्या कुनै त्यस बेला कुनै पनि मानिस ज्यानमारा मान्छेले कहिले पनि त्यसले उन्मुक्ति पाउँदैन थियो तर अहिले आएको समाजमा के छ ज्यानमारा मान्छेले पनि उन्मुक्ति पाउँछ कि यस्तो समाजको
0: यो हुनुको कारण के होला नि
1: यो हुनुको कारण अब के भनौँ अब मान्छे नेतृत्व गर्ने मान्छे राम्रो नभएर अनि जनताप्रति उत्तरदायी नभएपछि यस्तो किसिमको हुनुहुन्छ
0: राजनीतिक विकृति जस्तो लाग्यो
1: होइन सब समाजमा आर्थिकमा सब चिजमा यो बनाउने नै नीति नै राजनीति हो कि नीतिको राजा नै राजनीति राजनीतिले नै सम्पूर्ण चिजको निर्धारण गर्छ अरू राजनीति राम्रो भयो भने आर्थिक नीति पनि राम्रो हुन्छ सांस्कृतिक नीति पनि राम्रो हुन्छ सामाजिक नीति पनि राम्रो हुन्छ जनताप्रति उत्तरदायी हुने नीतिहरू सम्पूर्ण नीतिहरू राम्रो हुन्छ राजनीति राम्रो भएन भनेपछि कुनै नीति पनि राम्रो हुँदैन
0: आदरणीय श्रोता रेडियो मध्यपश्चिम 91.4 MHz प्रसारित ज्येष्ठ नागरिक सरकार कार्यक्रमका आजका अतिथि बेन्जु केसीसँग कुराकानी गरिरहेका छौँ हामी र यो कुराकानी गर्दा गर्दै म बिचमा नेपाली हिन्दू समाजमा चाहिँ को नेपाली दाजुभाइ दिदीबहिनी बुवाआमाले सम्पूर्ण नेपालीमा चाहिँ अहिले आइरहेको बडा दशैं अब हिन्दू धर्मावलम्बीको सबैभन्दा ठुलो पवित्र जुन चाहिँ पर्व हो त्यो पर्वको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै म चाहिँ हाम्रो बेन्जु दाईसँगका कुराकानी अगाडि बढाउन चाहे। अब यो नीतिभरिमाको उत्तम नीति राजनीति त्यतिखेरको राजनीतिमा चाहिँ अब चाहिँ बदमासहरू राज्यको नियन्त्रणमा थियो र अहिले बदमासहरूको नियन्त्रणमा राज्य छ जस्ता कुराहरू तपाईँले जुन अहिलेको समाजमा चाहिँ दिनु पस्किनु भयो साह्रै महत्त्वपूर्ण लाग्यो यो शब्द। र अब यो तर भनिन्छ हामी त जीवन हामी थाहा पाउने बेलादेखि नै त्यतिखेरको राज्य सत्ता खराब राजाले धेरै नै बिगार गर्यो है बोल्न दिएन यो भएन ऊ भएन भनेर ठुला ठुला चाहिँको विद्रोहहरू भए क्रान्ति भए तर आएका चाहिँको जुन हिजो हामीलाई चाहिँ आदर्श सिकाउनु हुने नै अहिले चाहिँको सत्तामा गएर सबैभन्दा कुरूप काम गरेको देख्दाखेरि नैराश्य मान्ने आम चाहिँ नेपाली चाहिँ हुनुहुन्छ यसमा तपाईँको चाहिँ भनाइ के छ बेन्जु दाई ल भनिदिनुहोस् त।
1: मेरो यसमा भनाइ के छ
0: जुन हिजोको राज्य सत्ताले साह्रै खराब गर्यो राजाले साह्रै चुस्यो
1: यसलाई कस्तो छ भनेपछि हिजोको राज्य संस्था खराब थियो कि आजको राज्य संस्था खराब थियो कि अब व्यवहारिक रूपमा हेर्नु पर्यो जरुरी हुन्छ कि अब हिजोको राज्य संस्थामा जो राजनीति गर्थे जसले राजनीति गराएको थिए ती राजनीति गर्ने मान्छेहरूले आफ्नो बाबुआजुको सम्पत्तिहरू सुस्त सुस्त सुस्त सुस्त उनीहरूले सकेको हामीले देख्छौँ कि उनको परिस्थिति राजनीति जति राजनीति गरे उनीहरूको परिस्थिति बिग्रिएर गएको थियो उनीहरूको आर्थिक अवस्था बिग्रिएर गएको थियो तर अहिले राजनीति गर्ने मान्छे सानो वडा अध्यक्षदेखि लिएर माथिको के कुरा गर तल्लो लेभलमा नि गाउँ स्तरमा गर्ने चाहे अब राजनीति गर्ने मान्छेहरूको नि आर्थिक स्थिति उनको राम्रो हुँदै गइरहेछ होइन के कारणले राजनीति कुनै व्यापार व्यवसायहरू कर तिरेको यता सुतिरेको केही नभएको मान्छेहरूले उसको आर्थिक स्थिति एकदम राम्रो हुँदै जाने आजको मान्छेहरूको हिजोको मान्छेहरूको राजनीति गर्ने जो जनताप्रति समर्पित थियो जनतालाई केही गरौँ भन्ने आफ्नो आत्मादेखि अन्तरात्मादेखि आउँथ्यो तिनीहरूको आर्थिक अवस्था एकदम कमजोर कमजोर हुँदै जान्थ्यो उनीहरू सम्पत्तिहरू सक्थे आफ्नो आफ्नो खर्च गर्थे है जनताप्रति आफ्नो पैसाहरू लगानी गर्ने भए अलिअलि हामीले खर्च गर्ने जनतालाई जनताले उठाएर जनताको शोषण गर्ने कम थियो त्यसो तर आजभोलि भन्दै जनताको निम्ति हामी समर्पित छौँ जनताको निम्ति गर्छौँ जनताकै निम्ति हो हामीले भन्छौँ होइन तर काम गर्दा व्यवहारमा के छ भने चाहिँ त्यसको उल्टो जनताबाट सम्पूर्ण चिज एउटा सामान्य चिज पनि नेताहरूले एउटा सामान्य काम गर्ने नेताहरू सामान्य काम गर्दा त्यही जनताको घरको चिजहरू खाने जनताको चाहिँ सामान्य चिया चिया खाएको पैसासम्म जनताहरूले तिर्दा नेताहरूले तिर्दैन जनताले तिर्नुपर्ने परिस्थिति छ होइन करहरू हेर्नुहोस् हिजो कति थोरै करहरू थियो कस्तो थियो करहरू होइन अब कति 8-10 हजारमा 10 हजारको बजेट चाहिँ हिजो चाहिँ गाविसहरूमा दिन्थ्यो त्यो गाविसहरूले कति काम गर्थ्यो आजकल एउटा गाविसहरूमा बजेट गएका हुन्छ 25-30 लाख रुपियाँ 35 लाख रुपियाँ गएका हुन्छ हेर्नुहोस् काम गर काम हेर्नुहोस् कस्तो हुन्छ थोरै मात्र काम भएको हुन्छ धेरै काम हुन्छ अरू काम सब के गरेर सकिन्छ के गरेर सकिन्छ तिनै मान्छेहरूको राम्रो अवस्था छ तिनै मान्छेहरूलाई राम्रो भन्छ हिजो मान्छेहरू त्यस्तो नचाहिने काम गर्यो जनताको पैसा वसुल्यो जनतालाई एकदम देखिन रूपमा शोषण गरेको ठगेको थाहा पायो भने सार सबले चाहिँ त्यसमाथि नियन्त्रण गर्थ्यो होइन हुजुरी गर्थ्यो कसले हटाएको छ भने त्यही अनुसार हुन्थ्यो पुलिस कहाँ जानुहुन्थ्यो पुलिसले पनि प्रहरीले पनि राम्रो जनताप्रति राम्रै थियो त्यस बेला होइन त्यस्तो नगरेको अपराध नगरेको दुःख नदिएको होइन अलिकति नचाहिने काम गरेको होइन समाजमा राम्रो भएको मान्छे त्यति दुःख दिँदैन थियो होइन तर अहिले के छ भने त्यो जो राम्रो मान्छे छ जसले नचाहिने काम गर्दैन जो सोझो साझो छ होइन साधारण मान्छेलाई जिन्दगी गुजारेको छ त्यसको निम्ति अनेक समस्याहरू खडा भएको छ जसले चाहिँ नचाहिनेहरू काम गरेको छ होइन अनि उस अनेक दाया बाया गर्न सक्छ होइन त्यस्तो मान्छेहरूको फेरि बढी बोरवाला छ अहिले तिनीहरूको कुरो सुनिदिन्छ होइन सबैले
0: त्यो कारणले गर्दा राज्य व्यवस्था अहिलेको भन्दा नागरिकप्रति उत्तरदायी पुरानै राज्य व्यवस्था जस्तो लाग्छ
1: मलाई मेरो अनुभवमा है मेरो व्यवहारिक अनुभवमा पुरानो राज्य व्यवस्था अहिलेको भन्दा धेरै राम्रो थियो जनता होइन राजनीति स्वतन्त्रताको हिसाबले त नेताहरूलाई त्यो व्यवस्था खराब थियो होइन. अधिकांश 80-90% 80-85% 70% भन 75% जनताको लागि चाहिँ होइन, त्यो व्यवस्था धेरै राम्रो व्यवस्था हो, धेरै जनताको निम्ति एकदम उत्तरदायी भएको छ.
0: तर यसो हेर्दाखेरि चाहिँ अब त्यो व्यवस्थामा एउटा परिवारले बीच प्रधानता राजाको छोरा राजै हुन्थ्यो होइन, जसले राजनीति गर्थ्यो, त्यही परिवारभित्रकै मान्छे माथिल्ला पदमा हुन्थे, उनीहरूको चाहिँ स्तर चाहिँ सधैँभरि राजनीति स्तर चाहिँ माथि नै हुन्थ्यो, अब राज्यका सम्पूर्ण तहगत रूपमा उनीहरूकै हात हुन्थ्यो, त्यसको ठ्याक्कै त्यस्तो चाहिँ आफ्नै हातमा सम्पूर्ण चिज भएको बेलामा पनि त्यत्रो वर्षौँ वर्षसम्म राज्य गर्ने बेलामा उनीहरूले देशलाई जो अहिलेको यिनी भ्रष्टाचार गरेर व्यक्तिगत रूपमा सम्पत्ति आर्जन गरेका नेताहरूले चलाएको जतिको तुलनात्मक रूपमा विकास किन भएन त्यो बेला, एउटा निर्माण क्षेत्रमा काम गरेको हजुरको अनुभवको आधारमा त्यतिखेरको राज्य सत्ताले जस्तो महेन्द्रवादी चिन्तन भन्छ, महेन्द्रको पालामा त धेरै काम भएका देखिए, सुरुवाती अवस्थामा थुप्रै कामहरूमा हात हालेको देखियो, तर ती सफल भएर नेपाल चाहिँ एउटा उन्नत नेपालमा जान लान राजाले किन सकेनन्, त्यो बेलाको राजनीतिहरूले त्योसम्म चाहिँ होस पुर्याउन किन सकेनन् जस्तो लाग्छ.
1: त्यस बेला के हो, त्यस बेला साधन स्रोत अहिलेको जस्तो प्रचुर मात्रामा थिएन. त्यस बेला मान्छेले गिट्टी कोदालो फरुवा रेसा बाँध्ने औजारहरू प्रयोग गरेर सब चिजहरू बनाउनु सब बनाउनु पर्थ्यो होइन. आजकल 1000 मान्छेहरूले 14000 मान्छेहरूले काम गर्ने काम एउटा मिसिनले गर्छ होइन. अहिले साधन स्रोत हिजो अब कि त पहिलेको युगहरूको विचारमा हामीले विचार गर्यौँ कति लामो युगसम्म एउटा तरिकासँग विकास भएको छ. अहिलेको अब चाहिँ 50 वर्ष भनौँ न करिब करिब होइन, 50 वर्ष भनौँ, 30-35 वर्षदेखि जुन चाहिँ यतातिर छ नि यो कति फड्को भएर छ, एकदम संसार साधन सब चिजहरू विकासको एकदम तीव्र गतिमा वृद्धि भइरहेको छ होइन. हिजो हामीले इन्डियाले पञ्चायत व्यवस्थामा पनि 45 सालभन्दा पहिले भनौँ न 45 सालभन्दा पहिले अब टिभी हेर्ने टिभीहरू ब्ल्याक एन्ड व्हाइट टिभीहरू होइन, यता हुँदा नेपालमा अब रङ्गीन टिभीहरू आयो होइन, तर इन्डियामा त्यही टिभी रङ्गीन टिभीहरू यताउता आएको थिएन. पञ्चायत व्यवस्थामा पनि अब भनौँ न राजाको शासन व्यवस्थामा पनि इन्डियामा आएको चिज इन्डियामा नभएको चिज नेपालमा थियो होइन, कहिले चिजहरू थियो अब. तर अहिले त इन्डियामा भएको चिजहरू नेपालमा कहाँ छ, भ्रष्टाचारको कुरो राजा महाराजाहरूले गरे भन्ने छ नि, हामीले कहाँ देख्यौँ राजाले गरेको भ्रष्टाचारहरू, अरूले गरेको राजाले गरेको कहाँ देख्यो जनताले, हो उनीहरूले गरे होला होइन, तर थाहै पाइँदैन थियो. तर आज भ्रष्टाचारहरू कुन जनताले थाहा पाएको छैन, भ्रष्टाचार भएको छ देशमा, नेताहरूले भ्रष्टाचार गरेको छ, नेताहरूले पैसा खान्छ, नचाहिने काम गरेको छ, यस्तो गरेको छ भन्ने कुरो कसरी देखाएको छ, कसले भन्छ कि आज देशमा भ्रष्टाचार भएको छैन भन्ने एकजना मान्छे छैन नेपालमा, एकजना मान्छे भेट्नु पाइँदैन. तर हिजो कस्तो थियो, हिजोको त्यो युगमा भ्रष्टाचार हुन्छ र भन्ने मान्छेहरू पनि थिए प्रशस्त मात्रामा.
0: यति भन्दा भन्दै आजका चाहिँ अतिथि जुन हाम्रो एउटा निर्माण व्यवसायबाट लामो समयसम्म निर्माण व्यवसायलाई अगाडि बढाएर र आफू खाली नबसेर निरन्तर रूपमा काम गर्दा गर्दै अहिले एउटा चाहिँ 70 वसन्तको नजिक नजिक पुग्दाखेरि पनि व्यवसायमै तल्लीन भएर आफ्ना सन्तानलाई अनुशासित गराएर हिँडेको व्यक्तित्व बेन्जु केसीजीसँग कुराकानी गर्दा गर्दै यो आजको कार्यक्रमको समयसीमा सकिन सकिन लागेको जनाउघन्टी प्राविधिक मित्रले बताइसक्नु भएको हुँदा म चाहिँ यो अहिलेको महान चाहिँ नेपालीहरूको महान चाड दशैं विजयादशमीको मङ्गलमय शुभकामना व्यक्त गर्दै यतिन्जेल हाम्रो श्रोताले यो हाम्रो कार्यक्रम सुनेर सहयोग गर्नुहुने सम्पूर्ण श्रोता र आफ्नो यो चाहिँ ज्येष्ठ नागरिकको चाहिँ हजुरको बिजी लाइफ, ज्येष्ठ नागरिक एउटा आत्मनिर्भर ज्येष्ठ नागरिक भएर पनि व्यवसायमा संलग्नित चाहिँ व्यक्तित्व बेन्जु केसीजीलाई हार्दिक हार्दिक धन्यवाद दिँदै म कार्यक्रम पुस्ता पनि बिदा चाहन्छु. हस्त, धन्यवाद.

0: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
1: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ?
0: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
0: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
2: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।

0: सीआईएन को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। मधेस केन्द्रीय दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने, जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी, राजोपाले स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गर्यो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको।
0: सर्वोच्चमा सिफारिश 4 न्यायाधीश विरूद्ध कार्तिक 9 उजुरी दिन मिल्ने, 5 लाख मेट्रिक टन क्षमताको ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान। सुशासनका नाउँमा व्यवसायीलाई दुःख दिने गरेको उद्योगीहरूको गुनासो।
2: आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो।
0: नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गर्यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध हटाउन आवश्यक नेगोसिएशन प्रणाली कार्यान्वयनको प्रक्रिया अगाडि बढ़्यो। जलवायु असरका विषयमा विश्व समुदायको ध्यानकर्षण गराउन संसदीय समितिको आग्रह।
3: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमीन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू घेर आयो।
0: र विश्व एसियन खेलकुदमा काँस्य विजेता कराँतेका तेन्जिङ शेर्पाद्वारा सरकारले दिएको पुरस्कार रकम प्रति असन्तुष्टि, पदकको राष्ट्रले सम्मान गर्न सक्नुपर्ने भनाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: चाडपर्व नजिकैसँगै बजारमा हुने मूल्य वृद्धि, कृत्रिम अभाव, म्याप्त गुज्रिएका सामानको बिक्री र कालो बजारी नियन्त्रण गर्न सरकारी निकायले निरन्तर रूपमा अनुगमन गरिरहेको छ। तर चाडपर्व मात्रैमा हुने अनुगमनले उपभोक्ताको हित सुनिश्चित गर्न नसक्ने विज्ञहरू बताउँछन्। बजारमा हुने अनियमितता नियन्त्रण र वर्षभरि नियमित अनुगमन, दोषीलाई कार्यवाही र उपभोक्तामा सचेतना आवश्यक रहेको छ। अनुगमन देखाउनका लागि मात्र होइन, बजारलाई व्यवस्थित र उपभोक्तालाई सुरक्षित बनाउन समेत प्रभावकारी हुने बताइएको छ। अब खबर सन्तोषी राहुलबाट।
5: संसदीय सुनवाई समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश 4 न्यायाधीश विरूद्ध उजुरी आह्वान गर्ने भएको छ। असोज 26 गते बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीश विरूद्ध कार्तिक 9 गतेबाट शुरू हुने गरी 10 दिनको समय दिएर उजुरी आह्वानको निर्णय गरेको समितिका सचिव तुलबहादुर कणेलले बताउनुभयो। 9 गतेबाट उजुरी दिन शुरू भएपछि 19 गतेसम्म दिन सकिनेछ। समिति सभापति बोध नारायण श्रेष्ठले न्याय परिषदको पत्रचार अनुसार सुनवाई प्रक्रिया प्रारम्भ गरी उजुरी आह्वान गरेको निर्णय गरेको बताउनुभयो। एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल खुशी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा उहाँले केही समय यताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको स्वीकार गर्दै त्यसलाई असफल वा पराजित भएको भन्न नमिल्ने जिकिर गर्नुभयो। पूर्व प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अगाडि सारिएका सामाजिक क्षेत्रका सुधारहरूलाई समाजवाद उन्मुख कदम भएको दावी समेत गर्नुभयो।
6: समृद्ध नेपाल सुखी नेपाली भनेका छौं, यो हाम्रो गन्तव्य अलिक पछाडि धकेलिया छ, अझ पछाडि धकेल, गत वर्षको घटनाले अझ पछाडि धकेल, केही दशक पछाडि धकेल, यो सधैँ असफल भएको, यो पराजित भएको होइन, तर केही पछाडि चाहिँ धकेल। समृद्ध नेपाल सुखी नेपाली बनाउने बाटोमा हामीले सामाजिक क्षेत्रमा जुन काम गरेका थियौँ यसबाट समाज एउटा सुन्दर र राम्रो हुँदै गयो।
5: संज्ञा दिँदै सड़क बालबालिका मुक्त राष्ट्र घोषणा सहयोग पक्षी सड़क मानवहरूको व्यवस्थापन र माग्ने प्रथाको अन्त्यलाई उहाँले सरकारको जिम्मेवार व्यवहारको उपसका रूपमा व्याख्या गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख उपप्रमुख वडा अध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ। पार्टीले आजदेखि नगरपालिका क्याण्डिडेट क्लबको आवेदन खुला गरेको हो। राष्ट्रपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिकाका प्रमुख उपप्रमुख वडा अध्यक्ष र वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरेर आवेदन दिन सक्ने राष्ट्रपा प्रमुख सचेतक प्रकाश चन्द परियारले सीआईएनलाई जानकारी दिनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई केन्द्रित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको हो। यो हामीले यस अगाडि नै पालिकाको लागि क्यान्डिडेट क्लब सार्वजनिक गरिसकेका छौँ। अहिले आज सार्वजनिक गरेको चाहिँ नगरपालिका क्यान्डिडेट क्लब हो। नेपालभरिका नगरपालिकाको मेयर उपमेयर वडा अध्यक्ष वडा सदस्य महिला वडा सदस्य र दलित महिला वडा सदस्य बन्न इच्छुक अगुवाहरूले पार्टीको नीति सिद्धान्त विचारलाई केन्द्रमा राखेर यसको प्रक्रियाबाटै उम्मेदवारी आह्वान गरिएको हो। अब यो उम्मेदवारी आह्वान गरिसके पछाडि प्रक्रिया अन्तर्गत नै आकांक्षीहरूले आफूलाई त्यहाँ दस्तावेजीकरण गर्नुपर्नेछ अथवा उम्मेदवारी दर्ता गर्नुपर्नेछ। यसका धेरै प्रक्रिया मध्ये चाहिँ यसले चाहिँ एउटा मापदण्ड बनाएको छ।
5: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने तयारी गरेका छन्। मंगिर 10 गते खुला मंचबाट आन्दोलनको घोषणा गर्ने गरी तयारी थालिएको हो। विभिन्न 9 दल मिलेर बनेको अग्रगामी मोर्चाको नेतृत्वमा आन्दोलनको तयारी थालिएको जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष जितेन्द्र सेनले जानकारी दिनुभयो। मोर्चामा रहेका दलहरू आन्तरिक तयारीमा जुटेका छन्। छठपछि एउटा माहौल बन्छ र त्यही अनुसार अगाडि बढ़ने उहाँको भनाइ छ। त्यसका लागि दलहरूले एक्लै तथा समूहमा पनि तयारी गरिरहेको बताइएको छ। अग्रगामी मोर्चा मात्र होइन तराई मधेसमा रहेका अन्य संगठनहरू पनि छठपछि आन्दोलनको तयारीमा जुटेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रबन्धनका लागि सहुलियतपूर्ण कर्जा समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन तितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले कर्जा सुरक्षण कोष विस्तार चल सम्पत्ति धितो दर्ता प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बाढ़ी र विपदबाट प्रभावित व्यवसायीलाई शीघ्र पुनस्थापना कर्जा उपलब्ध समेत सरकारसँग माग गर्नुभयो। अध्यक्ष श्रेष्ठले साना साना विषयमा व्यवसायमाथि हुने धरपटक पक्राउ जस्ता गतिविधिको अन्त्य हुनुपर्ने माग समेत गर्नुभयो।
2: आपसी विश्वास उत्तरदायित्व निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो। भ्रष्टाचार विरुद्धको सरकारी अभियानलाई महासंघले पूर्ण समर्थन गर्दछ। कुनै पनि व्यवसाय वा कम्पनी कानून भन्दा माथि हुँदैनन्, तर निष्पक्ष र चाहिँ कानूनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै पनि उद्यमीले दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणको आधारमा व्यावहारिक र निष्पक्ष होस्। पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायमा अनावश्यक डर र अन्यल सिर्जना हुने गरी प्रयोग गर्नु हुँदैन।
5: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि नेपालले जलवायु वित्तमा अनुदान प्रत्यक्ष पहुँच र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सांसदहरूले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर असरका विषयमा विश्व समुदायमा उठाउनुपर्ने माग गरेका थिए।
3: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमिन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू घेर आयो र जुन हाम्रो परम्परागत व्यवस्थापन पद्धति थियो त्यो चाहिँ अहिले हामीले बिर्स्यौं।
7: यो संघीय सरकार चाहिँ घोडा चढेर हिँडेका छ। यो घोडा चढेर हिँडेको सरकारले तल्लो दुईटा टायरलाई चाहिँ देख्नै सक्दैन। यो समस्याले पनि यो अझै हामी समस्या भोगिराखेका छौं कि जस्तो लाग्छ। अब यो कसरी यसलाई समन्वयकारी भूमिकामा लैजाने, फेरि भोटे कोसीको समस्या बाँकी छ, फेरि अरू अरू ठाउँमा समस्या आइराखेको छ। संरक्षण त भयो, अब अहिले हामीले ठूलो कुरा भन्दा पनि त्यो ल्यान्ड स्लाइडहरूलाई त्यो जमिनमा जहाँ चाहिँ पहिरो त्यो त्यहाँको माटो त एकदम बलौटे छ, एकदम फुकुलो छ, त्यसलाई चाहिँ संरक्षण गर्नको लागि के छ हाम्रो होइन।
5: छलफलमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यवाहक निर्देशक डाक्टर मनिष राज पाण्डेले भन्नुभयो,
8: जलवायु विपदका कुराहरू जुन घटनाहरू भइरहेको छ र अब हामीले लिइरहेको जुन एप्रोच है हामीले भन्दै गर्छौँ जहिले पनि अलिकति त्यो रियाक्टिभबाट अलिकति हामी प्रिभेन्टिभ एप्रोचमा जानुपर्ने अवस्था पनि अब हामीले कुनै पनि घटना घट्न नदिनको लागि कस्तो किसिमको प्रिभेन्टिभ मेजर्सहरू अप्नाउने, कुन चाहिँ यो विशेष गरी उत्थानशीलतालाई प्रत्यक्ष रूपमा सघाउ पुर्याउने खालका चाहिँ कार्यक्रमहरू होइन त्यो विषय नीतिगतदेखि लिएर कार्यान्वयन तहसम्मका कुराहरूलाई कसरी लैजाने भन्ने कुरा नै महत्वपूर्ण हो जस्तो लाग्छ।
5: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाएको हो। नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ। यसअघि सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजनाको मार्गदर्शन अनुरूप नेपालको पूँजी बजारमा संस्था

0: माग गरेको हो। साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्स एसियाडमा नेपाललाई कांस्य पदक जित्नुभएका कराटेका तेन्जिन शेर्पाले सरकारले दिएको पुरस्कार रकम प्रति असन्तुष्टि जनाउनु भएको छ। तेन्जिङले खेलकुद नियमावली अनुसार पाउनुपर्ने पुरस्कार रकमको आधा कर कटाएर पुरस्कार पाएपछि सरकार प्रति गुनासो व्यक्त गर्नु भएको हो।
1: बाढ़ी प्रभावित क्षेत्रमा राहत दिन अस्थायी लाभग्राही कार्ड बनाउनु पर्ने।
2: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली निर्वाचित भएपछिको छ महिनामा सांसदको उपलब्धि, भूमिका, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562577।
7: दाङवासीको लागि खुसीको खबर:
8: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
9: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
8: दसैँ तिहार विशेष अफर,
9: इएमआई र एक्सचेन्ज सुविधा,
8: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
9: 56 जनालाई विकली विनर प्राइज,
8: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर,
9: ग्रैंड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वाशिङ मेसिन जित्ने मौका।
10: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार। बिग डिजिटल तपाईँको लागि।
7: सम्पर्क स्थान: लखन पार्क, घोराही 14, दाङ।
10: सम्पर्क नम्बर 082563001 र मोबाइल नम्बर 97155630001।
0: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
1: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
0: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
1: मानव बेचबिखन तथा ओसार प्रसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
0: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन, सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
12: तपाई उत्तरगया गाउँपालिका रसुवाको हुनुहुन्छ भने राहत लिन अस्थायी लाभग्राही कार्ड त पक्कै बनाउनुभयो होला। राहत सकियो भनेर चाहिँ कहाँ र कसलाई खबर गर्ने?
2: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो। त्यसपछि हामीले कति छ त स्टक, त्यो स्टक अनुसार हामीले छ भने

0: वितरण गर्न सक्छौ, छैन भने हामीले विभिन्न संस्थाहरूलाई ल हाम्रो राहत छैन, हामीलाई चामल दाल नुनहरूको आवश्यकता पर्यो, ल हामीलाई यति ल्याइदिन पर्यो भनेर हामीले उहाँहरूसँग कन्ट्याक्ट गर्छौँ र त्यस्तो नपुग ठाउँमा हामीले त्यो वितरण गर्नेछौँ। पीडितहरूको त अस्थायी कार्ड बनिसकेको छ र जनप्रतिनिधिहरू वडा अध्यक्षहरूले त्यसको लिस्ट ल्याउनुहुन्छ। जस्तै मानौ यो बोगती तारमा 120 घर दूरी छ भने त्यसको नाम सर्लक्क ल्याउनुहुन्छ अनि त्यही अनुसार हामीले चामल दाल नुनहरू झिक्छौँ, झिकेर स्टकमा भएको चिजहरू हामीले वितरण गर्छौँ। त्यो कार्ड भनेको अस्थायी कार्ड हो, त्यही अनुसार हामीले प्याकेज बनाएर अनि उहाँहरूलाई साइन गराएर त्यसपछि हामीले सामान त्यसरी वितरण गरिरहेका छौँ।
1: उत्तरगया गाउँपालिकाको राहत वितरण केन्द्रका फोकल पर्सन चिरञ्जीवी ढकाल राहत सके वडाका जनप्रतिनिधिलाई खबर गर्न सुझाव दिँदै तपाई यात्रामा निस्किनु अघि सड़कको अवस्था कतिको बुझ्नुहुन्छ? सड़कको अवस्था बुझेर यात्रा गर्न ट्राफिक प्रहरीको सुझाव छ।
2: तपाईहरूले पहिलो कुरा भनेको त आफू चढ्ने गाड़ी कतिको ठिक छ कि छैन, आफूलाई ट्राभल गराउने सवारी चालकको डकुमेन्ट छ छैन उसको अवस्था बारे पनि जानकारी लिनुपर्ने हुन्छ। त्यो सँगसँगै तपाईँहरूले आफू जाँदै गरेको सड़कको अवस्थाको बारेमा पनि जानकारी लिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले नजिकको प्रहरी वा हाम्रो प्रहरीको हटलाइन 100 मार्फत र ट्राफिक प्रहरीको हटलाइन 103 मार्फत पनि जानकारी लिन सक्नुहुन्छ र आफू जाने स्थानको चाहिँ आफ्नो घर परिवार स्थानीय तह सक्नुहुन्छ भने चाहिँ जिल्ला प्रशासन आफू जाँदै गरेको एरियाको जिल्ला प्रशासन कार्यालयमा समेत पनि तपाईँले समन्वय गरेर बाटोको अवस्था सड़क सुरक्षा सम्बन्धी जानकारी लिन सक्नुहुन्छ र आफू ट्राभल गर्दै गर्दा बीचमा केही अप्ठ्यारो लाग्यो, कुनै शंका लाग्यो अथवा कुनै पहिरो जान लागेको जस्तो इमर्जेन्सी केही आइलाग्यो भने 100 र 103 चाहिँ समन्वय गरेर सो सम्बन्धमा चाहिँ जानकारी लिएर आफू चाहिँ सुरक्षित तरिकाले यात्रा गर्न सक्नुहुन्छ।
1: ट्राफिक प्रहरीका इन्सपेक्टर सपना पौडेल, तपाईँले बाटोको अवस्था बुझ्न ट्राफिक प्रहरीको 103, नेपाल प्रहरीको 100 र 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ अनि यात्रामा निस्कनु अघि आफू हिँडेको जानकारी परिवारलाई दिन, आफू चढ़ेको गाड़ीको नम्बर याद गर्न वा फोटो खिच्दा आपत परेको बेला सजिलो हुन्छ। आज असोज 29 गते र भोलि 30 गते गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा पानी र हिउँ पर्ने मध्यम सम्भावना रहेको छ। त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसमको अवस्था बुझ्न 11:15 फोन गर्न सक्नुहुन्छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचित भएपछिको 6 महिनामा सांसदको उपलब्धि,
4: तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
3: चाडपर्वसँगै सांसदको गाउँ जाँदाको योजना र अनुभव विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
6: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
5: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आर्थेटिक, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछ।
7: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
8: फोन नम्बर 0825634479,
7: मोबाइल नम्बर 98494667487।
9: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा, डाक्टर द्वारा दिइने सेवाहरू
10: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
9: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफार,
10: पुरुषको लिंग सम्बन्धी समस्या,
9: पिसाब पोल्ने समस्या,
10: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
9: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार तथा उपचार,
10: शरीरको कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार
9: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: डाक्टर भेट्ने समय
9: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
10: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
9: साँझ 5 बजेदेखि 8 बजेसम्म।
8: सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 082-5562-23, 98-78-18-617 र 98-78-35-643।
4: गर्दाखेरि काँग्रेसलाई चाहिँ चार नआए जस्तो, तर पनि उभरिएको समयमा सामान्य ढंगमा नै बिताउने तयारी गर्दैछ।
3: अरू बेलामा जनतासँग भेटघाटको लागि जानु आउनु र चाडबाडको बेलामा आउनु जाँदाखेरि चाहिँ त्यो उत्साह त्यो उमङ्ग अलिक फरक हुन्छ कि सामान्य जस्तै लाग्छ यहाँहरूलाई पनि त्यो शहरबाट गाउँ अथवा सिंहदरबार आसपासबाट आफ्नो निर्वाचन क्षेत्रमा जाँदाखेरि?
4: यस्तो हुन्छ, मलाई चाहिँ म चाहिँ प्राय जिल्लामै बसेको कारणले गर्दाखेरि त्यति फरक त पर्दैन, तथापि मैले व्यक्तिगत रूपमा चाहिँ लिने गरेको यो चाडबाडलाई चाहिँ मुलुक त्यसै पनि हाम्रो देश बहुसांस्कृतिक समाज संरचना नै त्यही छ र मुलुकले नीतिगत रूपमा पनि हामी त्यही नीतिमा अवलम्बन गरिसकेको अवस्थामा हामी छौं र त्यही समाजलाई जोड्नको लागि पनि यी चाडबाडहरू पनि महत्वपूर्ण भूमिका चाडबाडहरूको महत्वपूर्ण भूमिका हुन्छ। अहिले त हाम्रो त त्यो संस्कारै भइसकेको छ, एक अर्काको परिपूरक सह अस्तित्वलाई स्वीकार गर्ने, सबैका चाडबाडलाई मान्ने, सबै जात जाति सबै धर्म संस्कृतिलाई एक अर्काको परिपूरक ठान्ने र आदान प्रदान गर्ने हाम्रो त संस्कारै बनेको छ।
3: तपाईँको निर्वाचन क्षेत्रका जनताहरूको लागि के लिएर जाँदै हुनुहुन्छ? खालि त्यो सन्देश हो कि एक प्रकारको भेटघाट मात्रै हो कि अथवा यो कुरा यसपालिको दशैं तिहारको आसपासमा गाउँमा गएर मैले भन्नुपर्नेछ गर्नु
4: जिल्लावासीलाई मैले लिएर जानुपर्ने सन्देश त एउटै कुरा हो, एकअर्का सबै समुदाय बीचमा एक अर्काको चाहिँ परस्पर सम्बन्ध चाहिँ सुमधुर र अझ प्रगाढ भएर जाओस्, बलियो भएर जाओस्, त्यसले राष्ट्रियताको सवालमा पनि त्यसले काम पनि गर्छ, एकीकृत समाज निर्माण गर्ने कुरामा पनि त्यसले बल पुर्याउँछ, व्यावहारिक रूपमा पनि सामाजिक क्षेत्रमा राजनीतिक क्षेत्रमा पनि अझ राम्रो विचार राम्रो चिन्तन राम्रो सोच यो समाजमा यो चाडपर्वले पनि प्रभाव गरिदियोस् भन्ने सन्देशका साथ नै जाने हो।
3: काम गर्न थालेको त 6 महिना भयो होइन तपाईँले?
4: 6 महिना भयो।
3: 6 महिनामा कति पटक आउने जाने गर्नुभयो जिल्ला?
4: 3-4 पटक गए।
3: अहिले धेरै हो कि अथवा थोरै हो जस्तो लाग्छ?
4: अहिले चाहिँ यो ऐन नीति विधान बनाउने संशोधन गर्ने निर्माण गर्ने यो ठिक्क अलिक व्यस्त समय पनि पार्लियामेन्टको, त्यसैले गर्दाखेरि अलिकति समय यता दिनु पर्यो, तर अहिले ठ्याक्कै अन्त्य छ, अहिले स्टप छ, त्यसले गर्दाखेरि अब चाहिँ खुल्ला नै छ।
3: 6 महिनामा संसदमा कति पटक आफ्नो विचार राख्नुभयो यहाँले?
4: ठ्याक्कै गनेर त छैन, तर धेरै पटक राखिसके, शून्य समय भन्छ, विशेष समय राखेकै छु।
3: त्यसमा तेह्रथुमका नागरिकको कुरा बढी आयो कि अथवा अरू समसामयिक राजनीतिको कुरा, कानून निर्माण प्रक्रियामा देखिएको समस्याको बारेमा बढी?
4: सबैभन्दा बढी त कानून निर्माणको प्रक्रियाको विषयमा छलफलमा बढी ध्यान केन्द्रित र सहभागिता जनाए र त्यस पछाडि जिल्लावासीको प्रत्यक्ष सरकारका सवालहरू पनि उठान भएको छ र राष्ट्रिय रूपमा रहेका केही सवालहरू पनि उठान गरेको छु।
3: यो कुरा राखिदिनु पर्यो अथवा यस्तो कुरा चाहिँ भनिदिनु पर्यो सुनाइदिनु पर्यो भन्ने खालको हुन्छ कि त्यतातिरबाट खासै ठूलो त्यो अनुरोध अथवा एक प्रकारको हस्तक्षेप छैन जनता स्तरबाट?
4: नागरिकबाट विभिन्न विषय विधा विधाका कुराहरूमा कोही व्यावसायिक हुनुहुन्छ, कोही प्रत्यक्ष त्यो सरकारवाला जुन वर्ग समुदाय हुनुहुन्छ, त्यो उहाँहरूबाट कुरा आइराखेकै छ। कतिवटा कुरा त बरु समय त्यहाँ पनि एउटा नियम छ, त्यसले गर्दाखेरि अझ समय अभाव भएको जस्तो मैले चाहिँ फिल गरेको छु, महसुस गरेको छु।
3: यदि समय मिल्यो भने चाहिँ थप यो कुराहरू पनि उठाउने विचार गरेर चाहिँ संसदमा भन्ने कुरा,
4: जस्तो तपाईँलाई फर इक्जाम्पल निर्माण व्यवसायी संघ मातहतबाट आएका व्यवसायी साथीहरूको कुरा नागरिकका कुरा पनि छन्, त्यस्तै कृषि क्षेत्रमा रहेका प्रत्यक्ष सरकारमा रहेका किसान वर्गका कुराहरू पनि छन्, विविध कुराहरू छन्, जस्तो अब सड़कका कुराहरू पनि छन्, शैक्षिक क्षेत्रमा हामीले निर्माण गर्नुपर्ने कुराहरू पनि उठान गर्नुपर्ने कुरा बाँकी छ, अस्पताल सुविधायुक्त अस्पतालहरूको कुराहरू छन्, ती कुराहरू बाँकी नै छ उठाउन।
3: निर्वाचनको बेला पराजित गर्नुभयो, उम्मेद्वारको रूपमा विभिन्न राजनैतिक दलबाट हुनुहुन्थ्यो होला, निकटतम एउटा होला अथवा दोस्रो तेस्रो स्थानमा रहेको, उहाँहरूसँगको सम्बन्ध चाहिँ अहिले?
4: मेरो सम्बन्ध एकदमै प्रगाढै छ,
3: अहिले पनि
4: अत्यन्त राम्रो छ मेरो, त्यस्तो कुनै हुनै छैन।
3: अहिले विकास निर्माण अथवा तेह्रथुमलाई यस्तो खालको बनाउनु पर्यो भन्ने बारेमा केही संवादहरू कतिपटक केही भए?
4: मलाई त त्यहाँ मलाई लाग्छ अहिले तपाईँले भन्दै गर्दा सम्झे रासपाको उम्मेद्वार हाम्रो सुरेन्द्रजी हुनुहुन्छ, सुरेन्द्र कार्की, उहाँले त मलाई त यो मागौं दाई भनेर लिखित रूपमा प्रतिवेदन नै दिनुभएको छ
3: भर्खरै कि अलि पहिले
4: होइन, यो ठ्याक्कै त्यो बजेट बनाउने बेलामा, त्यो बेलामा त्यही सम्झे पनि त्यसैले गर्दाखेरि सम्बन्ध हाम्रो अत्यन्तै राम्रो छ।
3: राम्रो र नराम्रो हुने कुरा चाहिँ के कुराले निर्गुल गर्दोरहेछ? किनकि हामी सुन्छौँ कि कतिपयको चुनावको बेलामा जुन प्रतिस्पर्धा भयो त्यसैका कारणले पानी बाराबारको अवस्था छ भन्ने पनि हामीले कुराकानी गरेको, संवाद गरेको कतिपय सांसदले सुनाउनु भएको छ। तपाईँले फेरि असाध्यै राम्रो छ भन्नुभयो।
4: उम्मेदवारी दिँदै गर्दाखेरि हामी नागरिकको प्रतिनिधि पात्र मात्रै हौ, हाम्रा निजी त्यहाँ एजेण्डा केही पनि हुँदैनन्, सबै राज्यको र नागरिककै हुन्छ। त्यसैले गर्दाखेरि नागरिकको सवाललाई उठाउँदै गर्दाखेरि हामी बीचमा मतभेद हुन के जरुरी छ? बेटर कसले गर्ने हो भन्ने कुरामा मात्रै नभयो, त्यसैले गर्दाखेरि कहिले काहीँ प्रस्तुति गर्दै गर्दाखेरि बेटर म गर्छु भन्ने त अभियसली मान्छेले गर्छ होला, हामीले गर्नुपर्छ होला, तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
11: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्धमा आन्दोलन गर्ने तयारी गरेका छन्। जेएनजी आन्दोलनपछि समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी छ। राष्ट्रपतिले आजबाट स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गरेको छ। सर्वोच्चमा सिफारिस चार न्यायाधीश विरूद्ध कार्तिक 9 बाट उजुरी दिन मिल्ने भएको छ। 5 लाख

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको नेपाल परिवेशमा समीसा मोतेसँगै अप्सरा बोखराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: दुई महिनामा भित्रियो 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स, विदेशी मुद्रा संचित 40 खर्ब 65 अर्ब नाग्यो।
0: वैदेशिक रोजगारीमा मलेसिया जानेको स्वास्थ्य परीक्षणमा ठगी, भारत लैजाँदै गरिएका हुम्लाका 25 बालबालिकाको कञ्चनपुर नाकाबाट उद्धार।
1: कंग्रेस महाधिवेशन अन्तर्गत मतगणना अन्तिम चरणमा, नयाँ कार्य समितिमा विशेष महाधिवेशन पक्ष धर्के वर्चस्व।
0: रूसी तेल प्रशोधन केन्द्रमा फेरि आक्रमण गर्ने युक्रेनको घोषणा, संयम अपनाउने समय सकिसकेको जेलेन्स्कीको भनाई।
1: र विश्वकप लीग टू क्रिकेटमा क्यानेडासँग ओमान 58 रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7174 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। चालू आर्थिक वर्षको शुरूआती दुई महिनामा नेपालमा रेमिट्यान्स प्रवाहमा उत्साहजनक वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउन र भदौ महिनामा मात्रै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूबाट 4 खर्ब 36 अर्ब 36 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 23.9% वृद्धि हो। राष्ट्र बैंकका अनुसार साउन महिनामा 2 खर्ब 15 अर्ब रूपियाँ भित्रिएकोमा भदौ महिनामा मात्रै 2 खर्ब 21 अर्ब 31 करोड़ रूपियाँ रेमिट्यान्स देशमा भित्रिएको छ। यसै गरी देशको खुद द्वितीय आय अर्थात खुद ट्रान्सफर पनि बढ़ेर 4 खर्ब 69 अर्ब 44 करोड़ रूपियाँ पुगेको छ। रेमिट्यान्समा आएको सुधारसँगै देशको विदेशी विनिमय संचित पनि बलियो बनेको छ। गत असार मसन्तको तुलनामा 4.3% वृद्धि भई कुल विदेशी मुद्रा संचित 40 खर्ब 65 अर्ब 78 करोड़ रूपियाँ पुगेको छ। नेपालको इतिहासमै मजबूत देखिएको यो संचित 20.9 महिनाको वस्तु आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यता देशको आन्तरिक अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा पनि सुधार देखिएको छ। साउन महिनामा 23 खर्ब 58 करोड़ मात्र रहेको कर्जा प्रवाह भदौ मसान्तसम्म आइपुग्दा 93 अर्ब 52 करोड़ रूपियाँले वृद्धि भएको छ। यो सँगै निजी क्षेत्रमा प्रवाहित कुल कर्जा 59 खर्ब 50 अर्ब 58 करोड़ रूपियाँ पुगेको छ।
1: नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले वैदेशिक रोजगारीमा जाने अनुसन्धान अगाडि बढ़ाउन प्रधानमन्त्री कार्यालयले पत्राचार गर्दै सीआईबीलाई निर्देशन दिएको थियो। काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका एक घर भएका 42 वर्षीय खड्कासँगै भक्तपुर चागुनारायण नगरपालिका 9 का 40 वर्षीय रविन्द्र केसी, गोर्खा नगरपालिका 3 घर भई हाल टोखा नगरपालिका 11 महादेव 4 बस्ने 42 वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलहंगुवा नगरपालिका 4 घर भई हाल गोकर्णेश्वर नगरपालिका 6 नयाँ बस्ती बस्ने 45 वर्षका राम पुखार तिवारी पनि पक्राउ परेका छन्। उनीहरूमाथि सीआईबीले ठगी तथा संगठित अपराध सम्बन्धी कसरमा अनुसन्धान अघि बढ़ाएको सीआईबीका प्रवक्ता वरिष्ठ परीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभयो। उनीहरूले मलेसियामा वैदेशिक रोजगारीमा जानको लागि गरिने स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्क बाहेक बायोमेट्रिक प्रणालीको नाममा बायोमेट्रिक सर्भिस चार्ज उल्लेख गरी गैरकानूनी तवरले अतिरिक्त शुल्क लिएको पाइएको छ।
0: कञ्चनपुरको गड्डाचौकी नाकाबाट 25 जना बालबालिकाको उद्धार गरिएको छ। तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादून लैजाँदै गरिएका 10 वर्ष मुनिका ती बालबालिकालाई भारतीय सीमा क्षेत्र बनवासा स्थित चेकपोस्टले रोकेर नेपाल फर्काएको हो। हुम्लाको सिमकोट गाउँपालिका 8 सियराका ती बालबालिकालाई पञ्चववीर बुढाले गड्डाचौकी नाका हुँदै भारततर्फ लगेका थिए। वनवास चेकपोस्टमा भारतीय सुरक्षाकर्मीले रोकेपछि फर्काइएका सबै बालबालिकालाई हाल कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ। बालबालिकाले कुन संस्थामा भर्ना गर्न लागिएको हो र त्यसमा अभिभावकको सहमति थियो या थिएन भन्ने बारे केही खुलिसकेको छैन। यस विषयमा प्रहरीले तीव्र अनुसन्धान गरिरहेको जनाएको छ।
1: सुनसरीको देवानगंजमा भएको गोलीकाण्डमा संलग्न थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गर्दै भारतबाट दुई र नेपालबाट एक गरी थप तीनजनालाई नियन्त्रणमा लिएको जानकारी दिएको हो। घटना भएकै दिन दुईजना पक्राउ परेका थिए। यो सँगै देवानगंजका नीरज कुमार यादवमाथि भएको गोली प्रहार घटनामा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ। पक्राउ पर्नेहरूमा देवानगंज गाउँपालिका दुईका 18 वर्षीय विष्णु कुमार यादव, 26 वर्षीय जय कृष्ण यादव, 27 वर्षीय कुन्दन यादव, 26 वर्षीय रणधीर यादव र 23 वर्षीय सुशील यादव रहेका छन्। गत असोज 3 गते साँझ देवानगंज एक मध्यहर्साही स्थित लक्ष्मी नारायण मन्दिर नजिक युवतीको विषयलाई लिएर भएको विवादका क्रममा नीरज कुमारमाथि गोली प्रहार भएको थियो। तिघ्रामा गोली लागेका यादवको हाल विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
0: जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका अभियुक्त बाबु थापा भनिने मेघबहादुर थापा सर्लाहीबाट पक्राउ परेका छन्। सर्लाही प्रहरीले उनलाई बागमती नगरपालिका एक स्थित आफ्नै घरमा रहेको अवस्थामा पक्राउ गरेको हो। जेएनजी आन्दोलनका क्रममा काठमाडौँको सुन्धारा स्थित केन्द्रीय कारागारबाट फरार भएका थिए।
1: अर्कै व्यक्तिको नाम र हस्ताक्षर प्रयोग गरी झुठा उजुरी दिने एकजनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जरिवाना गरेको छ। आयोगका प्रवक्ता सुरेश नेवानीका अनुसार रूकुम पश्चिम 8 विस्कोट नगरपालिका 5 बस्ने दीपक पुन मगरलाई 2000 रूपियाँ जरिवाना गरिएको हो। पुन मगरले एबी राई अर्थात आङ बाबु राईको नाम प्रयोग गरी एक प्रहरी नायब महानिरीक्षक डीआईसीले मुद्दा मिलाइदिने भन्दै 40 लाख माग गरेको र 15 लाख रूपियाँ नगद सहित चेक समेत लिएको गम्भीर आरोप सहित उजुरी दर्ता गराएका थिए। अनुसन्धानका क्रममा आङ बाबु राईले आफूले उजुरी नदिएको बताएपछि पुन मगरले आफैले झुटा उजुरी दिएको स्वीकार गरेका थिए। दुवै पक्षले त्यस्तो कुनै घटना नभएको बयान दिएपछि अर्काको नाम प्रयोग गरी दुःख दिने वदनीयत पुष्टि भएकाले जरिवाना गर्ने निर्णय गरिएको अख्तियारले जनाएको छ।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि भएको मतदानको मतगणना अन्तिम चरणमा पुगेको छ। जारी मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। सभापतिमा गगन थापा निर्वाचित हुनुभएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको थियो। उपसभापतिमा खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित हुँदा समावेशी उपसभापतिमा विनोद कुमार चौधरी चयन हुनुभएको छ। महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डाक्टर डिला संग्रौलालाई महामन्त्रीका रूपमा पाउनु भएको छ। आज बिहान सार्वजनिक परिणाम अनुसार मुस्लिम तर्फ फिरदोस आलम र दलित तर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित हुनुभएको छ। खुलातर्फ रामहरि खतिवड़ा र अजय बाबु शिवाकोटे निर्वाचित भइसक्नु भएको छ। यस्तै सहमहामन्त्रीमा पिछड़िएको क्षेत्रबाट जीवन बहादुर शाही, महिलातर्फ प्रतिमा गौतम र आदिवासी जनजातितर्फ बहादुर सिंह लामा निर्वाचित हुनुभएको छ। यो समाचार तयार पार्दासम्म कांग्रेसले खुल्ला पिछड़िएको क्षेत्र, महिला, आदिवासी जनजाति, दलित र मुस्लिम क्लस्टरतर्फ गरी 6 सहमहामन्त्रीहरू पाइसकेको छ। अन्य क्लस्टरका सहमहामन्त्रीका लागि मतगणना जारी छ। यस्तै केन्द्रीय सदस्यहरूको पनि मतगणना भइरहेको छ। विधान अनुसार कांग्रेसमा विभिन्न समुदाय र क्षेत्रका लागि सहमहामन्त्रीका पद छुट्याइएको छ। सभापतिले केन्द्रीय कार्य समितिका सदस्यबाट एक महिलासहित 4 सहमहामन्त्री मनोनित गर्न पाउने व्यवस्था पनि छ। कांग्रेसले विधान संशोधन गरेर केन्द्रीय कार्य समितिको आकार 164 बढ़ाएर 297 सदस्य बनाएको छ। 15 महाधिवेशनमा विशेष महाधिवेशन पछि दर वर्षस्व देखिएको छ। पदाधिकारीमा निर्वाचित अधिकांश नेता विशेष महाधिवेशनमा सहभागी भएकाहरू नै छन्। विशेष महाधिवेशनका विपक्षमा उभिएर विभिन्न चरणमा जोड़िएका नेताहरू नियमित महाधिवेशनमा मुख्य पदाधिकारी पदमा पुग्न असफल भएका छन्। विशेष महाधिवेशनको विपक्षमा उभिएका धनराज गुरूङ, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, सीता गुरूङ, रंजित कणव, चन्द्रमोहन यादव, जीवन परियार पराजित हुनुभएको छ। विशेष महाधिवेशनमै सहभागी निवर्तमान सहमहामन्त्री फर्मुल्लाह मंसूरका लागि पनि उपसभापतिको प्रतिस्पर्धा सुखद रहेन। 14 पदाधिकारीमा उपसभापति, महामन्त्री र सहमहामन्त्री सहितको संख्या बढ़ाएर 25 पुर्याइएको छ। 5 जना निर्वाचित हुने कांग्रेसको पेशागततर्फ केन्द्रीय सदस्यमा डाक्टर केदार नरसिंह केसी 3253 मत सहित विजय हुनुभएको छ। यस्तै केशव निरौला, प्राध्यापक डाक्टर जगदीश चन्द्र पोखरेल, डाक्टर प्रदीप मिश्र र वरिष्ठ अधिवक्ता सीताराम केसी विजयी हुनुभएको छ। पेशागत महिलामा बाला अधिकारी र सीता पोखरेल घिमिरे निर्वाचित हुनुभएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
4: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेट फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड.
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज. समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
4: उदयपुर सुनसरी मोरङ र कास्कीमा आज भएका छुट्टा छुट्टै दुर्घटनामा करिब 5 जनाको मृत्यु भएको छ भने दर्शनौ घाइते भएका छन्। काठमाण्डुबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका साथ सुर्खेमा दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौदण्डी गढ़ी नगरपालिका बसाहाका 18 वर्षीय सोनु बस्याल रहेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख राजन चापागाईका अनुसार बसमा सवार 35 जना मध्ये 16 जना घाइते भएका छन्। गम्भीर घाइते भएका बसका सहचालक धनबहादुर जोगीलाई थप उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
3: यसै गरी सुनसरीको धरान उपमहानगरपालिका 8 मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा 1 जनाको मृत्यु भएको छ। धरानबाट इटहरीतर्फ जाँदै गएको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्रकले ठक्कर दिँदा धनकुटा 9 बिलहराका 36 वर्षीय दिपेन्द्र राज राईको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै मोरङको विराटनगर महानगरपालिकामा स्कूटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सप्तरीको छिन्नमस्ता गाउँपालिका 3 बस्ने 18 वर्षका मोहम्मद रिहान रेन मियाको मृत्यु भएको हो। सोही स्कूटरमा सवार राजविराटका 18 वर्षीय मोहम्मद नजाम मिया गम्भीर घाइते भएको र उनको विराट नर्सिङ होममा भेन्टिलेटरमा उपचार भइरहेको छ।
4: कास्कीको पोखरा स्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री सहित 2 जनाको ज्यान गएको छ। पोखरा महानगरपालिका 17 बलोदय चोकमा बाटो काट्दै गरेका 45 वर्ष पैदल यात्री कृष्ण कुमारलाई G14P4879 नम्बरको मोटर साइकलले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक 19 वर्षीय सफल कुमार श्रेष्ठ र पैदल यात्री कुमार दुवैको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार पछिल्लो 24 घण्टामा देशभर भएका विभिन्न सवारी दुर्घटनामा परि 17 जनाको मृत्यु भएको छ भने 354 जना घाइते भएका छन्।
3: सवारी दुर्घटना न्यूनीकरण र गति नियन्त्रणका लागि मकवानपुरमा आजदेखि टाइम कार्ड प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौडा भैंसे भीमफेदी कुलेखानी हुँदै फर्पिङबाट काठमाण्डु आवत जावत गर्ने सड़क खण्डमा यो व्यवस्था शुरू गरेको हो। यात्रुको सुरक्षालाई ध्यानमा राखी निर्धारित गतिमा मात्र सवारी चलाउन चालकहरूलाई प्रहरीले आग्रह गरेको छ। नयाँ टाइम कार्ड अनुसार हेटौडादेखि भैंसेसम्म 25 मिनट, भैंसेदेखि भीमफेदीसम्म 30 मिनट, भीमफेदीदेखि कुलेखानी 40 मिनट र कुलेखानीदेखि फर्पिङसम्म 45 मिनट समय निर्धारण गरिएको छ। चाड़ पर्वमा यात्रुको चाप बढ़ने भएकाले प्रहरीले समयमित भई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
4: चाडपर्वमा राजमार्गका होटलले खाद्य स्वच्छता कायम नगरे कार्यवाही हुने भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज सूचना जारी गर्दै राजमार्गका होटल रेस्टुरेन्ट मिठाई पसल समेना गृह क्याटरिङ तथा भोजनालयहरूलाई खाद्य स्वच्छता कायम राख्न भनेको छ। विभागका अनुसार तोकिएको मापदण्ड उल्लंघन गरी खाना खाजा वा नास्ता बिक्री वितरण गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम कड़ा कार्यवाही गरिनेछ। यसै गरी सबै खाद्य व्यवसायी विभाग वा मातहतका कार्यालयबाट आफ्नो व्यवसायको स्तरीकरण गराई अनिवार्य रूपमा खाद्य स्वच्छता लोगो लिएर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने भएको छ। विभागले खानेकुराको गुणस्तर र सरसफाईमा विशेष ध्यान दिन आग्रह गर्दै मापदण्ड तोकेको छ। म्याद बाँकी रहेका राम्ररी पकाइएका र स्वच्छ कच्चा पदार्थ तथा शुद्ध पानी प्रयोग गरिएका खानेकुरा मात्र बिक्री वितरण गर्नुपर्नेछ। भान्सा भाँडाकुँडा र परिसर पूर्ण रूपमा सफा राख्नुका साथै पकाइएको र नपकाइएको खाना छुट्टा छुट्टै सुरक्षित तापक्रममा राख्न भनिएको छ। बासी सडेगलेका झिँगा भन्केका तथा फोहोर खानेकुरा बिक्री गर्न पाइने छैन। त्यस्तै यात्रुसँग खानेकुराको अस्वाभाविक शुल्क नलगी उचित मूल्य मात्र लिन विभागले
3: अनुरोध गरेको छ। सरकारले मकवानपुर र चितवनका मुख्य राजमार्ग छेउका 17 होटल तथा रेस्टुरेन्टको स्तरीकरण गरेको छ। राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई गुणस्तरहीन खाना खुवाउने र चरको मूल्य असुल्ने गरेको व्यापक जनगुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गरी लोगो वितरण गरेको हो। सार्वजनिक सवारी साधन रोकिने होटलहरूमा सरसफाईको कमी, बासी खाना र अत्यधिक मूल्य असुलिने गरेको गुनासो बढ़ेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको समन्वयमा हेटौडा र चितवनका खाद्य प्रविधि टोलीले स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा मुगलिन, दासढुङ्गा, जुगेरी र रामनगर क्षेत्रका 17 होटलको भन्सा, सरसफाई र भण्डारण जाँच गरी 4 तहमा वर्गीकरण गरिएको छ। जसमध्ये मुगलिन स्थित दालभात पावर मात्रै 3 तारा सहितको हरियो स्टिकर पाएर अति उत्तम वर्गमा पर्न सफल भएको छ भने 10 होटल न्यूनतम मापदण्ड पूरा नगरी सामान्य अर्थात घ वर्गमा परेका छन्। विभागले होटलको प्रवेशद्वारमै देखिने गरी स्टिकर टाँसेको छ। यात्रुहरूले हरियो 3 तारा, 2 तारा, 1 तारा वा पहेँलो स्टिकर हेरेर मात्र खाना खान र गुणस्तरहीन खानेकुरा फेला परेमा सम्बन्धित निकायमा उजुरी गर्न अनुरोध गरिएको छ।
4: नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटे कोशी क्षेत्रका बाढ़ी पीड़ितका लागि 2000 घर बनाउने भएको छ। रेडक्रसले प्रभावित परिवारका लागि 1000 अस्थायी आवास र 1000 स्थायी घर निर्माण गर्न लागेको हो। यसका लागि आज शहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभाग र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबीच सम्झौता भएको छ। सम्झौतामा घर गुमाएका करिब 5000 लाभग्राहीलाई भाड़ा सहायता उपलब्ध गराउने सहमति समेत भएको छ। दशैं लगतै कार्ययोजना तयार गरी सरकारले आवश्यक जग्गा उपलब्ध गराउनका साथै निर्माण कार्य अघि बढ़ाइनेछ। सम्झौता अनुसार आवास निर्माणको नेतृत्व भने भवन विभागले गर्नेछ।
3: सरकारले स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढ़दै गएको जनाएको छ। पछिल्लो 6 महिनामा मात्रै 3,69,474 जना नयाँ बीमित थपिएको स्वास्थ्य मन्त्री निशा मेहताले जानकारी दिनुभयो। उहाँका अनुसार अघिल्लो आर्थिक वर्षको सम्पूर्ण स्वास्थ्य बीमा भुक्तानी सम्पन्न भइसकेको छ। स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्दै आवश्यक नीतिगत तथा प्रणालीगत सुधार अघि बढ़ाउने काम भइरहेको उहाँले बताउनुभयो।
4: देशभर भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या नपुगेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले थप 4 स्थानीय तहलाई भूमि बैंक स्थापनाको स्वीकृति दिएसँगै यो संख्या नपुगेको हो। मन्त्रालयले पछिल्लो पटक गुल्मीका सत्यावती, मदानी र धुरकोट गाउँपालिका तथा पाल्पाको रिद्धिकोट गाउँपालिकालाई स्वीकृति दिएको छ। भूमि बैंक मार्फत बाँझो र उपयोगविहीन निजी जग्गाको पहिचान तथा व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गा धनीको स्वामित्व कायमै रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिने र त्यस बापत जग्गा धनीले प्रतिफल पाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ़ाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाएको हो। पर्यटन मन्त्री खड़गराज पौडेलले पनि यसबाट प्रतिकूल मौसमका कारण हुने उडान अवरोध, अन्य विमानस्थलतर्फ मोड्नुपर्ने अवस्था र उडान रद्द हुने घटना घटाउन सहयोग पुग्ने अपेक्षा गरेको बताउनु भएको छ। प्राधिकरणका अनुसार पोखरा विमानस्थलमा हाल भीओआर, डीएमई र आईएलएस प्रणालीमा आधारित उडान अवतरण प्रक्रिया सञ्चालनमा छ। विमानस्थलको भौगोलिक अवस्थिति, आसपासका पहाड़ी भूभाग तथा प्राविधिक र सञ्चालन सम्बन्धी सीमितताका कारण प्रतिकूल मौसम र कम भिजिबिलिटीमा उडान सञ्चालन चुनौतीपूर्ण हुने गरेको छ। यही समस्या सम्बोधन गर्न प्राधिकरणले भू उपग्रहमा आधारित नेभिगेशन प्रणाली कार्यान्वयनलाई प्राथमिकता दिएको जनाएको छ। पोखरा विमानस्थलमा आरएनपीएआर प्रक्रिया सम्बन्धी प्रारम्भिक अध्ययन पूरा भइसकेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको, मेडम जंगाली हो नि त राम्रो त भइहाल्छ नि
6: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याए यो जुत्ता
5: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ जंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
6: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
5: एकपटक जंगालीबाट किनेर हेर न
6: लौ त म जंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
5: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
8: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
9: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
5: प्रोप्राइटर सम्राज रैदास
10: सम्पर्क फोन नम्बर 0825567775
5: सम्पर्क नम्बर 98478263
11: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा
12: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
13: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825567509 र मोबाइल 98453065323
3: सब कसको हो भन्ने खुल्न सकेको छैन घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
4: तनहुको आबु खैरेनी गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्न अनुदान वितरण कार्यक्रम शुरू गरेको छ गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार पहिलो चरणमा वडा नम्बर 41 जना हल गोरु पालक कृषकलाई जनाए 7,000 रूपियाँका दरले अनुदान वितरण गरिएको हो हल गोरु पालन पोषण अनुदान वितरण कार्यक्रम अन्तर्गत कृषकलाई 3,22,000 रूपियाँ वितरण गरिएको अध्यक्ष प्रेम गुरुङले जानकारी दिनुभयो
3: भक्तपुरको सूर्यविनायक नगरपालिकालाई बाल विवाह मुक्त बाल श्रम मुक्त सड़क बाल बालिका मुक्त तथा बाल मैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ सरकारले तयार पारेको बाल मैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 निर्धारण गरेका 51 सूचक पूरा गरेसँगै सूर्यविनायकले आफ्ना 10 वडालाई बाल मैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अभियान शुरू गरेको नगर कार्यालयले जनाएको छ बाल मैत्री स्थानीय शासनका सूचक अन्तर्गत बाल शीर्षकमा 14 सूचक रहेका छन्
4: लगातार छैटौं कारोबार दिन आज शेयर बजारमा नेप्से परिसूचक बढ़ेको छ हिजो 21.32 अंकले बढ़ेको बजार आज 4.56 अंकले बढ़ेको हो यससँगै नेप्से 2625 बिन्दुमा कायम भएको छ आज कारोबार रकम केही बढ़ेको छ हिजो 4,13 करोड़को कारोबार भएकोमा आज 4,70 करोड़ रूपियाँको भएको छ आज 71 कम्पनीको शेयर मूल्य बढ़दा 91 कम्पनीको शेयर मूल्य घट्यो भने 15 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ
3: काठमाडौँ उपत्यकाको विद्युत आपूर्ति सुधारका लागि निर्माणधीन 132/11 केभी चोभार सब स्टेशन दशैं लगत्तै सञ्चालनमा आउने भएको छ किर्तिपुर नगरपालिका 6 निर्माणाधीन सब स्टेशनमा 45 MVA क्षमताका 2 पावर ट्रान्सफर्मर जडान गरिएका छन् जसमध्ये एउटा ट्रान्सफर्मर दशैं लगत्तै सञ्चालनमा ल्याउन लागि हो
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण गर्ने घोषणा गर्नुभएको छ आज एक अन्तर्वार्तामा उहाँले यस्तो बताउनु भएको हो उक्त अन्तर्वार्तामा जेलेन्स्कीले अब संयम अपनाउने समय सकिसकेको स्पष्ट पार्नुभयो रूसले लगातार युक्रेनमाथि आफ्ना आक्रमणहरू तीव्र पारिरहेका बेला उहाँले अमेरिकी गुप्तचर विवरणको कमी तथा स्टारलिंक सेटेलाइट इन्टरनेट सेवामा आइरहेको अवरोधप्रति आफ्नो आक्रोश व्यक्त गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचनाका बावजूद उहाँले तेल प्रशोधन केन्द्रहरूमा आक्रमण जारी राख्ने बताउनु भएको हो। यद्यपि उहाँले यसबारे विस्तृत जानकारी नदी कुनै न कुनै विकल्प वा बाटो पहिल्याउने बताउनु भएको छ। युक्रेनले यसका लागि अन्य पश्चिमी गुप्तचर एजेन्सीहरूबाट प्राप्त हुने विवरण र डेटाको सहारा लिन सक्ने अनुमान गरिएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गत त्रिदेशीय श्रृंखलामा क्यानाडासँग ओमान पराजित भएको छ। आज भएको खेलमा क्यानाडाले ओमानलाई 58 रनले पराजित गरेको हो। क्यानाडाले दिएको 257 रनको लक्ष्य पछ्याएको ओमानले 46 ओभर 3 बलमा मात्र 198 रन जोड्न सक्यो। उसका लागि हम्माद मिर्जाले सर्वाधिक 49 रन बनाए, हसनैन उल बहाबले 29, हसनैन शाहले 27, जय ओडेड्राले 18 रन थपे। जाहिद सिरजाद र सिल पटेलले समान तीन तीन तथा कलिम सानाले दुई विकेट लिए। यसअघि ओमान विरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित 50 ओभरमा सबै विकेट गुमाउँदै 256 रन बनाएको थियो। उसका लागि समेत गोहिलले सर्वाधिक 67 रन बनाउँदा आदित्य बर्दरानजनले 55 रन बनाए, हमजा तारिकले नटकआउट 36, आरोन जानसनले 33 र सिल पटेलले 20 रनको योगदान गरे। ओमानका हसनैन शाहले 3, जय ओडेरा र मुजिबुर अलीले 2-2 विकेट लिए। जारी श्रृंखलामा नेपालले अब दुई खेल खेल्न बाँकी छ। नेपालले आफ्नो तेस्रो खेल आगामी शनिबार क्यानाडासँग खेल्नेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: दुई महिनामा भित्रियो 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स, विदेशी मुद्रा संचित 40 खर्ब 65 अर्ब नाघ्यो।
3: वैदेशिक रोजगारीमा मलेसिया जानेको स्वास्थ्य परीक्षणमा ठगी, भारत लैजाँदै गरिएका हुम्लाका 25 बालबालिकाको कञ्चनपुर नाकाबाट उद्धार।
4: कंग्रेस महाधिवेशन अन्तर्गत मतगणना अन्तिम चरणमा, नयाँ कार्य समितिमा विशेष महाधिवेशन पक्षधरको वर्चस्व।
3: रूसी तेल प्रशोधन केन्द्रमा फेरि आक्रमण गर्ने युक्रेनको घोषणा, संयम अपनाउने समय सकिसकेको जेलेन्स्कीको भनाई।
4: र विश्वकप लीग टू क्रिकेटमा क्यानाडासँग ओमान 58 रनले पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुडी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082-5561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
4: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
3: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
7: दाङगोराही भानुचोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा दैनिक रूपमा विशेषज्ञ एमबीबीएस एमडी इन्टरनल मेडिसिन रोग विशेषज्ञ डाक्टर वसन्त डाङ्गीद्वारा दैनिक बिरामी चेक जाँच तथा परामर्श सेवा दिँदै आइरहेको जानकारी गराउँदछौ। विशेषज्ञबाट दिइने सेवाहरू: छाती, खोकी र दम तथा श्वास प्रश्वास सम्बन्धी रोगहरू,
8: उच्च रक्तचाप, प्रेसर, मुटु सम्बन्धी समस्या उपचार,
7: पेट, गानागोला, पाचनमा गडबडी, अल्सर, मुखमा अमिलो पानी आउने, डकार आउने, कब्जियतको उपचार,
8: थाइराइड तथा हर्मोन सम्बन्धी जाँच तथा परामर्श,
7: ज्वरो, सरुवा रोग सम्बन्धी उपचार सेवा,
8: बात तथा जोड्ने दुख्ने समस्याको उपचार
7: र सामान्य तथा जटिल आन्तरिक रोगहरूको परीक्षण तथा उपचार सेवा।
8: सम्पर्क स्थान: पल्लवी स्वास्थ्य क्लिनिक, भानुचोक, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5561-683 र मोबाइल नम्बर 98479-25700।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
7: इन्डोस्कोपी सेवा,
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराइदान। फोन नम्बर 082-5560-734 र 082-5560-138।
13: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
14: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
15: महिनावारीमा समस्या, महिनावारी रोकिनु, श्वेत पर्दा र पिसाब पोल्ने समस्या,
16: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
15: पाठेघरमा मासु पलाउने,
16: निसन्तान महिलाको चेक जाँच,
15: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
17: बिरामी जाँचो निमिति यही असोज 30 गते शुक्रबार
15: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
19: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: अन्य सेवाहरू,
20: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-694, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
22: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
24: खुशीको खबर।
25: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
27: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
25: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
26: डाक्टर राजीव ढकाल एमबीबीएस एमएस एफएमएएस डीएमएएस अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू,
27: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
26: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफार,
27: पुरुषको लिंग सम्बन्धी समस्या,
26: पिसाब पोल्ने समस्या,
27: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
26: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार तथा उपचार,
27: शरीरको
0: को कुनै पनि भागमा पलाएको गाँठागुठीको सिरफार तथा उपचार
26: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: डाक्टर भेट्ने समय
26: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
0: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
26: साँझ 5 बजेदेखि 8 बजेसम्म।
1: सम्पर्क शङ्कर मेडिकल हल निमहल रोड घोराही दाङ, फोन नम्बर 082-5562-23, 98-78-18-617 र 98-78-35-643।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
26: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
26: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
5: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77,000 नेहरू र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
26: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-578-45-226।
6: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
8: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
28: विस्तृत आँखा परीक्षण उपचार,
29: बाल दृष्टिरोग निदान उपचार,
30: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
28: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
30: कन्ट्याक्ट लेन्स सेवा,
28: न्यून दृष्टि व्यवस्थापन, पुनस्थापना परामर्श,
30: कृत्रिम आँखा फिटिङ गरिन्छ,
28: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
30: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू।

0: तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
1: फोन नम्बर 98 6 89 84 602 र 98 64 83 74।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा घटस्थापना यता करिब 3 लाखले छाडे काठमाडौँ, देशभर राजमार्ग आसपासका होटेलमा सरकारी अनुगमन तीव्र।
1: 71 वटा जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 वटाले स्टिकर पाए, बाँकीले पाएका छैनन्। उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ।
0: पदौको विनाशकारी बाढीमा कयौं सम्पर्कविहीन बनेका जुम्लाको एउटा गाउँको पीड़ा
2: अझै पनि कहिले फोन गर्दान् कि कहिले आउँछन् कि भन्ने आशै त हुन्छ त, नदेखेका कुरो सबैको भएर पीडित हुन्।
0: र युक्रेनले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको रूसको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार
3: फडिन र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले सैन्य मनोचिकित्सक निदाल हसनलाई सामूहिक रूपमा गोली हानेर मृत्युदण्ड दिइने क्षणलाई प्रत्यक्ष प्रसारण नगरिने बताएका छन्। सामाजिक सञ्जालमा राखिएको एउटा पोस्टमा उनले पीड़ितका नजिकका नातेदारहरूले चाहेको खण्डमा भने त्यसलाई हेर्न सक्ने बताए। ती आफन्तहरू न्यायको साक्षी हुन लायक रहेको ट्रम्पले उल्लेख गरेका छन्। यसअघि 72 जना अवकाश प्राप्त अमेरिकी जेनरल एडमिरल सहितका उच्च अधिकारीहरूले सो मृत्युदण्डको प्रत्यक्ष प्रसारण योजना रद्द गर्न पेन्टागनलाई आग्रह गरेका थिए। हसनले टेक्सस स्थित फोर्ट हुड सैन्य अखडामा सन् 2009 13 जना निशस्त्र सैनिकको हत्या गरेका थिए। राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमण थाल्ने बताएको केही घण्टापछि युक्रेनले रूसको एउटा सर्वाधिक ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ। आइतबार राष्ट्रपति ट्रम्पले घोषणा गरेको ऊर्जा युद्ध विरामलाई सम्मान गर्न मस्को असफल भएको आरोप जेलेन्स्कीले लगाएका छन्। तर क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले युक्रेन र जेलेन्स्की शान्तिको प्रयासमा अघि बढ़न वा अमेरिकाको शान्ति प्रयासमा सक्रिय हुन अनिच्छुक रहेको आरोप लगाएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्, यदि युक्रेनीहरूले रूसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने रणनीति लिए भने त्यो साँच्चीकै उल्लेख्य हुनेछ। त्यसले तेल निर्यात गर्ने रूसको क्षमतामा क्षति पुर्याउनेछ। तेल रूसका लागि ठूलो आमदानीको स्रोत हो। युक्रेनीहरूले युद्धमा स्रोत जुटाउने रूसको प्रयासमा बाधा पुर्याउन खोज्नेछन्। ऊर्जा केन्द्रहरूमा हमला मार्फत रूस युक्रेनी नागरिकको जाडोसँग जुझ्ने क्षमतामा नै प्रहार गर्न चाहन्छ, बीबीसी संवाददाताको भनाई। युक्रेनी अधिकारीहरूले ड्रोनलाई निर्देशित गर्न र आकाशलाई सुरक्षित पार्न सेनाले प्रयोग गर्ने स्टार सील्ड भू उपग्रह प्रणाली पुनः सञ्चालनमा आएको र त्यसले काम गरिरहेको बताएका छन्। किएवले सो सैन्य प्रणालीको व्यवस्थापन गर्दै आएको अमेरिकी सरकारले त्यससँगको सम्पर्कलाई सीमित तुल्याइदिएको र युक्रेनी युद्ध मिशनहरूमा अवरोध तुल्याएको आरोप लगाएको थियो। युक्रेनी सेनाले सामान्य अवस्थामा रूसी हवाई हमलाबारे चेतावनी दिने अमेरिकी प्रणाली 2 रात निष्क्रिय बनेको पनि जनाएको छ। खाड़ी देशहरू र युरोपियन युनियन बीच अर्को हप्ता साउदी अरबमा हुने शिखर सम्मेलन स्थगित गरिएको छ। इरानको समर्थन पाएका हुथीहरूले यातायात हब र तेल प्रशोधन केन्द्रहरूमा आक्रमणहरू चर्काउँदा साउदी अरबको सुरक्षा अवस्था झनझन तनावपूर्ण बन्दै गएको छ। यमन स्थित साउदी नेतृत्वको गठबन्धनका

0: संस्थाले हुथीहरूले रियाद स्थित विमानस्थलमा 20 आक्रमण गरेको बताएका छन्। तनावका कारण फुटबल र टेनिसका कैयौं चर्चित म्याचहरू रद्द गरिएका छन्। र पाकिस्तानमा एउटा विद्यालयको छानो खस्ता कम्तीमा 32 विद्यार्थी र एकजना शिक्षकको ज्यान गएको छ। पिशावर स्थित अस्पतालका एकजना प्रवक्ताले अन्य 20 घाइते भएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: सरकारले राजमार्ग केन्द्रित भएर खाना खाने होटलहरूमा हालै बढ़ाएको अनुगमनका क्रममा करिब आधा जसोमा स्वच्छताको न्यूनतम मापदण्ड समेत पूरा भएको नपाइएको एक अधिकारीले बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैंमा देशभित्रका विभिन्न गन्तव्यमा मानिसहरूको आउजाउ निकै बढ़ेका बेला बढ़ाएको अनुगमनका क्रममा त्यस्तो अवस्था पाएको जनाएको हो। घटस्थापना यता काठमाडौँबाट मात्रै करिब 3 लाख जना बाहिरिएको प्रहरीले जनाएको छ। विभागले स्वच्छताको वर्गीकरण गर्ने क्रममा समेत निकै कम मात्र अति उत्तम र उत्तम जस्ता माथिल्ला श्रेणी पाएको बताएको छ। पछिल्लो अनुगमनबारे विभागका महानिर्देशक संजीव कुमार कर्णले बीबीसीसँग भने,
2: होटलहरूलाई खाद्य स्वच्छताको आधारमा वर्गीकरण गर्ने भन्ने हाम्रो निर्देशिका छ। एउटा त्यो बमोजिम स्तरीकरण गर्ने, तिनीहरूलाई स्टिकर प्रदान गर्ने भन्ने कार्यक्रम रहेको छ।
1: स्टिकरका वर्गीकरणले अब के जनाउँछ, के बुझ्ने त्यो स्टिकर पाएको होटललाई?
2: स्वच्छताका 50 इन्डिकेटरहरू त्यहाँ रहेको छ। प्रत्येक इन्डिकेटरलाई 2-2 दिने भन्ने छ। त्यो भनेको टोटल 100 हुन्छ। 90 बढी भयो भने अति उत्तम स्तरको ए ग्रेडको ग्रीन स्टिकर विथ 3 दिने गर्छौ हामी। 80-90 अङ्क प्राप्त गर्यो भने बी ग्रेडको ग्रीन स्टिकर विथ 2 भन्छौ, त्यो भनेको उत्तम स्तरको भयो। 65-80 प्राप्त गरेका व्यवसायीहरूलाई सी ग्रेडको दिन्छौ, त्यो भनेको ग्रीन स्टिकर विथ 1 भन्छौ, सन्तोषजनक स्तर भन्छौ। र अर्को डी ग्रेड भन्छौ, त्यो भनेको सामान्य स्तर, जन्मा 50-65 अङ्क प्राप्त गर्यो भने डी ग्रेडको दिन्छौ, त्यो पहेलो स्टिकर दिन्छौ। 50 कम अङ्क प्राप्त गर्नेलाई कुनै पनि स्टिकर दिँदैनौ, उनीहरूलाई हामी सुझाव दिन्छौ, तपाईँका यी कुराहरू पूरा गर्नुहोस् भन्छौ। रातो स्टिकर हुनुपर्ने हो, तर रातो स्टिकर अहिले दिँदैनौ हामी, किनभने देशभरि यो हामी सञ्चालन गर्न सकेका छैनौ। अहिले राजमार्गका मुख्य व्यापारिक केन्द्रमा सञ्चालन गरेकोले अहिले त्यसरी गरेका छ। अर्को चरणमा हामी चाहिँ रातो स्टिकर दिने पनि छ, फेल गर्ने छ।
1: वर्गीकरणकै रूपमा हेर्दाखेरि तपाईँहरूले आज गरेका र पछिल्ला केही खातामा गरेका हेर्दाखेरि पनि जुन सी र डी पाउने, सामान्य र सन्तोषजनक पाउने मात्रै धेरै देखिए, अति उत्तम उत्तम पाउने त एउटा दुइटा मात्रै देखिए, भनेपछि यसले त राजमार्ग आसपासमा खाना खाने ठाउँहरू त त्यति भरपर्दा छैनन् भन्ने पो देखायो नि त।
2: 50 फेलै भन्दैनौ हामी, त्यहाँको उपभोग योग्य छ नै भन्छौ। त्यो भन्दा कम भयो भने उनीहरूलाई तिनीहरूलाई सुधार गरेर कम्तीमा पनि 50 ल्याउने योग्य बनाऊ भनेर अहिले सुझाव दिन्छौ हामी। र केही समयपछि यो देशभरिका सबै होटलले अनिवार्य रूपले स्ट्यान्डर्डाइज गराएर त्यो स्टिकर कुनै न कुनै स्टिकर भएको मात्र हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौ।
1: भनेपछि तपाईँहरूले चाहिँ आफू धेरै निर्णायक रूपमा कदम चाल्ने भन्दा पनि उपभोक्ता स्वयं सचेत भएर स्टिकर हेरेर होटलहरू छान्नु पर्यो भन्ने तपाईँहरूको खास अहिलेलाई तत्काललाई त्यो देखियो भन्न खोज्नु भएको?
2: अहिलेलाई हामीले उपभोक्ताले त्यो स्टिकर जहाँ जहाँ छ, यो 4 स्टिकर मध्ये कुनै स्टिकर छ भने त्यहाँ चाहिँ प्रवेश गर्नुहोस्, त्यहाँ उपभोग गर्नुहोस्, खानुहोस् भन्ने एउटा त्यो किसिमले अगाडि बढेको छ।
1: जस्तो अब राजमार्ग छेउछाउका जुन होटलहरूमा जहाँ विकल्प उपभोक्तासँग कम हुन्छ, जुन सवारी धनीहरूले आफै लैजान्छन्, अब आजकै तपाईँहरूको अनुगमनकर्ताहरूले हेर्दाखेरि पनि त्यहाँ सरसफाईको कमी, बासी खाना, झिङ्गा भन्केका भन्ने जस्ता कुराहरू आइरहेको छ। अब यसलाई दीर्घकालीन रूपमा समाधान गर्नलाई चाहिँ अरू के सोचिया छ यो स्टिकर बाहेक?
2: हामीले टोली विभिन्न सबै राजमार्गहरूमा खटाएका छौँ। दादिङ, चितवन, यो रामनगर, यो लाइनमा भएका होटलहरूलाई विभागकै टोली खटाएर पनि गरिएको छ। हामीले 71 जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 वटाले स्टिकर पाए, बाँकीले पाएका छैनन्। त्यो भनेको अलिकति उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ। अहिले उपभोक्ता अलिक सजग हुनु पर्यो।
1: चाडपर्वका बेला मात्रै अलिकति अनुगमन तातिने, अरू बेला चाहिँ नहुने देखिन्छ भन्ने गुनासो हुने गर्छ नि।
2: अहिले अलिकति भीड़ बढी हुने र ठगिहालौ न त यही अवसर छोप्ने व्यवसायीहरूले अवसर छोप्न खोज्छन्, त्यसलाई निरुत्साहित गर्नलाई अहिले गरेछौँ र यो निरन्तर हुन्छ। यो कहीँ फट्याई गरेको देखियो भने खाद्य स्वच्छता गुणस्तर एन छ, उपभोक्ता संरक्षण एन छ, अनि एनहरू पनि छ। मापदण्ड कतिपय कुराहरू नगरेकाको सन्दर्भमा 50,000 जरिवाना गर्ने व्यवस्था छ भने खाद्य पदार्थ न्यून गुणस्तर हो भने 6 महिनादेखि 3 वर्षसम्म सजाय गर्न सक्ने व्यवस्था गरेको छ भने त्यही दूषित नै हो खाद्य वस्तु भने 5 वर्षसम्म सजाय र 5,00,000 जरिमाना गर्न सक्ने व्यवस्था छ। होटल व्यवसायहरू बन्द गर्ने, उत्पादन रोका राख्ने, ती सबै कुराहरू छ।
1: उनी थिए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीमा जुम्लाका 63 जना मानिसहरू सम्पर्कविहीन रहेको विवरण छ। त्यसैले दशैंको माहौल भए पनि रसुवा नुवाकोटको त्यस विपत्तिले त्यहाँ भन्दा परेको पश्चिम नेपालका गाउँमा समेत बेचैनी छ भन्छन्। त्यहाँ सुकमा रहेको एउटा गाउँ पुगेकी हाम्रै साथी कृष्णमाया उपाध्याय।
3: पातगासी गाउँपालिकाका 49 जना युवाहरू रसुवाको 216 नम्बर ड्यामको सुरुमा काम गरिरहेको अवस्थामा गत भदौ 10 गते बाढ़ीले बेपत्ता बनाएपछि गाउँ नै शोकमा डुबेको छ। लाम्री गाउँका मात्रै 15 जना युवा बाढ़ीमा बेपत्ता भए। आफ्ना 2 जना छोरा बाढ़ीमा गुमाएकी लाम्री गाउँकी चन्द्र रूपा बुढा।
4: छोरा हो जलजली आउने भए छल भा खाना खुवाएको पिएको झन आफूले अधिक नि कहिले फोन गर्दान् कि फोन गर्दान् कि कहिले आउँछन् कि भन्ने आशै त हुन्छ त नदेखेका कुरो सबैको घर पीडित हुने अब नारी होइन टोके छोरो भए बच्चा केरी पढाउने कोही अकचे छन्।
3: रसुवामा कामको सिलसिलामा गएका लाम्री गाउँकै डम्मर भण्डारी र अनिल भण्डारी दुवै बाबु छोरा बाढ़ीमा बेपत्ता भए। डम्मर भण्डारीकी छोरी रिता भण्डारी
5: काम गर्न गए त्यसै त्यसै हराए टनेल खोल्यो भन्ने आश थियो अब त के अब त गरे पनि नगरे केही आशै छैन अब कहिले कहीँ फर्केर आउनुहुन्छ जस्तो लाग्छ।
3: छोरा बाढ़ीमा बेपत्ता भएपछि घरमा अहिले सन्नाटा छाएको बताउँछन् दलबहादुर बुढा।
6: एउटा छोरो त्यो तिमीले भूमि जिउँदैछन् भन्ने आश त छ आँखा नदिनसम्म त आशै छ देखि जिउने सोच दिए भर्खरै ल्याएछ अहिले 2 महिना भयो ल्याएको बढी ल्याएर अब त्यो हुँदो
3: धन कमाउनुको लागि गएको छोरा बाढ़ीमा बेपत्ता भएपछि अझै पनि कतैबाट फर्केर आउँछ कि भन्ने आशा नमरेको बताउँछिन् लाम्री गाउँकी 70 वर्षीय लाउरी बुढा।
7: बाबा त्यही पैसा लागि गयो अकले जिन गौ नानी बाटो हेर्नु मिलाग्दो छचेरी बाटो हेर्दा बाबा आउँछन् कि हुता भुले त केले पढाउने केले लेखाउने।
3: कतिपयको विवाह दर्ता नभएको हुनाले छोराछोरीको जन्म दर्ता समेत नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्न कठिन भइरहेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई।
8: कतिपय नाबालक अवस्थामा विवाह गरेका श्रीमान चाहिँ अहिलेको दुर्घटना परेर सम्पर्कविहीन हुनु भएको नजिकको हकवाला श्रीमती हुन सक्छ तर श्रीमतीको विवाह दर्ता बन्दैन यो अवस्थामा के कसरी चाहिँ उहाँहरूले रकम प्राप्त गर्नुहुन्छ त भन्ने कुरा मैले गृह मन्त्रालयमा समन्वय गरि पनि सकेको छु।
3: धन कमाएर परिवारका आवश्यकता पूरा गर्नको लागि रसुवामा गएका जुम्लाको पातरासी गाउँपालिकाका 49, गुठीचोर गाउँपालिकाका 9, चन्दनाथ नगरपालिकाका 4 र सिजा गाउँपालिकाका 1 जना गरेर जुम्लाका 63 जना मानिसहरू रसुवाको बाढ़ीमा बेपत्ता भएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, पातरासी 4, लाम्री, जुम्ला।
1: अब एउटा अन्तर्राष्ट्रिय विषय। रूसले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा युक्रेनले आक्रमण गरेको बताएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको अनुरोधमा स्थगन गरिएका त्यस्ता हमलाहरू पुनः शुरू गरिएको बताएको केही घण्टामै उक्त हमला भएको हो। रूसले ऊर्जा युद्धविराम उल्लंघन गरेको जवाफमा त्यस्तो हमला गरिएको किएभको भनाई छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फडिन्द्र दाहालबाट।
0: युक्रेनका राष्ट्रपतिले आफूले तीन दिनसम्म हमला रोक्दा रूसले युक्रेनको ऊर्जा पूर्वाधारहरूमाथि आक्रमणहरू गरिरहेको बताएका थिए। अब त्यो सकियो, उनले द फाइनेन्सियल टाइम्ससँग भने। जेलेन्स्कीले किएभलाई आक्रमणहरू पूर्ण रूपमा अन्त्य गर्न दवाब दिनका लागि रूसी हमलाबारेका गुप्तचर सूचना आदान प्रदानबाट अमेरिका पछि हटेको पनि बताए। त्यसअघि रूसबाट डिजेल खरिद गर्ने साझेदारी अमेरिकाले गरेको थियो। जेलेन्स्कीले युक्रेनी सेनाले प्रयोग गरेका स्टार लिंक भू उपग्रह प्रणालीलाई पनि योजनाबद्ध रूपमा सीमित तुल्याइएको बताए। क्रेमलिनले मस्कोको दक्षिणमा रहेको एउटा रिफाइनरीमा किएभले बिहिबार सबेरै ठूलो स्तरको हमलाको प्रयास गरेको बताएको छ। रूसी रक्षा मन्त्रालयका अनुसार चार क्षेप्यास्त्र र दर्जनौं ड्रोनहरूलाई निस्तेज बनाइएको थियो र त्यसक्रममा खसेका अवशेषहरूले रियाजान स्थित एउटा केन्द्रमा आग लागी गराएको थियो। जेलेन्स्कीले चाहिँ हालैका दिनमा दर्जनौं युक्रेनी शहरमा रूसी हमला भएको उल्लेख गरेका छन्।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
9: यति बेला रात्रिको 9 बजेको छ।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दान,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: वाय नेटको बाइ वान गिफ्ट वान फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल अब दिव्य फार्मेसी घोराईदाङमा
2: प्रत्येक दिन डाक्टरद्वारा दिइने सेवाहरू
1: प्रसूति जाँच तथा परामर्श
2: महिनावारी सम्बन्धी समस्या
1: सेतो पानी बग्ने समस्या
2: पाठेघर डिम्बाशय तथा स्त्री रोग जाँच
1: बाँझोपन सम्बन्धी परामर्श
2: परिवार नियोजन सम्बन्धी सेवा
1: गर्भावस्थामा हुने जटिलता व्यवस्थापन
2: महिलामा पिसाब चुहिने समस्या
1: प्रसव पूर्व प्रसव पश्चात परामर्श
2: रजोनी वृत्ति सम्बन्धी परामर्श
1: एचपीभी संक्रमण तथा पाठेघरको मुखको क्यान्सर
2: स्तन सम्बन्धी समस्या परामर्श
1: नोट दिनको समयमा व्यस्त महिला महानुभावलाई ध्यानमा राख्दै सन्ध्याकालीन तथा प्रभातकालीन सेवा उपलब्ध छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क फोन नम्बर 082-590-410 98-478-2913 98-478-2663
3: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98-453-0653-23

0: गंगा रेडिस मेरो एवरेस्ट
1: हजुर गजबको अफर आयो ल हजुर गजबको अफर आयो कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50,000 कार्टुन पुरस्कार जित्नुहोस् ल गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
0: सञ्चालक नरेश कुमार श्रेष्ठ
2: हिन्दूहरूको महान चाड विजय दशमीको उपलक्ष्यमा यस स्वर्गधारी चलचित्र मन्दिर घोराई दाङमा यही असोज 30 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। हाम्रै दंगाली हिरो पल शाहको अभिनय रहेको नेपाली कथानाक चलचित्र आबाट आमा 2
3: गुरु कुकुरको बच्चा कुकुरको बच्चा
4: छोड दे भाइ यो लावारिस कुकुर हो यसलाई मार्नु पर्छ।
5: त्यहाँ आफ्नो ज्यान थाल्ने गरेर किन गएको त त्यहाँ त्यो पनि एउटा कुकुरको बच्चाको लागि
6: तैले केवल कुकुरको बच्चा मात्र देखिस तर त्यो पर रूपमा बाँधिएको लास राम्ररी देखिनुहोस् आफू बाँधेकोले आफ्नो बच्चालाई बचाउन सक्छ।

0: छ माया छपक्कै टु
1: चल त नियते खाप छै
2: कमिला
3: मैले तिमी औठ चिनो राख थपक मैले तिमी औठ चिनो राख थपक लौ राख थपक
0: साथै बाह्र गाउँ टू पनि भव्य प्रदर्शन भइरहेको छ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
4: एउटा चट्टानले बनेको पहाड हो

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: दर दरमा रेडियो मध्य पश्चिम
1: यो दाँत दुखेर
2: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
1: अस्ति भर्खर त औषधि गरेको बिसको उन्नीस भएको होइन
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निकाल्नु
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
3: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुनिने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
4: सम्पर्क फोन नम्बर 082-5630-027
6: 98-41-68-47-46
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: दाङबासीको लागि खुसीको खबर
8: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
9: यासुदा सामसुङ पानासोनिक अकारिटेक सामसुई हवाकिन प्रेस्टिज सेम्फोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
10: मध्यपश्चिम चाङ च्याक यति बेला रात्रिको 10 बजेको छ

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकं पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च सप्तमं कालरात्रीति महागौरीति चाष्टमं नवमं सिद्धिदात्री च नवदुर्गा प्रकृतितः दुर्गा सप्तसती। नमस्कार। प्रकृतिका विभिन्न विधाहरूमा चर्चा परिचर्चा गर्ने प्रस्तुति कार्यक्रम त्रिवेणीमा हामी सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत गर्दछौं। प्रकृति माताको मूर्त रूप र शक्तिशाली रूप विभिन्न भवानीहरूको सम्बन्धमा चर्चा परिचर्चा गरेर आजको प्रस्तुतिलाई हामी अगाडि बढ़ाउनेछौं। दुर्गा सम्बन्धी विभिन्न प्रसंगहरूमा प्रवेश गर्नु अघि एउटा यो भक्ति संगीत।

दशैंका अथवा नवरात्रका नौ दिनमा हामी देवी भवानी दुर्गाका विभिन्न रूपको सम्मान गर्ने गर्दछौ। त्यस क्रममा सबैभन्दा पहिलो रूप पर्दछ शैलपुत्री माता। नेपाली समाजमा मनाइने महान पर्व बड़ा दशैंको पहिलो दिन घर घरमा भगवती दुर्गा भवानीको प्रथम रूप माता शैलपुत्रीको पूजा आजा गरेर दशैं मनाउन थालिन्छ। हिमालय पर्वतकी छोरीका रूपमा प्रादुर्भाव भएकी देवी शैलपुत्रीको पूजा गर्नाले माता प्रकृति प्रसन्न भई सह समृद्धि प्राप्त हुने शास्त्रहरूमा उल्लेख छ। माता शैलपुत्रीको पूजा आजाका लागि भक्तजनहरू घटस्थापनाका दिन बिहानैदेखि मुलुकका विभिन्न देवी मन्दिरहरूमा भेला हुन थाल्छन्। भगवती शैलपुत्री हिमालय पर्वतकी छोरी भएकीले उनलाई पार्वती, हेमावती, प्रकृति नामले समेत पुकार्ने गरिन्छ। शैलपुत्री सबै देवीकी पनि आदि देवी, प्रारम्भ हुन्, आदि शक्ति हुन्। उनैबाट अरू देवी लोकमा विभिन्न हित रक्षा गर्न जगतमा उद्भव भएका हुन्। शैलपुत्री देवी हरियो रंगमा रहेको चित्रण गरिएको छ। शिरमा अर्धचन्द्र धारण गरेकी, गलामा सेतो माला पहिरेकी, हातमा त्रिशूल र कमल लिएकी, नन्दीमाथि चढ़ेकी छन् भनेर वर्णन गरिएको छ। उनले जगतलाई प्राकृतिक सृजनाले सजाई संसारमा वैभव भर्दछिन् भन्ने पनि देवी भागवत, दुर्गा सप्तशती, चण्डी लगायतका ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ। देवी मन्दिर, चण्डीथान, देउराली तथा घरहरूमा देवी शैलपुत्रीको आराधना गरी भक्तहरूले दशैंको पहिलो दिन पूजा आजा थाल्ने गर्दछन्। गाउँघर तथा बस्तीहरूमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान गर्दै सफलता, सिद्धि र दीर्घायुको कामना समेत गर्ने गरिन्छ। आजै दशैंको प्रारम्भका दिन घटस्थापना गर्ने गरिन्छ। घर घरमा घटस्थापना गरी देवी दुर्गा भवानीको विधिपूर्वक पूजा थालिन्छ। भगवान श्री रामचन्द्रले रावणमाथि विजय हासिल गर्ने उद्देश्यले शक्ति प्राप्तिका लागि शक्ति स्वरूपा महामाया भगवतीको आह्वान गर्न घड़ाको स्थापना गरी बालुवाको चौकीमा जौ छरी पूजा आराधना गरेको विश्वासमा आज समाजमा आफ्ना पूजा कोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा गर्ने र माटोको पूर्ण घड़ामा गाईको गोबर राखी घाम नछिर्ने अध्ययारो कोठामा जौ वा मकै रोपेर जमरा राखी पञ्चरत्न चढ़ाई शक्ति रूपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ। यसरी उमारिने जमरा विजया दशमीका दिन मान्यजनहरूबाट टीका ग्रहण गर्दा लगाउने गरिन्छ। दशैंको टीका लगाउँदा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ। परम्परा अनुसार घटस्थापनाको अवसरमा हनुमान ढोका दरबारमा रहेको दशैं घरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ। नवरात्रीको अवसरमा मुलुकका विभिन्न ठाउँहरू र घर घरमा भगवतीका मन्दिरमा चण्डी र भगवती स्तोत्र पाठ गर्ने गरिन्छ। बड़ा दशैं घटस्थापनादेखि शुरू भई कोजाग्रत पूर्णिमाका दिनमा सम्पन्न हुने एक पक्षभरि मनाइने लामो पर्व हो। नवरात्रको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको पूजा आजा गरिन्छ। ब्रह्मचारिणी देवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजा आजा गर्ने चलन छ। ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ। सांसारिक माया मोहको जंजालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ। ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ। ब्रह्मचारिणी माता पार्वतीको विवाह पूर्वको अवस्थाको रूपमा चर्चा गरिएको छ। माता पार्वतीको यो रूपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवी भागवत लगायतका ग्रन्थहरूमा उल्लेख छ। शास्त्रहरूमा उनको वदन वर्ण कलेजी रंगको रहेको भनेर वर्णन गरिएको छ। ब्रह्मचारिणी देवीले एक हातमा कमल धारण गरेकी छन् भने दोस्रो हातमा कमण्डलु लिएकी छन्।
कमलले सचिदानन्द ब्रह्म स्वरूप संकेत गर्छ भने कमण्डलुले वरदान र आशीर्वादको अर्थ संकेत गरेको छ। देवी ब्रह्मचारिणीको पूजा आराधना गर्न भक्तजनहरू बिहानै मुलुकका विभिन्न शक्तिपीठ देवी मन्दिरहरूमा भेला हुने गर्दछन्। घर घरमा स्थापित दशैं घर वा कोठामा पनि माता ब्रह्मचारिणीको पूजा आजा तथा उनको गुण वर्णन गरिएका ग्रन्थहरूको वाचन श्रवणको क्रम पनि चलिरहन्छ। नवरात्रको तेस्रो दिन माता चन्द्रघण्टाको विशेष पूजा आजा गर्ने गरिन्छ। देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ। चन्द्रमा कलाको पनि प्रतीक हो। चन्द्रकलाका साथै प्रकृतिको सृजना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरूमा उल्लेख छ। चन्द्रघण्टा देवीको कला प्रभावले गर्दा जगत सुरम्य, सुन्दर र शान्त बन्ने हुँदा मर्त्यलोक लोभ लाग्दो र सम्पूर्ण प्राणीका लागि जीवनयापन गर्न स्रोत साधन सम्पन्न भएको छ। जगत वैभवशाली देखिएको छ। बाली नाली तथा फलफूलले संसार सस्यशाली र रसपूर्ण भइरहेको छ। चन्द्रघण्टा देवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो भन्ने गरिन्छ। चन्द्रघण्टा देवीको बदन वर्ण गुलाबी रंगको रहेको शास्त्रहरूमा उल्लेख छ। उनी बाघमाथि चढेकी छन्। उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृत्ति नाश गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमद् देवी भागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ। माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि भक्तजनहरू देवी मन्दिर, चण्डीथान, देउराली तथा घरहरूमा देवीको आराधना गरी दशैं मनाउने गर्दछन्। गाउँघर तथा बस्तीहरूमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान, कथा वाचन तथा श्रवण पनि गर्ने गरिन्छ।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590466, 98291850553।
9: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
10: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
12: दाङ बासीको लागि खुसीको खबर,
13: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य शुरू हुँदैछ।
14: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्पोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
13: दसैँ तिहार विशेष अफर,
14: इएमआई र एक्सचेन्ज सुविधा,
13: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
14: 56 जनालाई विकली विनर प्राइज,
13: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर,
14: ग्रैंड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वाशिङ मेसिन जित्ने मौका।
15: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
12: सम्पर्क स्थान लखन पार्क घोराही 14 दान।
15: सम्पर्क नम्बर 082563001 र मोबाइल नम्बर 97155630001।
16: नवरात्रको चौथो दिन कुष्मांडा देवीको पूजा आराधना गर्ने गरिन्छ। कुष्मांडा मातालाई शुभ कर्म थालनी वा सृष्टिको प्रतीकको रूपमा पूजा गरिन्छ। आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्मांडा देवीको आविर्भाव भएको ग्रन्थहरूमा उल्लेख छ। उष्णता तथा शीतलतालाई समतुल्याई सृजना गर्ने शक्ति कुष्मांडा देवीमा रहेको बताइएको छ। यी देवी उष्ण रक्त समूह मानव, चराचुरुङ्गी तथा शीत रक्त समूह माछा, सर्प लगायतका सारा प्राणीको सृजना शक्ति भएकी माता भनेर शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ। यी देवीको बदन वर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन्। कुष्मांडा माताले हातमा रक्तपूर्ण दुईवटा घड़ा लिएकी छन्। यी दुई घड़ा नै सृष्टिका आधार वस्तु भएको बताइएको छ। देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो ताप शक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौर मण्डल सञ्चालन गरेको देवी भागवत लगायतका ग्रन्थहरूमा उल्लेख छ। कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो। उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजा आजा गर्ने चलन छ। शक्तिपीठ तथा देवी मन्दिरहरूमा कुभिण्डोको विधि पूर्वक पूजा गरी सात्विक बलि समेत चढ़ाउने गरिन्छ। यस्तै दशैंको पाँचौं दिन अथवा नवरात्रको पाँचौं दिन स्कन्द माताको पूजा आजा गरी दशैं मनाउने क्रम अघि बढ्छ। भूमिमा रहेको वीर्य बीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रूपलाई स्कन्द माता भनेर पूजा गर्ने गरिन्छ। शिवको पसिनाबाट वीर्य बीज बनेको र त्यसैबाट कार्तिकीय वा स्कन्दको जन्म भएकाले स्कन्द मातालाई कर्म र परिश्रमको प्रतीक मानिन्छ। स्कन्द माताको वदन वर्ण पहेँलो चित्रण गरिएको छ। यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन्। यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धरती सुसम्पन्न हुने बताइएको छ। नवरात्रका अन्य दिन झैं देवी भक्तिका लागि यस दिन भक्तजनहरू मुलुकका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरहरूमा उपस्थित हुने गर्दछन्। नवरात्रको छैटौं दिन माता कात्यायनीको पूजा आजा गर्ने गरिन्छ। माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ। यज्ञ यज्ञादि दान लगायतका पुण्य कर्म तथा शुभ कर्म गर्दा आसुरी वृत्तिका राक्षसहरूबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरूमा उल्लेख छ। देव कार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन्। तत्पश्चात उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन्। राजर्षि जनककी पुत्री जानकी भए झैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन्। माता कात्यायनीको वदन वर्ण सुन्तला रंगको रहेको वर्णन गरिएको छ। उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्। उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ। अति शक्तिशाली सिंहमा चढ़ेर देवी कात्यायनीले दानवको वध गरेको देवी भागवत लगायतका ग्रन्थहरूमा उल्लेख गरिएको छ। देवी कात्यायनी माता पार्वतीको शौर्य अवतार मानिन्छ। देवी कात्यायनीको पूजा आराधनाका लागि देवी मन्दिर शक्तिपीठ तथा दशैं घरहरूमा लोक उपस्थित हुने गरेको पाइन्छ। त्यस्तै नवरात्रको सातौं दिन माता कालरात्रीको पूजा आजा गर्ने गरिन्छ। माता कालरात्री आदि माता पार्वतीको माया रूप हो। दुष्ट वृत्तिमा लागेका दानवलाई छल वा भ्रान्तिको माध्यमबाट तह लगाउने उद्देश्यले कालरात्री देवीको प्रादुर्भाव भएको शास्त्रहरूमा उल्लेख छ। यी देवीको वदन वर्ण निलो रंगको रहेको छ। लामो रातो ओठ भएकी गधामा चढ़ेकी बहुरूपी रंगमा प्रकट भई असुरहरूलाई अलमल पारिदिने माता कालरात्रीको चरित्र चित्रण गरिएको छ। माता पार्वती आफ्नो स्वर्ण स्वरूप छोपेर अध्यारामा प्रकट भएकीले यस रूपलाई कालरात्री भनिएको स्कन्द पुराणमा उल्लेख छ। यी देवी कालकी पनि देवी हुन्। बड़ा दशैंको यो सातौं दिन घर घरमा फूलपाती समेत भित्र्याउने काम गरिन्छ। उखुको बोट केराको बोट बेलपत्र दारिम जयन्ती धानका बाला अशोकका पात अदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीको रूपमा शुभ साहित्यको प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैं घरबाट विधिपूर्वक भित्र्याउने काम गरिन्छ। भगवतीका अन्य मन्दिरहरूमा पनि फूलपाती भित्र्याउने गरिन्छ। परम्परा अनुसार गोरखा दरबारको दशैं घरबाट ल्याइएको फूलपाती हनुमान ढोका स्थित दशैं घरमा भित्र्याउने गरिन्छ। सो फूलपातीलाई गोर्खाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैं घरका पुजारी सहित 6 जना मगर जातिका पुजारीले र त्यहाँदेखि जमलसम्म काठमाडौँबाट गएका पुजारीले बोकेर काठमाडौँ ल्याउने गर्छन्। हनुमान ढोकाबाट हर्ष बढ़ाईका साथ गएको लावा लस्करले जमलमा राखिएको सो फूलपाती हनुमान ढोका स्थित दशैं घरमा फित्र्याइन्छ। फूलपाती लिन ब्याण्ड बाजा, गुरूज्यूको पल्टन, पञ्चै बाजा, सिंगारिएका कलस्यौली, आशा गुर्जा टोली, सांस्कृतिक नाचगान टोली, निजामती कर्मचारी, सैनिक र प्रहरीहरू समेत सम्मिलित हुने गर्छन्। नेपाली सेनाद्वारा टुणीखेलमा आयोजित बढ़ाई समारोह सम्पन्न भएपछि जमलमा रहेको फूलपाती हनुमान ढोकामा भित्रिन्छ। बड़ा दशैंको 8 दिन महागौरी देवीको पूजा आजा गर्ने गरिन्छ। माता महागौरीलाई शुद्धिको प्रतीक मानिन्छ। माता महागौरी सेतो साँडेमा आरूढ भएकी छन्। उनले बदनमा कुनै दाग नभएको शुद्ध सफा वस्त्र धारण गरेकी छन्। माता महागौरीले सदा शिवलाई समेत अनन्त अक्षत आशीर्वाद दिइरहेकी हुन्छिन्। महागौरीलाई पार्वतीको 16 वर्षे षोडशी वा अविवाहित रूपमा चित्रण गरिएको छ। महाअष्टमीका दिन पूजा कोठा, दशैं घर अथवा मण्डपमा वैदिक विधि पूर्वक नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको स्थानमा भक्तिपूर्वक विशेष पूजा आजा गरिन्छ। घर घरमा राखिएका वा कल कारखानामा रहेका हतियारलाई धोई पखाली महादेवी दुर्गाको हतियारको रूपमा स्थापना गरी पूजा गर्ने चलन छ। मध्यरातमा बलिसहित कालरात्रीको पूजा पनि गर्ने गरिन्छ। मध्यरातको यस पूजाबाट प्रसन्न भई देवीले शुभ फल र कल्याण दिन्छिन् भन्ने विश्वास छ। महाअष्टमी पर्वको अवसरमा बिहान सबेरेदेखि मुलुकभर शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको भीड़ लागेको हुन्छ। यसै गरी काठमाडौँमा अवस्थित दक्षिणकाली गुहेश्वरी, मैती देवी, कालिका स्थान, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, विजेश्वरी, इन्द्रायणी, नरदेवी, वज्रवाराही, रक्तकाली, संकटा, बगलामुखी आदि शक्तिपीठहरूमा बलि चढ़ाउने र पूजा आराधना गर्नेहरूको घुइँचो लागेको हुन्छ। उपत्यका बाहिर काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोर्खाका गोरखकाली तथा मनकामना, सिन्धुपाल्चोकको पाल्चोक भगवती, सप्तरीको सखडा, छिन्नमस्ता, नुवाकोटको नुवाकोट भैरवी, डोटीको शैलेश्वरी, धरानको दन्तकाली, पोखरा कास्कीको बिन्दवासिनी, स्याङ्जाको आलमदेवी, गाउँ काली, भोजपुरको सिद्धकाली आदि शक्तिपीठहरूमा पनि दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: सुर्गुबारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: 1 लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गुद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98-478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
3: डाक्टर मोहम्मद अनुद्दिन बागवानद्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: युनिसियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार
2: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98-479-3570
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
7: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
7: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555
9: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-008-804 98-43-008-804 www.pashupatiicare.com
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
12: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684
13: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
14: डाक्टरद्वारा दिइने सेवाहरू
15: निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने
14: मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
15: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
14: यौन उत्तेजना नहुने
15: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बर्बराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
14: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
15: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नसा सम्बन्धी रोगको सफल उपचार।
6: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार,
3: समय बिहान 11 बजेदेखि।
14: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98479 5193 र 98128 9998।
16: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
17: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
16: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
17: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
16: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34 9 10।
16: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
18: नवरात्रको नवौं दिन माता सिद्धिदात्रीको पूजा आजा गर्ने गरिन्छ। सिद्धिदात्रीको बदन वर्ण खैरो रहेको छ। विद्या, ध्यान साधना, कला साधनामा लागेका साधकहरूले नित्य सिद्धिदात्री देवीको पूजा गरिरहेका हुन्छन्। देवता सिद्ध, गन्धर्व, यक्ष, असुर लगायतले आफ्नो कार्य सिद्धिका लागि सिद्धिदात्री देवीको आराधना गर्ने गर्छन्। भगवान शंकरले समेत माता सिद्धिदात्रीको पूजा आराधना गरी आफ्नो शरीरको देब्रेपट्टि देवीलाई उत्पन्न हुन प्रार्थना गरी अर्धनारीश्वर बन्न सफल भएको शास्त्रहरूमा उल्लेख छ। महानवमीका दिन प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा नवरात्रीको अन्तिम दिन विशेष श्रद्धा भक्तिपूर्वक पूजा आजा गरिन्छ। प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन र सो कलशको जल अभिषेक गरी टीका प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्दछ भन्ने विश्वास रहिआएको छ। यस दिन बिहानैदेखि देवी भगवतीका मन्दिर एवं शक्तिपीठहरूमा असंख्य श्रद्धालु भक्तजनहरूको भीड़ लागेको हुन्छ। हनुमान ढोका स्थित ऐतिहासिक तलेजु मन्दिरमा हजारौं श्रद्धालु भक्तजनहरू पूजा आराधना गर्न पुग्छन्। तलेजु मन्दिर वर्षमा एक पटक यसै दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ। बिहानैदेखि हनुमान ढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा श्रद्धा भक्ति पूर्वक बाजा गाजा सहित बलि दिएर जंगी निशान पूजा तथा कोत पूजा भइरहेको हुन्छ। यसै अवसरमा साधनहरूलाई पनि बलि दिएर पूजा आजा गर्ने चलन रहेको छ। नवमीका दिन नवमीको यो पूजा आजा सकिएपछि भोलिपल्ट विजयादशमी अर्थात टीकाको दिन आउँछ। दशैं घरमा प्रतिपदाको दिनदेखि गरिएको पूजा आराधना विधि पूर्वक टीकाका दिन विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घड़ाको जलबाट अभिषेक गरी घर घरमा ठूला बड़ा एवं मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ र यस दिन शुभ साहित जुराई टीका लगाउने चलन छ। मिठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवं सद्भाव अभिवृद्धि गर्ने पर्वका रूपमा 10 दिनसम्म मनाइने यो बड़ा दशैं पर्व धार्मिक मात्र नभएर सामाजिक सांस्कृतिक पर्वका रूपमा समेत महत्वपूर्ण मानिन्छ। असत्यमाथि सत्यको विजयका रूपमा मनाइने यो पर्व मर्यादा पुरूषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्ति स्वरूपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनित सम्झनामा मनाउने गरिन्छ। राम्रा राम्रा पोशाकमा सजिएका निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका मान्यजनहरूबाट टीका थाप्न जानेहरूको यस दिन विशेष चहल पहल देखिन्छ। विदेश वा स्वदेशमा रहेका नेपालीहरू यस दिन सपरिवार एकत्रित भई विजयादशमीको टीका जमरा लगाएर आपसमा शुभकामना आदान प्रदान गर्ने गर्दछन्। जहाँ रहे भए पनि र जस्तो सुकै अवस्थामा रहे पनि आफन्तजन कहाँ आएर ठूलासँग टीका ग्रहण गरी मनमा भएका विद्वेष र वैरभाव हटाई यस दशैंदेखि फेरि नयाँ ऊर्जाका साथ अघि बढ़ने प्रण समेत गर्ने गरिन्छ। विजया दशमीको दिनदेखि थालिएको टीका लाउने क्रम क्रमशः पूर्णिमासम्म चलिरहन्छ। पूर्णिमाको साँझसम्म पनि टीका लगाउने चलन छ। तर कोजाग्रत पूर्णिमाका दिन यसरी पूजा गरिएका विभिन्न सामग्रीहरू नदी तथा पवित्र जलघाटमा लगेर सेलाउने चलन छ। यो कोजाग्रत पूर्णिमा पनि दशैंकै एक महत्वपूर्ण दिनको रूपमा मान्ने गरिन्छ। कोजाग्रत पूर्णिमाका अवसरमा मुलुकमा धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना शुरू गरिन्छ। पौराणिक मान्यता अनुसार यसै दिन महालक्ष्मी वैकुण्ठबाट पृथ्वीमा को बिउझै अर्थात जाग्रत छ भनी आउँदा एक किसान दम्पतिका घरमा बाहेक अन्त कतै पनि उज्यालो नदेखेकाले तिनै किसान दम्पतिका घरमा बास बसेको र तिनीहरूबाट प्रसन्न भई धन धान्यले पूर्ण पारिदिएको विश्वास मानि यस दिन महालक्ष्मीको पूजा आराधना गरी रातभर जागराम बस्ने चलन छ। विजया दशमीको दिनदेखि प्रारम्भ भएको टीका र जमरा लगाउने कार्य परम्परागत रूपमा यसै दिनदेखि पूरा हुन्छ। यसका साथै घटस्थापनाका दिन विधिवत रूपमा राखिएको जमरा कलश लगायतका पूजाका अन्य सम्पूर्ण अवशेषहरू यसै दिन विसर्जन गरिन्छ। कोजाग्रत पूर्णिमामा नेपालीहरूको अर्को महान चाड़ तिहारको आगमन हुन लागेको संकेत पनि प्राप्त हुन्छ। सोही दिनको भोलिपल्टदेखि एक महिनासम्म पवित्र नदीको जल वा कुण्डमा कार्तिक स्नान तथा तुलसी पूजा प्रारम्भ गरिन्छ। यसै पूर्णिमादेखि स्वच्छ र खुला आकाश तथा ग्रह नक्षत्रहरूको सम्मानजनक सूचक आकाश दीप बाल्ने परम्परा पनि छ। आफ्नो घरका धुरी कौशीमा आकाश दीप बालेर धनकी अधिष्ठात्री देवी महालक्ष्मीलाई आफ्ना घरमा बास गर्न आह्वान गरेको वा निम्ता दिएको पनि मान्ने गरिन्छ। यसरी प्रतिपदाको दिन अर्थात घटस्थापना दिनदेखि शुरू भएको दशैंको माहौल कोजाग्रत पूर्णिमाका दिनमा सम्पन्न हुन्छ र नेपालीहरूको महान पर्व यो समाजबाट विदा भएर जाने गर्छ र तिहारको रौनक आउने गर्दछ।

श्रद्धेय श्रोतावृन्द, दशैंका सम्बन्धमा अघि सारिएका विभिन्न दिनको प्रसंग र महत्व आजका लागि यति नै। अर्को प्रस्तुतिमा हामी फेरि पनि अन्य चाडपर्वका प्रसंगहरू उठाउनेछौ, देवी प्रकृतिका प्रसंगहरू पनि केलाउनेछौ। आजको यस प्रस्तुतिबाट भने प्राविधिक मित्रका साथ म नारायण भण्डारी विदा हुन्छौ। नमस्कार। पर्वहरू जगतका प्रसन्नताका प्रतीक हुन्। सूचना